0: जी जी का
1: सार्वजनिक निजी साझेदारी में संचालित पहिलो विशुद्ध कृषि तथा भेटेनरी कलेज आपने कृषि तथा पशुपालन संबंधी प्रयोगशाला तथा फार्म दक्ष तथा अनुभवी प्राध्यापक द्वारा अध्यापन कराइने हरेक वर्ष सर्वोत्कृष्ट नतीजा ल्याउने सफल यस विकास कलेजमा बीएससी अनर्स एग्रीकल्चर र बीबीएससी एनडीएच भेटेनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्स एण्ड टेक्नोलोजी विकास कीर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
2: Airtel appliances का एसी कूलर फ्रीज कुकर इंडक्शन एयर फ्रायर लगाए अन्य घरेलु सामान घर ल्याएर त हेर्नु सफाई पनि भन्नु के छ मलाई त एयरटेलको पानी लागिसकेको छ एयरटेल अप्लायन्सेस एयरटेलको पानी लाग्छ।
3: सुनदा मेरो कथा ब्याङ्किङ गरिदिन्छ स्याम्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर चक्षुको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: काया कैरनमा अब खबरको सिलसिला। प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ। संसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा धेरैको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ। प्रतिनिधि सभाको अस्ति मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विभागमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नै पुगेन। राष्ट्रियताका सचेतक प्रकाश चन्द्र परियार भन्नुहुन्छ, हामी निर्मम समीक्षा गर्छौं, आत्मआलोचना गर्छौं र संसदमा आउँदा दिनमा यस्तो अवस्था आउन नदिन पूर्व तयारी र सबै सांसदलाई जिम्मेवार बनाउन सबै प्रकारका निर्देशन गर्छौं। सांसदको मूल्यांकन प्रणालीलाई पनि थप कडाई गर्छौं। यस्तै कांग्रेसका सचेतक निष्कल राईले सदनमा पर्याप्त छलफल गर्नुपर्छ, सरकारको बिजनेसमा सत्तापक्षका साथीहरू नै अनुपस्थित हुनुपर्ने किन भनेर प्रश्न उठाउनु भएको छ। हाम्रा कुरा सुनवाई नभएकाले सरकारसँग हाम्रा सांसद डिमोरलाइज पनि हुनुहुन्छ, हाम्रो अनुपस्थितिका लागि सत्तापक्ष जिम्मेवार रहेको उहाँको भनाइ छ। प्रतिनिधि सभा अन्तर्गत गठित 12 समिति मध्ये धेरै काम कारवाहीमा प्रश्न उठ्न थालेका छन्। 12 संसदीय समिति मध्ये सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्ष कांग्रेसले गरेको छ, अरू सबैमा सत्तारूढ राष्ट्रपाको नेतृत्व रहेको खबर कान्तिपुरले लेखेको छ।
6: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउनु भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर डिम्बा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजी राणा डिम्बा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति डिम्बा भने कांग्रेस इतर पक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री डिम्बा फागुन 13 त्रिवेणी विमानस्थलबाट सिंगापुर पुग्नुभएको थियो भने त्यसता उहाँ विदेश हुनुहुन्छ। पूर्व परराष्ट्र मन्त्री राणा फापुस 21 गते त्रिवेणी विमानस्थलबाटै दिल्ली प्रस्थान गर्नुभयो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको बताएका छन्। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। कान्तिपुरमा खबर छ। यसैबीच कांग्रेसको संस्थापन पक्षले पार्टीको आधिकारिकता सम्बन्धी फैसलामा सर्वोच्च अदालतले निष्ठा प्रदान गरेको विषयमा असन्तुष्टि जनाएको छ। गएको आइतबारदेखि पार्टी कार्यालय सानेपामा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा हिजो आफ्नो धारणा राख्दै महामन्त्री गुरूराज घिमिरेले निर्वाचन आयोगले सुनवाईको मौका नदिएको आधारमा सर्वोच्चले निष्ठा दिनु तथ्यसँग मेल नखाने जिकिर गर्नुभयो। नयाँ पत्रिकामा खबर छ।
5: विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन

0: राख्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले होल्ड गर्नु भएको छ। नेतृत्व पुनर्गठन बारे अध्यक्ष र महासचिव बीच मतभेद देखिएपछि चुनाव समीक्षा प्रतिवेदन थापी राखिएको छ। एमाले गएको फागुनको चुनावी समीक्षाका लागि उपाध्यक्ष रामबहादुर थापाको समयमा गएको 10 जेठमा कार्यदल गठन गरेको थियो। त्यसको प्रतिवेदन लेख्ने जिम्मा महासचिव पोखरेलले पाउनु भएको थियो। पोखरेलले लेखेको करिब 100 पेजको प्रतिवेदनमा नीति र नेतृत्व पुनर्गठनका लागि विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनको विकल्प अघि सारिएको थियो। त्यसमा ओलीको गम्भीर असहमति रहेको एक पदाधिकारीले बताएका छन्। महासचिव पोखरेलले तयार गरेको प्रतिवेदनमा सरकारको काम र क्रियाकलापका कारण आजको संकट उत्पन्न भएकाले पार्टीको मुख्य नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ उल्लेख गरिएको ती पदाधिकारीले बताएका छन्। प्रदेश काठमाडौँ गरी 11 वटा भेलाबाट प्राप्त सुझाव प्रतिवेदनमा समेटिएको ती पदाधिकारीको भनाइरहेको खबर कान्तिपुरले छापेको छ।
1: कोशी प्रदेश सरकारबाट कांग्रेस भागिएको छ। हिजो कोशी प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा दिएपछि कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेशमा केन्द्रीय नेताहरूले गरेको सहमति अनुसार नेकपा र एमालेको सरकार बन्ने जनाइएको छ। सरकार गठन गर्ने विषयमा सहमति भए पनि मन्त्रालयका विषयमा अझै दुई दलबीच सहमति हुन नसकेको नेताहरूको भनाइ छ। यसरी नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अन्तर्गत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो भदौ 1 विश्वासको मत लिनुहुने भएको छ। भदौ 1 बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तय भएको भनिएको छ। आचार्यले भदौ 1 प्रदेशसभा बैठकबाट स्पष्ट बहुमत गर्ने देखिन्छ। अहिलेसम्म उहाँको पक्षमा 48 मत सुरक्षित जस्तै देखिएको छ। कुल 83 सांसद संख्या रहेको प्रदेशसभाको बहुमत संख्या 42 रहेको खबर नागरिकमा छ।
0: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत विगतमा चाडपर्व लक्षित गरी सञ्चालन हुँदै आएका सहुलियत पसल यसपटक कम्पनीको 7 वार्षिक उत्सवको अवसर पारेर वर्षभरि सञ्चालन गर्न लागि हो। चाडपर्वका बेला खाद्यान्नको खपत बढ़ने र बजार मूल्य समेत बढ़ने भएकाले सरकारले विगतमा 10, 13 र 6 सहुलियत पसल सञ्चालन गर्दै आएको थियो। गएको वर्ष भदौ 30 गतेदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको थियो। नवयुवा आन्दोलनका कारण कुनै औपचारिक कार्यक्रम नगरी गएको वर्ष सहुलियत पसल शुरू गरिएको थियो। यसपटक भने गएको वर्षको तुलनामा करिब 1 महिना अघि नै पसल सञ्चालन गर्न लागि हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले उपभोक्तालाई महँगीबाट राहत दिन तथा बजारमा खाद्यान्नको मूल्य नियन्त्रण गर्ने उद्देश्यले वर्षभरि नै सहुलियत पसल सञ्चालन गर्न लागि बताउनुभयो। निम्न आय भएका उपभोक्तालाई सहज गर्नको लागि चाडपर्व शुरू हुनु अघि नै पसल सञ्चालन गरिएको उहाँको भनाइ छ। कम्पनीले यसपटक सबै खाद्यान्नमा प्रति किलो वा प्रति लिटर 5 रूपियाँ छूट दिने निर्णय गरेको छ। चामल, दाल, तेल, चिनी र नुन लगायतका वस्तुमा यो छूट लागू हुनेछ। कारोबार दैनिकमा खबर छ। काया कैरनमा विद्युतीय गाड़ीको आकर्षण बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: राप्ती इंजीनियरिंग कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमेट इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिनी कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालन भएको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप
2: विशेषताहरू यो 2 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको 10 लाख कर्जा अब
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछ
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क नेपालको पहिलो ब्याङ्क
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। त्यतिन्जेल हामीले सांसदहरूको बैठकमा अनुपस्थित देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न, सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निस्कियो, सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला देउबा 5 महिनाको विदेश बसाएपछि आज फर्कदै सरकारले आजदेखि वर्षभरि सौली पसल संचालन गर्ने लगायतका खबर प्रस्तुत
5: गर्नुभयो। नेपालमा मृत्युपछि हुने अंगदान न्यून संख्यामा मात्र प्रत्यारोपण हुने गरेको छ। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्न सकिने कानूनी व्यवस्था भए पनि अहिलेसम्म 9 जना मृतदाताबाट मात्र 23 वटा अंग प्रत्यारोपण सम्भव भएको छ। तीमध्ये 17 वटा मृगौला, 5 वटा कलेज र एउटा संयुक्त कलेज मृगौला प्रत्यारोपण गरिएको छ। नेपालमा ब्रेन डेथ भएको व्यक्तिबाट हुने अंग प्रत्यारोपण शुरूआत 2017 मृगौला प्रत्यारोपणबाट भएको थियो। त्यसर्थ सीमित संख्यामा मस्तिष्क मृत्यु भएका दाताबाट अंग प्रत्यारोपण भइरहेको छ। यसलाई नियमित र व्यापक कार्यक्रमका रूपमा विस्तार गर्ने भने चुनौती देखिएको छ। कलेज तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठका अनुसार एकजना मृत अंगदाताबाट 8 भन्दा बढ़ी बिरामीको ज्यान बचाउन सकिन्छ। उहाँले मृत्युपछि अंगदान गर्न र प्रत्यारोपण गर्न सके धेरै बिरामीलाई राहत हुने बताउनुभयो। डाक्टर श्रेष्ठले नेपालमा जीवित दाताबाट हुने मृगौला तथा कलेज प्रत्यारोपण सेवा विस्तार हुँदै आएको भने जानकारी दिनुभयो। यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले नेपालमा प्रत्यारोपण सेवा विस्तार भइरहे पनि मृत्युपछि हुने अंगदानलाई अझै प्रभावकारी रूपमा अघि बढ़ाउन नसकिएको बताउनु भएको छ। उहाँले दाताको समयमै पहिचान गर्ने, परिवारसँग संवेदनशील संवाद गर्ने र प्राप्त अंग सुरक्षित रूपमा सम्बन्धित बिरामीसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनु भएको छ। मृत्युपछि हुने अंगदानका लागि जनचेतना पर्याप्त मात्रामा हुँदैन। कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले सम्भावित दाता पहिचान गर्ने अस्पताल स्तरीय संयन्त्र, सघन उपचार सेवा, दक्ष स्वास्थ्य कर्मी, प्रत्यारोपण समन्वयकर्ता, अंग निकाल्ने तथा सुरक्षित राख्ने प्रविधि, छिटो स्थानान्तरण गर्ने व्यवस्था र राष्ट्रिय स्तरको पारदर्शी अंग वितरण प्रणाली आवश्यक हुने बताउनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
4: माइमा नेपाल मोबिलिटी एक्सपो 2026 लक्षित गर्दै बैंक तथा बीमा कम्पनीले गाड़ीको कर्जामा विशेष ब्याज दर तथा विभिन्न सौर्यपूर्ण योजना सार्वजनिक गरेका छन्। ग्लोबल आईएमबी बैंक, एमएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकले अटो कर्जामा आकर्षक ब्याज दर तथा अरू सुविधा सहितका योजना ल्याएका हुन्। बैंकहरूले आधार दरमा कम प्रिमियम जोड़ेर अटो कर्जा उपलब्ध गराउनेदेखि कर्जा प्रक्रियामा सहजीकरण गर्ने र विभिन्न शुल्कमा छूट दिने योजना अघि सारेका छन्। काठमाण्डुको भिरकुटी मण्डलमा चल एक्सपोको दोस्रो दिन बाइक तथा गाड़ीमा आकर्षण देखिएको छ। गएको मंगलबार अस्तिदेखि शुरू भएको एक्सपोको पहिलो दिन अस्ति 29,000 भन्दा बढ़ीले अवलोकन गरेका थिए भने दोस्रो दिन हिजो 26,000 भन्दा बढ़ीले मेला अवलोकन गरेको आयोजकले जनाएको छ। नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय गाड़ीप्रति बढ़दो आकर्षणसँगै एक्सपोमा राखिएका विभिन्न ब्राण्डका गाड़ीबारे अवलोकनकर्ताले चासो देखाएका छन्। नेपालमा बढ़दो विद्युतीय तथा नयाँ प्रविधियुक्त गाड़ीप्रतिको आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्सपो विभिन्न ब्राण्डका गाड़ीहरू प्रदर्शनमा राखिएका छन्, जसका कारण अहिले एक्सपोमा नयाँ गाड़ी हेर्न र त्यसबारे जानकारी लिन पुग्नेहरूको चहल पहल बढ़ेको छ। विभिन्न ब्राण्डले आफ्ना नयाँ मोडल, फिचर, प्रविधि, मूल्य तथा सेवाबारे उपभोक्तालाई जानकारी दिइरहेका छन्। कतिपय स्टलमा गाड़ीको डिजाइन र प्रविधिबारे जानकारी लिने तथा नजिकबाट अवलोकन गर्ने दर्शक भीड़ देखिन्छ। नाइमा मोबिलिटी एक्सपो अवलोकन गर्न आएका केही नागरिकको अनुभव अबको पालोमा।
6: हामी नाम सन्देश मान्छौँ जस्तै अब इन्डियनमा अब नेपाल जलस्रोतको धनी इलेक्ट्रिसिटी प्रोडक्सनले एकदम राम्रै गरिरहन्छ. त्यो इलेक्ट्रिसिटीलाई चाहिँ ग्रिन एनर्जी होइन, ग्रिन एनर्जीलाई किन सस्तो रूपमा उपयोग नगर्ने भनेर नै मलाई लाग्छ इभीप्रति आकर्षित भएको देखिन्छ. पेट्रोल हाल्नुको सट्टा अलिकति अब अहिले 200+ छ पेट्रोल, त्यो सट्टा त इभी को 13-14 रुपियाँ तिरेर नै आफ्नो गाडी चलाउँदा फेरि धेरै सस्तो पर्यो नि त. त्यही भएर अलिकति अपरेसनमा चाहिँ सस्तो हुने भएर अलि इभीप्रति आकर्षित भएको म चाहिँ पाइएको छ.
7: मैले खास स्कुटी हेर्न आएको थिएँ र यसो यो गाडीहरू बढी आएको रहेछ यहाँ, तर यसो बुझ्यो भन्दा खबर थियो. त्यस्तो सबै नयाँ नयाँ आएको छ, राम्रो छ. उनीमा चाहिँ बस आएको छ, त्यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ. किन ठुलो गाडी आएको छ, हेभी गाडी आएको हुनाले त्यो चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ. खर्चको हिसाबले चाहिँ अब पेट्रोल डेली हाल्नुपर्ने भएको हुनाले चाहिँ यो ठिक लाग्छ. पछि हेर्नु के कस्तो हुन्छ, पछि थाहा हुन्छ.
8: मेरो नाम तुलसी प्रसाद हो भने अब नयाँ नयाँ किसिमको टेक्नोलोजीहरूलाई यहाँ पस्किया देखेँ. इलेक्ट्रिक भेहिकलहरूमा स्कुटीहरूदेखि लिएर बाइक गाडीहरू मलाई दुईवटा गाडीहरू पनि मन पर्यो. चढी रातो गाडीलाई एक्सचेन्ज गरौँ कि भनेर हुन्डाईको गाडी उ गरेर मलाई यो टिटन निसानको टिटन गाडी हेर्दा अलिकति मलाई त्यो राम्रो लाग्यो. विस्तृत रूपमा त्यसको बुझेँ. अरू चाहिँ यस्तो यसमा अब विद्युतीय गाडीमा आकर्षण बढ्नु नै पर्छ, बढेको राम्रो पनि हो. तर हाम्रो नेपालमा भर्खर भर्खर यो आगो अवस्था छ. अब यो 5-7 वर्षपछि यसको जुन ब्याट्री वारेन्टी ग्यारेन्टी अथवा ब्याट्री जान्छ अनि ब्याट्री फेर्नु पर्छ भन्छन् अनि त्यसको मूल्य चाहिँ अलि चर्को पर्छ भनेको हुनाले मैले चाहिँ आफू चढिरहेको म चाहिँ पेट्रोलले गाडी चढ्छु. दिनभरि हिँड्न पर्ने धेरै मुभ गर्ने मान्छेहरूलाई पेट्रोल यो इन्धन बचाउने हिसाबले इलेक्ट्रिक गाडी राम्रो पनि हो.
9: मेरो नाम रामबाबु विष्ट. पेट्रोल डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले हामी ब्याट्रीमै जाउँ, नेपालको प्रडक्ट नेपालको इन्धन चलाउँ भन्ने र सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई. मेरो अलरेडी 2-3 वर्षदेखि गाडीहरू छन् इलेक्ट्रिक. नयाँ नौलो के आयो भनेर आएको हो, म चाहिँ यो विशेष बस हेर्न आएको हो. मसँग माइक्रोहरू छ अनि सानो गाडीहरू पनि छ, ठुलो गाडी चाहिँ छैन, बस चाहिँ छैन. त्यही भएर यो दुईवटा बस स्पेसली हेर्न आएको
10: हो. म ललेज फ्री छु. अब यो भनेको बिजुली चाहिँ हो,
9: तर यसमा गाडी भर्खर हुन्छ.
10: जसरी चाहिँ हामी चाहिँ बाटोमा बसेर चाहिँ घन्टौँ चाहिँ तपाईँको चार्जिङमा बस्नु पऱ्यो हुन्छ, राम्रो भएन. त्यसले गर्दाखेरि त्यो हिसाब किताबमा हेर्दा हजुर पनि इन्धनमा चाहिँ मान्छेहरू छन्, तर चाहिँ अबको युज गर्ने विद्युत के हो, तर यो भरपर्दो खालको हुनु पऱ्यो गाडी. तपाईँको अझै पनि नेपालीको इन्कमको हिसाब किताबबाट हरेक हिसाब किताबबाट चाहिँ बार पाङ्ने गाडीमा अझै पनि नेपालीको पहुँचमा तत्काल देखिन्न. बरु चाहिँ यो सिभिल ट्रान्सपोर्टेसन चाहिँ व्यवस्था पनि राम्रो गरिदिनुपर्छ.
4: नाइमा मोबिलिटी एक्सपो र विद्युतीय गाडीको विषयमा विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ. काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
11: वर्षाको बेला बाढी पहिरोको डर हुन्छ.
12: जमीनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू झल्कनु, मूलबाट धुलिलो पानी आउनु र सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्.
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ.
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.

0: ابھی بن جاؤ جی ہے سب کو جو کہیں بول
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं पायल्स फिस्टुला फिसेल लगायत का रोग दैनिक विशेषज्ञ द्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सक द्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690 4110-6690
1: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। गएको हप्तासम्म 10 लाख भन्दा बढ़ी डिमाट खाता बच्चाका नाममा खोलेका छन्। बच्चा जन्मेको केही दिनमै धेरै अभिभावक डिमाट खाता खोल्न आउने क्रम जारी रहेको बैंक र ब्रोकर कार्यालयका कर्मचारीहरू बताउँछन्। अहिले प्राथमिक शेयर निष्कासन आईपीओमा शेयर हालीमा चिट्ठा विधि अन्तर्गत कम्तीमा 10 किता शेयर पर्न सक्ने सम्भावना भएकाले धेरैजनाको नामबाट शेयर भर्दा कुनै न कुनैमा त पर्ला नि भन्ने उद्देश्यले बच्चा जन्मिन 7 अथवा 18 वर्ष नपुग्दै खाता खोल्न आउने क्रम बढ़ेको आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजका ब्रोकर नम्बर 57 का संचालक रामचन्द्र भट्टराईले बताउनुभयो। 18 वर्षभन्दा कम उमेरका बालबालिकाको नाममा खाता खोल्न पाइने कानून व्यवस्था नै छ। बच्चा 18 वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्व बैंक खाता र डिमाट खाता खोल्न पाइन्छ। खातावाला बालक 18 वर्ष पुगेपछि उसले आफै खाता पूर्ण रूपमा सञ्चालन गर्न पाउँछ। न्यूनतम 10 किता शेयर सबैलाई वितरण गर्नुपर्ने व्यवस्था पनि नाबालकका नाममा डिमाट खाता खोल्ने र आवेदन दिने क्रम बढ़ेको सीबीएसईको तथ्याङ्कले पनि देखाउँछ। यसैबीच विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोङ गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट शेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकाहरूलाई विद्यालयमा टिकाउने उद्देश्यले शुरू गरेको कार्यक्रमले विद्यार्थीलाई शेयरधनी बनाएको छ। बाल बचत अहिले पूँजी बजारसम्म विस्तार भएको खबर कान्तिपुर दैनिकमा छ।
1: विदेशको खबर। चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। उहाँले सन् 1998 देखि सन् 2003 सम्म 5 वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो। झू रोङजीले चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउन र विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। उहाँको कार्यकालमा चीनी उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वका घाटामा रहेका उद्योग सुधार गर्ने महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढ़ाएका थिए। उहाँले स्थानीय स्तरमा रहेको कर सम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकारी उद्योग बन्द वा निजीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नु भएको थियो। यी कदमले चीनलाई तीव्र आर्थिक वृद्धि हासिल गर्दै विश्वकै ठूलो उत्पादन केन्द्र मध्ये एक बन्ने आधार तयार गरेको मानिन्छ।
3: अब खेल खबर। अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेसीले पिता जर्ज मेसीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्। पिताको निधनपछि पहिलोपटक आफ्नो भनाई सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहनु हो भन्नेमा नै निश्चित नरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेसीले भनेका छन्, बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझ विश्वास गर्न कठिन भइरहेको छ। फेरि कहिले बुबालाई देख्न र कुरा गर्न नपाउने कुरा सोच्दा निकै गाह्रो भइरहेको उनले बताएका छन्। उनले फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन्। मिसेलले भनेका छन्, आफूले जीवनभर फुटबल खेले पनि अब धेरै समयसम्म फुटबल खेलिरहनु हो कि होइन भन्नेमा आफू निश्चित छैन। मिसेलले यस क्रममा पछिल्लो विश्वकपका भावनात्मक क्षण पनि सम्झेका छन्। विश्वकप शुरू हुनुभन्दा केही दिन अघि उनका पिताको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। पिता जर्जले मिसेलले आफ्नो अन्तिम विश्वकप खेल्न आग्रह गरेका थिए। पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू फाइनलसम्म पुग्दैन, त्यसपछि पितालाई खेल हेर्न ल्याउने आशा मेसीले गरेका थिए। अर्जेन्टिना फाइनलसम्म पुग्यो तर जर्ज मेसी मैदानमा पुगेर छोराको खेल हेर्न भने सकेन।
1: साया कैरनमा अब केही खबर संक्षेपमा गैराती देशका पूर्वी भेगका केही ठाउँहरूमा सामान्य वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा पानी परेको छ। बिहान भने खासै पानी परेको छैन। आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका दुई ठाउँमा अति ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भागमा पनि मध्यमसम्मको पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
3: बालबालिकाहरूलाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भन्ने स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बालबालिका सम्बन्धी अधिकार 75 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बालबालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने विषय राखेको छ।
1: नेपालबाट गएको आर्थिक वर्षमा 12.5 अर्ब रूपियाँको अलैंची निर्यात भएको छ। यो अहिलेसम्मकै बढ़ी हो। पूर्वी जिल्लाका पहाड़ी जिल्लामा अलैंची खेतीको उत्पादन धेरै हुन्छ। उत्पादित अलैंची सबैजसो बेची भन्सार कार्यालय भएर निर्यात हुने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
3: भित्तपत्रको सार्वजनिक निष्कासन गर्दा त्यसको मूल्य निर्धारणमा कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने भएको छ। नियामक भित्तपत्र बोर्डले हिजो सार्वजनिक गरेको प्राथमिक पूँजी बजार सुधार नीति विधा क्रियाशीले भित्तपत्रको मूल्यलाई वैज्ञानिक र बजारमा आधारित बनाउन कम्पनीको वास्तविक मूल्य सहितको बजारको माग र अन्तर्राष्ट्रिय अभ्यासमा आधारित प्रणालीमा रूपान्तरण गर्ने नीति लिएको छ।
1: 8 वर्ष यता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐनको मस्यौदा 55-30 प्रावधान राखेर टुङ्गो लगाइँदैछ। अर्थ मन्त्रालयले दोहोऱ्याएर 55-30 प्रावधान सहमति दिएको छ। यो भनेको 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव हो।
3: छिन्ची जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको भण्डार कुमिले नगरपालिका एकमा जीप भेगा दिन खोज्दा दुईजना बेपत्ता भएका छन्। दुईजना भने पौडिएर जोगिएका खबर आजको नयाँ पत्रिकामा छ।
1: सम्पत्ति सुदृढीकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसाय दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वक क्षेत्रमा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले भट्ट र अग्रवाललाई पूर्वक क्षेत्रमा राख्न आदेश दिएको हो।
3: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता कायम गर्न सरकारी कार्यालयहरूमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरेको छ।
1: विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियम संगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन तथा गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत क्रियाकलाप गरेको पाइएमा देश निकाला गर्नसम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो।
3: एमसेल आजियाटाको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 अर्ब रूपियाँ बराबरको निलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ।
1: काया कैरनमा अब पालो उखानको
3: रित्तो गोजी भारी मन
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: बैठकमा सांसदहरूको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न। सार्वजनिक सरकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय।
1: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने, खाद्य तथा व्यापार कम्पनीको बिक्री कक्षबाट सबै खाद्यान्नमा 5 रूपियाँ छूट पाइने,
3: गाड़ीहरूको प्रदर्शनी, नाइमा एक्सपोमा बैंक तथा बीमाको अफर र सस्तो ब्याज, मोटरसाइकल र साना गाड़ीमा आकर्षण,
1: चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन, चीनलाई विश्व व्यापारको प्रमुख शक्तिको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान,
3: र पिताको निधनपछि भावुक मेसी फुटबलबाट सन्यासको संकेत।
1: अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविन्द बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा हाजिर गरेर टाप पस्ने सांसद र सामान किनेर बिल लिँदा उपहार पाउने सरकारी कार्यक्रमसँग यो कार्टुनले जोड़िएको छ। यहाँ अर्थ मन्त्रालयको दृश्य छ। टेबलको टेलिफोनको घण्टी बजेपछि एकजना कर्मचारीले फोन उठाएर अर्कोतिर हेरेर भन्दैछन्, सांसदज्यूको फोन संसदमा बसे बापत नि जित्ने चिट्ठा राखेर प्रोत्साहन दिनु पर्यो रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी

हरेक टाटा जीवन पास बाधाकारी को मापदंड अनुसार उच्च गुणस्तर को बनाई लामो समय समय टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेनियन पार्ट्स खरिद गर्दा 208290 र 208295 कम्ती कोड भएको मात्रै खरिद गर्दा जानकारी गराइन्छ।

हजुरहरू पनि टाटाका जमिन पासहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। सब जानकारीका लागि सिप्रोदी अटो पार्ट्स प्राइभेट लिमिटेड, खाता खाली काठमाडौँ।

0: बाढी र भूकम्पबाट बच्न के गर्ने,
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, लामा धुलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ,
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: पानीको धारा त बन्द हो, ग्यास सिलिन्डरको रेडियो चाहिँ बन्द गर्नुभयो त।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.3 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.3 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलरल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलुदुर्कु नगरपालिका 5 सोलुखुम्बु

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले फेम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोले समाचार लिएर आइपुगे म रेविका राई। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलुखुमुबाट एक सुत्केरी सहित दुईजनाको हवाई उद्धार। यस वर्षको तेस्रो रेड पाण्डा म्याराथन 2026को सोलुखुम्बु पीके पीठमा खुम्बु पसाङ्ग्रामा 5,24,00,000 भन्दा बढ़ी राजस्व संकलन गर्यो। सामाजिक सद्भाव र शान्ति कायम गर्न सोलु दुत्कुना नगरपालिका न्यायिक समितिको सार्वजनिक अपील। ग्यास्ट्रो सेवा प्रभावमा देखेको स्वास्थ्यप्रति सांसद गीता गुरूङद्वारा। नौ वर्ष बस्यो खुलडुंगाको रूंगचार सड़क पूर्ण कालो पत्र गरिँदै खोटाङको खारतामसा र बागशिलाका 53 कृषकलाई कृषि सामग्री वितरण। कोसीमा कांग्रेसका मन्त्रीले दिए राजीनामा। र पिताको निधनपछि भावुक मेसी फुटबलबाट सन्यासको संकेत। सोलुखुम्बुबाट एक सुत्केरी सहित दुईजनाको नेपाली सेनाको हेलिकप्टर मार्फत हवाई उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय

जटिलताखिए जिला अस्पताल फाब्लो थप उपचार का आमा और शिशु दुवेजना काठमाण्ड रिफर कर तत्काल उदार आवश्यक देखिए जिला प्रशासन कार्यालय को समन्वय में सेना को हेलीकप्टर निःशुल्क व्यवस्था करी वहां थापथली प्रसूति गृह पठाई प्रमुख जिलाधिकारी था मगर ने बताई यही साउन 26 गते रात आत्महत्या को प्रयास कर 29 वर्ष एक पुरूष समेत जिला अस्पताल फाब्लो में उपचार संभव न उपचार का काठमाण्ड पठाई वहां सोही हेलीकप्टर मार्फत काठमाण्ड स्थित ट्रमा सेन्टर लगे प्रमुख जिलाधिकारी थापा मगर ने जानकारी दूंभिक दुवै जनालाई समयमै उपचार सम्भव हुने स्वास्थ्य संस्थामा पुर्याउन सकिए दुर्गम जिल्लामा गम्भीर स्वास्थ्य समस्या भएका नागरिकको उपचारमा ढिलाइ नहोस् भन्ने उद्देश्यले सम्बन्धित निकायसँग तत्काल समन्वय गरी हवाई उद्धारको व्यवस्था मिलाएको हो। सोलु सामुदायिक अस्पताल फाब्लोका प्रमुख डाक्टर राजेन्द्र बस्नेतका अनुसार दुर्गम हिमाली जिल्लामा जटिल स्वास्थ्य समस्या भएका बिरामीलाई समयमै सुविधा सम्पन्न अस्पतालसम्म पुर्याउन हवाई उद्धार प्रभावकारी माध्यम बनेको छ। गम्भीर बिरामीलाई काठमाण्डौ लगायत सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पुर्याउन समय लाग्छ त्यसैले आकस्मिक स्वास्थ्यमा अवस्थामा समय उपचारको पहुँचमा पुर्याउन जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्दै आएको छ। सेनाको सहयोग र सम्बन्धित स्वास्थ्य संस्थासँगको समन्वयमा तत्काल उद्धारको व्यवस्था मिलाएको प्रमुख जिल्लाधिकारी थापा मगरले बताउनु भएको छ। हवाई उद्धारका कारण दुवै नागरिकले समयमा उपचार सेवा पाउन सकेको र यसले उनीहरूको जीवन जोगाउन महत्वपूर्ण सहयोग पुगेको प्रशासनले जनाएको छ। दुर्गम क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि सरकारी निकाय बीचको प्रभावकारी समन्वय आवश्यक रहेको प्रमुख जिल्लाधिकारी थापा मगरले बताउनु भएको छ। सोलुखुम्बुको सल्लेरीमा रेड पाण्डा म्याराथन 2026 को तेस्रो संस्करण आयोजना हुने भएको छ। दुर्लभ वन्यजन्तु रेड पाण्डाको दीर्घकालीन संरक्षण र यसको वासस्थान पूर्ण स्थापनाका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी भदौ 20 गते रेड पाण्डा म्याराथन 2026 को तेस्रो संस्करण आयोजना हुने भएको हो। रेड पाण्डा नेटवर्कको आयोजना र प्ले फर नेचरको मुख्य आर्थिक सहयोगमा हुन लागेको यस प्रतियोगिताले तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मदत पुर्याउने लक्ष्य राखेको छ। अन्तर्राष्ट्रिय रेड पाण्डा दिवसको अवसरमा पारेर आयोजना गर्न लागेको यो म्याराथन सल्लेरी स्थित 2360 मिटर उचाइमा रहेको थेक्सेन पेमा सुलिङ गुम्बाबाट शुरू भई 4054 मिटर उचाइको पिके पिकसम्म पुगेर पूर्ण सोही स्थानमा फर्किनेछ। कुल 48 किलोमिटर लम्बाई र 2872 मिटर भन्दा बढ़ी उचाइ बढ़ो तयारी हुने यो ट्रेल अन्तर्राष्ट्रिय ट्रेल रनिंग एसोसिएशनले 3 पोइन्ट प्रदान गरेको छ। अनुभवी रेल ट्रेल धावकहरूका लागि कठिन मानेको यो कोर्स 7 घण्टा 30 मिनटभित्र पूरा गर्नुपर्ने सीमा तोकिएको छ। यस वर्षको म्याराथनमा पहिलो पटक 5 किलोमिटर लामो रेड पाण्डा फन रन पनि समावेश गरिएको छ। टेक्सेल पेमा सुलिङ गुम्बाबाट शुरू भई सल्लेरीको सिर्गाखोप पोङ डाँडा फाब्रो र ठूलो खड हुँदै पूर्ण गुम्बामा पुगेर टुङ्गिने यो दौड़ सबै उमेर क्षमताका सहभागिताका लागि सहज बनाएको छ। विशेष गरी स्थानीय समुदायको सहभागितालाई प्रोत्साहन गर्न ल्याएको यस फन रनमा प्रख्यात अभिनेता तथा रेड पाण्डा नेटवर्कका संरक्षण एम्बासेडर दहायङ रायको समेत उपस्थित रहनेछ। म्याराथनका विजेता महिला र पुरूष धावकहरूलाई छुट्टाछुट्टै नगद पुरस्कार मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ। 48 किलोमिटर म्याराथनतर्फ पहिलो दोस्रो र तेस्रो र चौथो हुनेले क्रमशः 1,50,000, 1,50,000 र 30,000 रूपियाँ प्राप्त गर्नेछन्। यस्तै फरेस्ट गार्डन विधाका उत्कृष्ट टीमलाई 25,000, 20,000 र 10,000 रूपियाँ तथा 5 किलोमिटर फन रनका शीर्ष 4 विजेतालाई 25,000, 20,000, 10,000 र 5,000 रूपियाँ पुरस्कार प्रदान गरिनेछ। दौड़ पूरा गर्ने सबैको धावकलाई फिनिशर मेडल प्रदान गरिनेछ। प्रतियोगितामा सहभागी हुनका लागि 48 किलोमिटर म्याराथनतर्फ नेपालीका लागि 3,000 र विदेशीका लागि 5,000 रूपियाँ शुल्क तोकिएको छ। 5 किलोमिटर फन रन मा भने नेपालीलाई 1,500, विदेशीलाई 2,000 र सोलुखुम्बुका स्थानीय वासीलाई 500 रूपियाँ शुल्क निर्धारण गरिएको छ। इच्छुक धावकहरूले संस्थाको आधिकारिक वेबसाइट मार्फत अनिवार्य रूपमा दर्ता गराउनु पर्नेछ। यसअघि सन् 2024 ताब्लेजुङको पाटीभरा र सन् 2025 इलाममा सम्पन्न भएका दुई संरक्षणमा नेपालका 16 भन्दा बढ़ी जिल्लाका साथै भारत र जापानका गरी 140 धावकले सहभागिता जनाइसकेका छन्।
वातावरण र मूल्य प्राप्ति

सम्पदाको संरक्षण बारे नयाँ पुस्तामा जिम्मेवारी बोध गराउन यस्ता खेलकूद कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने आयोजक संस्थाले जनाएको छ। हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा सोलुखुमका अध्यक्ष निमा तेन्दुप शेर्पाले वनमा मानिसहरूले नदेखेका धेरै अमूल्य प्राकृतिक सम्पदाहरू रहेको र रेड पाण्डा तिनी मध्ये एक भएको बताउनु भएको छ। यस्ता कार्यक्रमले स्थानीय प्राकृतिक सम्पदालाई नजिकबाट बुझ्न र यसको संरक्षण गर्नु वर्तमान तथा भावी पुस्ताको साझेदारी जिम्मेवारी हो भन्ने कुरा सम्झाउन मदत पुर्याउने उहाँको भनाई रहेको छ। खुम्बु पसाङलामो गाउँपालिका वार्ड नम्बर पाँचले एक वर्षको अवधिमा 24,05,021 रूपियाँ 34 पैसा राजस्व संकलन गरेको छ। वडा कार्यालयले विभिन्न 14 वडा राजस्व शीर्षक अन्तर्गत उक्त रकम संकलन गरेको हो। संकलित राजस्व मध्ये सबैभन्दा बढ़ी बहाल करको रहेको छ, जसबाट 10,38,662 रूपियाँ 42 पैसा राजस्व संकलन भएको छ। यसै गरी व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट 5,71,690 रूपियाँ, पर्यटन शुल्कबाट 3,16,000 रूपियाँ तथा व्यवसाय करबाट 1,25,900 रूपियाँ राजस्व संकलन उठेको हो। वडा कार्यालय अनुसार सम्पत्ति करबाट 88,874 रूपियाँ 60 पैसा, भूमिकर तथा मालपुरबाट 58,494 रूपियाँ 32 पैसा, सिफारिश दस्तुरबाट 84,950 रूपियाँ र नागर प्रमाणित दस्तुरबाट 37,900 रूपियाँ संकलन भएको छ। यसका साथै व्यवसायले भुक्तानी गर्ने करबाट 57,400 रूपियाँ, व्यक्तिगत घटना दर्ता दस्तुरबाट 11,500 रूपियाँ, अन्य सेवा शुल्क तथा बिक्रीबाट 9,300 रूपियाँ, अन्य दस्तुरबाट 4,000 रूपियाँ, परिषद शुल्कबाट 1,000 रूपियाँ र कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारबाट लाग्ने करबाट 750 रूपियाँ राजस्व संकलन भएको छ। सोलु दुतकुण्डा नगरपालिका न्यायिक समितिले नगर क्षेत्रभित्र सामाजिक सद्भाव शान्ति अमन चयन कायम राख्न सम्पूर्ण नगरवासीहरूमा विशेष अपील जारी गरेको छ। चालू आर्थिक वर्षमा नगर क्षेत्रभित्र भएका हत्या तथा आत्महत्या जस्ता दुःखद घटनाहरूले पीड़ित परिवारमा अपूर्णीय क्षति पुग्नका साथै समाजमा भय असुरक्षा र आपसी अविश्वासीको वातावरण सृजना गरेको भन्दै न्यायिक समितिले सबैलाई सजग र समेत रहन आग्रह गरेको हो। न्यायिक समितिले मतभेद हुन सक्छ, मतभेद नहोस्, हिंसा होइन, संवाद रोजो भन्ने मूल नाराका साथ नगरवासीहरूलाई कुनै पनि विवादमा हिंसा र मालपुर हातपातको बाटो नअपनाउन अनुरोध गरेको छ। विचार व्यवहार पारिवारिक विषय वा आर्थिक कारोबारका कारण सृजना हुने विवादलाई ठूलो द्वन्द बन्न नदी होस्, आवेग र प्रतिशोध त्यागेर आपसी छलफल मेलमिलाप तथा कानून प्रक्रिया मार्फत समाधान रोज्न अपील गरेको छ। यस्तै अफवाह र गलत सूचनाको पछि नलाग्न, घरेलू तथा सामाजिक विवाद नलुकाई सम्बन्धित निकायमा जानकारी गराउन, छर छिमेकी तथा समुदायमा आपसी सम्मान कायम राख्न भनिएको छ। विशेष गरी बाल बालिका, महिला, वरिष्ठ नागरिक तथा कमजोर अवस्थाका व्यक्तिहरूको सुरक्षा र सम्मानलाई प्राथमिकता दिन आग्रह गर्दै विवाद समाधानका लागि न्यायिक समिति, वडा कार्यालय, प्रहरी तथा कानून निकायको सहयोग लिन अनुरोध गरेको छ। शान्ति, सभ्य र सुरक्षित समाज निर्माण गर्नु सरकार वा कुनै एउटा निकायको मात्र नभई हरेक व्यक्ति, परिवार र सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको न्यायिक समितिले स्पष्ट पारेको छ। मीठा शब्द, संयम र सम्भावले सम्भावित अप्रिय घटनाहरू रोक्न सकिने हुँदा घृणाको सट्टा सद्भाव बढ़ाउन र क्षमा तथा मेलमिलापको बाटो अपनाउँदै सोलु दुतकुण्डको विकास र शान्तिमा सबैले हातेमालो गर्न न्यायिक समितिले अपील गरेको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गीता गुरूङले बजारमा खाना पकाउने ग्यासको अभाव र नागरिकहरूले भोग्नु परेको स्वास्थ्यप्रति सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। सरकारले ग्यासको अभाव छैन भनेर दावी गरिरहे पनि नागरिकहरूले बिहानदेखि बेलुकासम्म लाइनमा बस्नुपर्ने बाध्यता कायम रहेको उहाँले बताउनु भएको छ। संसदमा बोल्दै सांसद गुरूङले सरकारको दावी एकातिर र नागरिकले भोगिरहेको स्वास्थ्य अर्कोतिर रहेको उल्लेख गर्नुभएको छ। ग्यासको अभावका कारण सर्वसाधारणको चुलो बल्न कठिन भइरहेको र घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाले सरकारको सेवा प्रवाह र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको उहाँको भनाई रहेको थियो।
रमाइलो डाँडा रूंगटार सड़क 9 वर्ष पछि पुनः कालो पत्रा गरिने भएको छ। कोशी प्रदेश सरकारको मातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलो डाँडादेखि सानिटारसम्मको 6.5 किलोमिटर सड़क स्तर उन्नतिका लागि औपचारिक रूपमा बोलपत्र आह्वान गरेको छ। कार्यालयले एक महिनाभित्र बोलपत्र टुंगाएर 2 वर्षभित्र कालो पत्रको काम सक्ने गरी तयारी गरिरहेको जनाएको छ। हामीले पूरै नयाँ काम गर्ने गरी बोलपत्र आह्वान गरेका छौं। पूर्वाधार विकास कार्यालयका प्रमुख सुरेश प्रसाद शाहले भन्नुभएको छ, अहिले रू 30 करोड़ बजेटमा 40 एमए ठिका रहने अस्फाल्ट कंक्रीट कालोपत्र गर्ने हाम्रो तयारी रहेको छ। कार्यालयका अनुसार पहिलो चरणमा डिजाइन गरिएको रमाइलो डाँडा सानिटार भागमा रहेको पुरानो जीर्ण कालोपत्र उक्काएर अस्फाल्ट प्रविधिबाट कालोपत्र गरिनुका साथै ड्रेन मेसिनरी वाल, ग्याबिन वाल, लङ वाल, कलभर्ड लगायतका संरचना पनि निर्माण गरिनेछ। सानिटारदेखि रूंगटारसम्मको बाँकी 4.1 किलोमिटर क्षेत्रका लागि भने अहिले तत्काल काम हुँदैछ। यसअघि 2074 सालमा एसियाली विकास बैंक र स्वेज सरकारले रू 20 करोड़ 68 लाख अनुदान सहितमा आपतकालीन भूकम्पकीय सहयोग परियोजना अन्तर्गत ओखलडुंगा रूंगटार सड़कमा डीबीएस सट्टी कालोपत्र गरेको थियो। करिब 11.1 किलोमिटर सड़कमा गरेको कालोपत्र 9 महिनामै उक्किन थालेको थियो। तत्कालीन समयको राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई ओखलडुंगा मार्फत ठेक्का लागेर सड़कमा बिछाएको कालोपत्र कम सल र गुणस्तर हिने भएको जनाउँदै जनगुनासो समेत आएको थियो। अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्। पिताको निधनपछि पहिलो पटक आफ्नो बनाई सार्वजनिक गर्दै उहाँले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा निश्चित नरहेको उहाँले बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेस्सीले भनेका छन्, बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ। फेरि कहिले बुबालाई देख्न र कुरा गर्न नपाउने कुरा सोच्दै निकै गाह्रो भइरहेको उहाँले बताउनु भएको छ। उहाँले आफ्नो फुटबल करियरलाई लिएर समेत नचिन्ता व्यक्त गर्नुभएको छ। मेस्सीले भन्नुभएको छ, आफूले जीवनभर फुटबल खेले पनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित रहेको छैन। मेस्सीले यस क्रममा पछिल्लो विश्वकपका भावनात्मक क्षण पनि सम्झेका छन्। विश्वकप शुरू हुनुभन्दा अघि केही दिन अघि उहाँका पिताको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। पिता जर्जले मेस्सीको आफ्नो अन्तिम विश्वकप खेल्न आग्रह गरेका थिए। हवस् त बिहान 7 बजेको सुन समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै म रेविका राई विदा हुन्छु। बिहान 10 बजेको सुन समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: पानी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका उडानबर पाँच सलेरीको मध्य भागमा भएको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558873 र 9861034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाँडै कतै पाइनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: ल सुन बहिनी, सुलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 मा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763000084 र विवेक श्रेष्ठ 9862800000। सोलु दुखुम्ब नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: यौन हिंसाबाट बचाउ र बचाउ। यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Sister, I'm not the mother's father, but he gets to kiss me, Rosie.

0: ભણ સંબંધી એક સુવિધાની કાનુન કેમ્પસમાં શૈક્ષિક સત્ર 2083 સંગાથીકો લાગી 3 વર્ષે ગેલેરી પ્રથમ વર્ષકો ભણ આપીએ હુદા કુની કુની વિષયમાં સ્નાતક તો ઉત્તીર્ણ ગણેકા ઇચ્છુક વ્યક્તિઓને નિમ્ન અનુસાર ભણ આપી જાણકારી કરાઈ છે. ભરના કાર્યક્રમની નીતિ ભરણાક લાગી આવેદન પ્રારંભીકરણ ભદો 1 ગતિથી ભદો 30 ગતિસમ્મ પ્રવેશ પરીક્ષા 8 ગતે નોટિકા પ્રકાશન 8 11 ગતે ભરણા મેથ 8 12 ગતિથી 8 25 ગતિસમ્મ કક્ષા સંચાલન 7 10 ગતિથી રજીસ્ટ્રેશન ફારમ ભરે મેથ 7 30 ગતિસમ્મ સબ જાણકારી લાગી 98 51 0 5 56 98 41 28 45 45 र 98 42 84 87 77 गीता घिमिरे कैंपस प्रमुख समिति के कानून कैंपस पल्ली सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको अर्को पुस्तक 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभलाई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा यन्त्रको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी कराइन्छ. चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई भने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी हुने नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी कराइन्छ. सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका सोलुखुम्बु.
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि. भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
2: होइन के भन्नुभएको. हेर्न त मान्छे जुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ.
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त.
3: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु.
4: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ.
5: समस्या सरु नै हुन राई तपाईँ हाम्रो सोचमा छ.
1: म अलि आवेशमा आएछु अलि हतारमा पनि छु. बाबुले आँखा खोलिदिए धन्यवादै बाबु.
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ. जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो.
7: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं.

0: मेरे तो हाथ खुट्टा अविनाशमा झिमझिम गर्छ। विनाशले हैरान बनायो, मेरो पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
1: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
2: यहाँ नक्का च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824747718, 9843439096 र 9861314472। अन्जी औषधालय सोलो दुदकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि.
1: मलाई त थाहा नै छैन.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन.
4: जंगल को सीमा घर आतंक.

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खर कि मैले ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809509094 र 9833868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: के भयो? के को हल्ला खल्ला भयो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइले भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
0: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

सबै विशेषज्ञ आजकल आफ्नो दल यतिको लोगो हुनुहुन्न विष्णु होला यतिको शिवसार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उपलब्धता को मिलन चुका। हुंडा का विशेषता
2: जापानीज ऊर्जा प्रणाली उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
2: सब उम्र समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुङ्गा र खोटाङ को डिजिटल बजार बाटै फाइनान्स को सुविधा सहित हुंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकी मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
2: एक्सचेंज गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरे भुक्तान गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टीपर्पज सर्विस प्राली सिद्धिश्रम नगरपालिका 11 गोरुमारी भुजान ओखलढुङ्गा।
1: सम्पर्क नम्बर 037590222 9852880222 र 9842808300।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोसे। ओहो दिदी, कुट्न मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भने अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सड़क प्रयोग गर्दा ध्यान दिउँ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउँ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं, सड़कको तत्काल मध्यकुमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
9: अब चाहिँ के हुने हो?

0: Raio Rádio, Sono é
1: Sono FM, 101.2 MHz. Ujjwal bhavishyako lagi hamro abhiyan.
2: Sonia Sam, the studio time.
3: It's 8 a.m. We have to go out with it.
1: I'm Seiko Satma, New Star Digital Color Lab, and I'm going to offset press. Sonu Dutkunda Nagar Palika Path, Sonu Kumbu.
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: का उज्यालो अनलाइन बाट एक साथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। यति बेला काठमाडौँको भ्रकुटी मण्डपमा नाइमा मोबिलिटी एक्सपो 2026 चलिरहेको छ। नेपालमा बढ्दो विद्युतीय तथा नयाँ प्रविधियुक्त गाडी प्रतिको आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्सपोमा विभिन्न ब्रान्डका गाडी तथा मोबिलिटी सम्बन्धी उत्पादनहरू प्रदर्शनीमा छन्। एक्सपोमा झण्डै 40 नयाँ मोडलका गाडी तथा मोटरसाइकल पहिलो पटक सार्वजनिक तथा लन्च भएका छन्। जसका कारण अहिले एक्सपोमा नयाँ गाडी हेर्न र त्यसबारे जानकारी लिन आउने नागरिकको चहल पहल पनि बढ़ेको छ। एक्सपोमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडीदेखि कमर्सियल गाड़ीका विभिन्न विकल्पहरू प्रदर्शनीमा राखिएका छन्। विशेष गरी विद्युतीय गाड़ी, हाइब्रिड मोबिलिटी र नयाँ प्रविधिमा आधारित गाड़ीले दर्शकको ध्यान खिचिरहेका छन्। विभिन्न ब्राण्डले आफ्ना नयाँ मोडल, फिचर, प्रविधि, मूल्य तथा सेवाबारे उपभोक्तालाई जानकारी दिइरहेका छन्। कतिपय स्टलमा गाड़ीको डिजाइन र प्रविधिबारे जानकारी लिने तथा नजिकबाट अवलोकन गर्ने दर्शकको भीड़ देखिन्छ। एक्सपो केवल गाड़ीको प्रदर्शनीमा सीमित छैन, मोबिलिटीसँग जोड़िएका प्रविधि, सेवा तथा अन्य उत्पादनहरूलाई समेत एकै ठाउँमा प्रस्तुत गरिएको छ। गाड़ीहरूमा भइरहेको विद्युतीकरण, नयाँ प्रविधिको प्रयोग र उपभोक्ताको बदलिदो आवश्यकता एक्सपोका प्रमुख आकर्षण बनेका छन्। नयाँ गाड़ी तथा मोटरसाइकल सार्वजनिक भइरहेका कारण अटोमोबाइल क्षेत्रमा चासो राख्नेहरूका लागि पनि एक्सपो विशेष बनेको छ। प्रविधियुक्त गाड़ी

0: नागरिकको अनुभव
1: मेरो नाम रमेश खुबेल कृषि गोलामा त होइन सबै रमाइलो सबै राम्रो छ म त खास स्कुटी हेर्न आएको थिएँ र यसो यो गाडीहरू बढी आएको रहेछ यहाँ त्यो यसो बुझ्नु भन्दै खाएको थियो त्यसको नयाँ नयाँ आएको छ राम्रो छ उनीमा चाहिँ बस आएको त्यो प्रोग्राम लाग्यो मलाई चाहिँ किन ठुलो गाडी आएको छ हेभी गाडी आएको हुनाले त्यो चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ खर्चको हिसाबले चाहिँ अब पेट्रोल डेली हाल्नुपर्ने भएको हुनाले चाहिँ यो ठिक लाग्छ पछि हेर्नु के कस्तो हुन्छ पछि थाहा हुन्छ
2: हजुर मेरो नाम तुलसी प्रसाद नै हो भने समग्रमा जे मलाई राम्रै लाग्यो अब नयाँ नयाँ किसिमको टेक्नोलोजीहरूलाई यहाँ पस्किया देखेँ इलेक्ट्रिक भेहिकलहरूमा स्कुटीहरूदेखि लिएर बाइक गाडीहरू मलाई एउटा दुईवटा गाडीहरू पनि मन पर्यो चढी रहेको गाडीलाई एक्सचेन्ज गरौँ कि भनेर यो हुन्डाईले अहिले हुन्डाईको गाडी उ गरेर मलाई यो ट्रिटन यो निसानको ट्रिटन गाडी एउटा अलिकति मलाई त्यो राम्रो लाग्यो विस्तृत रूपमा त्यसको बुझेँ अरू चाहिँ यस होसमा अब विद्युतीय गाडीमा आकर्षण बढ्नु नै पर्छ बढेको राम्रो पनि हो तर हाम्रो नेपालमा भर्खर भर्खर यो आगो अवस्था छ अब यो 5-7 वर्षपछि यसको जुन ब्याट्री वारेन्टी ग्यारेन्टी अथवा ब्याट्री जान्छ अनि ब्याट्री फेर्नुपर्छ भन्छन् अनि त्यसको मूल्य चाहिँ अलि चर्को पर्छ भनेको हुनाले मैले चाहिँ आफू चढिरहेको म चाहिँ पेट्रोलले गाडी चढ्छु म अझै त्यसमा हात हालेको छैन एक त दोस्रो त्यो कारणले होइन कि दिनभरि हिँड्नपर्ने धेरै मुभ गर्ने मान्छेहरूलाई पेट्रोल यो इन्धन बचाउने हिसाबले इलेक्ट्रिक गाडी राम्रो पनि हो
3: मेरो नाम सन्देश मानसिंह बस्नेत जो लास्ट भन्दा यो पालि चाहिँ अलिकति वेल म्यानेज नै देखेँ मैले स्टलहरू पनि अलि आधुनिक किसिमको छ होइन प्रोडक्ट पनि लास्ट इयरको भन्दा अलि धेरै भेराइटी अफ प्रोडक्ट अब त्यसमा चाहिँ बसदेखि अलिक नयाँ लास्ट इयर हुँदैन थियो अनि कमर्सियल सेगमेन्टमा भ्यानहरू पनि धेरै नै ब्रान्डहरूको देखियो अनि प्राइभेटहरू पनि यसपालि नयाँ प्रोडक्टहरूको लन्चिङहरू पनि धेरै प्रोडक्टहरू देखियो मोर ओभर इभी नै इभीको उसले नै एकदम डोमिनेट गरेको देखेँ मैले यसपालि इभीको प्रोडक्टहरू नै धेरै देखेँ मैले इभी भनेको मेन त अब गाडी चलेको इन्धन अब इन्धनमा अब नेपाल जसको धनी इलेक्ट्रिसिटी प्रोडक्सन एकदम राम्रै गरिरहन्छ त्यो इलेक्ट्रिसिटीलाई चाहिँ ग्रिन एनर्जी होइन ग्रिन एनर्जीलाई किन सस्तो उसमा उपयोग नगर्ने भनेर नै मलाई लाग्छ इभीप्रति आकर्षित भएको देखिन्छ पेट्रोल हाल्नुको सट्टा अलिकति अब अहिले 200+ नै छ पेट्रोल त्यो सट्टा त इभी युनिटको 13-14 रुपियाँ तिरेर नै आफ्नो गाडी चलाउँदा फेरि धेरै सस्तो पर्यो नि त त्यही भएर अलिकति अपरेसनमा चाहिँ सस्तो हुने भएर अहिले इभीप्रति आकर्षित भएको म चाहिँ पाइएको छ
4: मेरो नाम राम बहादुर विष्ट अब मोटरसाइकलहरू हेरेँ स्कुटरहरू हेरेँ अनि यस्तो यो कमर्सियल गाडीहरू हेरेँ बस हेरेँ मैले पेट्रोलभन्दा पेट्रोल डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले अनि ब्याट्रीमै जाउँ नेपालको प्रडक्ट नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई चाहिँ नौलो कुरो कुनै थोरै थोरै जोखिम त लिनुपर्छ त्यो सबैमा त्यही कुरा छ मेरो अलरेडी 2-3 वर्षदेखि गाडीहरू छन् इलेक्ट्रिक नयाँ नौलो के आयो भनेर आएको हो म चाहिँ यो विशेष बस हेर्न आएको हो मसँग माइक्रोहरू छ अनि सानो गाडीहरू पनि छ अनि ठुलो गाडी चाहिँ छैन बस चाहिँ छैन त्यही भएर यो दुईवटा बस स्पेसियली हेर्न आएको हो
5: म ललेश शिरीष हो ठिकै छ नयाँ नयाँ गाडी आइरहेको छ अब अलिकति चाहिँ नेपालमा एउटा एक किसिमको टेस्टिङ जस्तो छ कि गाडीको एकदमै महँगो छ गाडी है महँगो गाडी महँगो छ अलिक सस्तो टाइपको गाडीहरू पनि अब त्यति होइन विद्युतीय अब विद्युतीयमा जानुपर्ने स्थिति छ अब यो भनेको विद्युतीय चाहिँ हो तर यसमा गाडी भर पर्नु हुन्छ र चाहिँ त्यो जुन विद्युतीले जुन दिने जसरी चाहिँ हामी चाहिँ बाटोमा बसेर चाहिँ घन्टौँ चाहिँ तपाईँको चार्जिङमा बस्नु पऱ्यो भने त राम्रो भएन त्यसले गर्दाखेरि त्यो हिसाब किताबमा हेर्दा हजुर पनि इन्धनमा चाहिँ मान्छेहरू छन् तर चाहिँ अबको युग भनेको विद्युतीय हो तर यो भरपर्दो खालको हुनु पऱ्यो गाडी अब नेपालको परिप्रेक्षीमा चाहिँ तपाईँको अझै पनि नेपालीको इन्कमको हिसाब किताबबाट हरेक हिसाब किताबबाट चाहिँ चार पाङ्ने गाडीमा अझै पनि नेपालीको पहुँच कुनै सम्भावना होइन तत्काल देखिन्न बरु चाहिँ यो सिभिल ट्रान्सपोर्टेसन चाहिँ व्यवस्थापन राम्रो गरिदिनुपर्छ सरकारले
0: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आज हामी कार्यक्रम बदलिदो नेपालमा नाइमाको आयोजनामा भइरहेको मोबिलिटी एक्सपो 2026 केन्द्रित रहेर कुराकानी गरिरहेका छौं यसअघि हामीले नाइमा एक्सपोको अवलोकन गर्न आएका व्यक्तिहरूसँगको अनुभव सुन्यौं अबको पालामा सुनौं नाइमा मोबिलिटी मेलामा रहेका विभिन्न कम्पनीका गाडीहरूका स्टलका प्रतिनिधिहरूसँगको कुराकानी
6: अहिले हामी यो नाइमा एक्सपो 2026 अन्तर्गत टाटाको स्टलमा आइपुगेका छन् हामीसँग सर हुनुहुन्छ

0: Coming from the first division, Zulu Radio Network.
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदली भन्ने तार सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँ 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा काठमाडौँमा चलिरहेको नाइमा मोबिलिटी एक्सपो 2026मा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसरी हामीले नाइमा अवलोकन गर्न आएका केही नागरिक र त्यहाँ प्रदर्शनीमा राखिएका स्टलका प्रतिनिधिसँगको कुराकानी प्रस्तुत गर्यौं। कार्यक्रममा अब सुनौं नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर एसोसिएशन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानी।
2: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
3: हस् धन्यवाद।
2: यस वर्ष पनि हरेक वर्ष चाहिँ नाइमाले नेपाल मोबिलिटी एक्सपो 2026 आयोजना गरेको छ, होइन? यसको अहिलेको मुख्य उद्देश्य चाहिँ के हो भनेर बुझ्ने?
3: सर्वप्रथम त नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा नेपालका प्रमुख सवारी साधन आयातकर्ता तथा निर्माताहरूकोले स्थापना गर्नुभएको एसोसिएसन हो, जसले वर्षमा कम्तीमा एउटा नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्जिबिसन गर्ने गरेको छ। यसको प्रमुख उद्देश्य एउटै छाना मुनि अवलोकनकर्ताहरूले आफूलाई मन परेको र आफूलाई सुहाउँदो र उपयुक्त सवारी साधन छान्न सक्नुहोस्, सँगसँगै सवारी साधन र मोबिलिटी क्षेत्रको बारेमा आफूलाई चाहिने जानकारीहरू पनि हासिल गर्न सक्नुहोस्। त्यही भएर हामीले एक्सपोमा सवारी साधन प्रदर्शनीको सँगसँगै लर्निङ सेसन्सहरू र क्षमता अभिवृद्धि र जनचेतनाका कार्यक्रमहरू पनि गर्ने गरेका छौं।
2: अघिल्लो संस्करणको तुलनामा यसपटक चाहिँ एक्सपोमा के कस्ता नयाँ कुराहरू थपिएका छन् जसले आम दर्शकलाई चाहिँ त्यो चाहिँ आकर्षण गरोस्?
3: पहिलो कुरा त पहिलो संस्करणभन्दा अहिले हाम्रो परिष्कृत र वृहत भएको छ हाम्रो एक्सपो, किनभने अघिल्लो वर्ष 47 ब्रान्डहरूले प्रदर्शन गर्नुभएको थियो भने अहिले कम्तीमा 55 ब्रान्डहरूले चाहिँ प्रदर्शन गरिरहनु भएको छ। त्योमध्ये 50 बढ़ी ब्रान्डहरू लन्च हुनुभएको छ, नयाँ मोडलहरू लन्च गर्नुभएको छ ब्रान्डले। यसले के देखाउँछ भने अवलोकनकर्ताहरूलाई धेरैभन्दा धेरै विकल्पहरू यहाँनिर छन्। अर्को चाहिँ लर्निङ सेसन्सहरू हामीले पोहोरभन्दा अझै परिष्कृत ढंगले अगाडि बढ़ाइरहेका छौं। नेपालकै लब्ध प्रतिष्ठित व्यक्तित्वहरू अनिल केसरी शाह, टीकाराम यात्री, संजय कोइराला, संजय सिलवाल गुप्ता, दीपक थपलिया, आलोक खत्री जस्ता प्रबुद्ध व्यक्तित्वहरूले चाहिँ मोडरेशन गरेर देशकै नीति निर्माता र विज्ञहरू र विदेशबाट समेत हामीले 4 विज्ञहरूलाई बोलाएका छौं। उहाँहरू समेतको उपस्थितिमा लर्निङ सेसन्सहरू आयोजन गर्दैछौं। अर्को चाहिँ नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई लक्षित गरी हाम्रो मेडिकल पार्टनर गान्धी हस्पिटलले दुर्घटना हुने बित्तिकै कसरी घाइतेलाई कसरी स्याहार गर्ने भन्ने सम्बन्धीको विशेष तालिम र अवेरनेस कार्यक्रम पनि छ। अर्को अघिल्लो वर्षभन्दा अहिले हाम्रो भइरहेको परिष्कृत रूप चाहिँ ट्राफिक प्रहरीको स्टल राखेका छौं हामीले, जहाँ चाहिँ हरेक भ्रमणकर्ताले ट्राफिक गतिविधि र अवेरनेस रोड सेफ्टीसँग सम्बन्धित र ट्राफिक म्यानेजमेन्टसँग सम्बन्धित अवेरनेसका कारणहरू पाल्नुहुनेछ। तपाईँलाई प्रिमियमनेसको फिलिङ अझै बढी हुनेछ भन्ने हामीलाई लाग्छ।
2: अब अलिकति व्यवसायिक कुरा गरौं, आम दर्शकले गाड़ी अवलोकन गर्ने बाहेक अरू के के कुराहरू चाहिँ जान्ने अवसर पाउनुहुन्छ यहाँ आइसके पछाडि?
3: अब एउटै छाना मुनि धेरै सवारी साधन हुनुको एउटा फाइदा के हुँदोरहेछ भने किन्न जानुभएको होइन, तपाईँ बुझ्न जानुभएको हो। यसले तपाईँलाई के लाग्छ भने अहिले पनि नेपालको मार्केटमा एउटा सवारी साधनको वर्कसपभित्र गएर सोधिहाल्ने गइहाल्ने स्थिति त्यति सहज बनिरहेको देखिँदैन। तर एक्सपोमा त तपाईँलाई त आउने यो गाडी कस्तो हो, यसको मूल्य कति छ, छूट कति छ, यसका विशेषताहरू के हुन् भनेर त्यहाँ बुझिसकेपछि त्यो जुन इन्फर्मड डिसिजन भन्ने गर्छौँ नि हामी, जानेर बुझेर गरेको निर्णयले त तपाईँले जिन्दगीमा गाडी किन्नु त महत्वपूर्ण निर्णय हो नि, होइन? अब हाम्रो समाजमा घर बनाउनु, सवारी साधन जोड्नु सपना जस्तो हो नि, होइन? एकदमै धेरै बुझेर गर्न पाउनुहोस् भनेर हामीले प्रत्येक स्टलमा प्रोफेसनल काउन्सिलरहरू ब्रिफ गर्न सक्ने व्यक्तिहरू चाहिँ व्यवस्था गरेका छौँ भने लर्निङ सेसन्समा पनि यहाँले ओभरअल मोबिलिटीका पर्सपेक्टिभहरू सोध्न सक्नुहुन्छ, होइन? कुन क्याटेगोरीको भेहिकल चाहिँ तपाईँको लागि उपयुक्त हुनसक्छ, पेट्रोल डिजेल आइस भेहिकल अथवा इलेक्ट्रिक भेहिकल अथवा तपाईँको चाहिँ हाइब्रिड भेहिकल अथवा तपाईँको लागि चाहिँ कुन टाइपको चाहिँ सामान्य फ्यामिली ह्याचब्याक कार चाहिँ तपाईँको लागि जरुरी हो कि अथवा एसयूवी कुनै लग्जरी कार तपाईँको लागि उपयुक्त हो कि कमर्सियल भेहिकल उपयुक्त हो कि, यी कुराहरू हेर्नु त एउटै छान पनि यो त सबैभन्दा ठुलो विकल्प हो। र मलाई लाग्छ एउटा सिरियस सवारी साधन सिरियसली किन्न खोजिरहनु भएको व्यक्ति चाहिँ एउटा विकसित हुने अवसर जस्तो लाग्छ कि मलाई सर.
1: 55 बढी ब्रान्डका 40 बढी नयाँ मोडलका अझ त्योभन्दा पनि सम्भवतः बढी होला हामी यो विषयमा जानकारी पायौँ. त्यो किसिमका प्रदर्शनीहरू राखियो भन्ने छ गाडीहरूको, यसमा अलिकति जाउनु के के हो, कस्तो खालको गाडीहरू देख्न पाउँछ?
3: अब हाम्रो सुरुको योजना अनुसार चाहिँ हामीले 52 स्टल्समा 55 भन्दा बढी ब्रान्ड भनेका थियौँ. अहिले हेरेर यहाँ आउँदाखेरि 55-56 भन्दा बढी ब्रान्ड देख्नु भएको छ. 40 भन्दा बढी नयाँ मोडल भनेका थियौँ, तर मोडल चाहिँ कतिपय एक्जिस्टिङ मोडलमा पनि अलिकति त्यसलाई चाहिँ इन्हान्स भएर आएको मोडल समेत लन्च गर्दाखेरि हिजो मात्रै पनि करिब 50 आधारमा लन्च गर्नुभएको, नयाँ मोडल लन्च गर्नुभएको थियो. हामीले यसपालि 2 पाङ्ग्रे र 4 पाङ्ग्रे सवारी साधन मात्रै प्रदर्शनमा राखेका छौँ, र त्यसमध्ये पनि 2 पाङ्ग्रेमा मोटरसाइकल र स्कुटर र 4 पाङ्ग्रेमा प्यासेन्जर कार अनि तपाईँको चाहिँ कमर्सियल भेहिकल दुईटा क्याटेगोरीको गरेर 26 कारहरू छन्. तपाईँको चाहिँ प्यासेन्जर कार भने 8 क्याटेगोरीका चाहिँ तपाईँको चाहिँ 8 कम्पनीहरूले चाहिँ कमर्सियल भेहिकल प्रदर्शन गर्नुहुन्छ भने 19 कम्पनीले चाहिँ तपाईँको 2-व्हिलर स्कुटर र मोटरसाइकल प्रदर्शन गर्दै हुनुहुन्छ. त्यो हिसाबले हेर्दाखेरि चाहिँ जुन मोडलहरू आइरहेका छन् अहिले कतिपय मोडल मार्केटमा अलिक अगाडि देखिए तापनि अफिसियली लन्च नभइसकेका र अहिले बजारले विकल्प धेरै दियो. अब नाइमा मोबिलिटी एक्सपो नेपालको सबैभन्दा ठूलो मोबिलिटी एक्सपोमा यति धेरै नयाँ मोडल लन्च भनेको हामीले मोबिलिटी फर अल भनेका छौँ. अब एउटा किन्न चाहने एउटा अवलोकनकर्ता र किन्न चाहने सवारी साधन जसले खरिद गर्न खोजिरहनु भएको छ अझै बढी उपयुक्तता उहाँले भेट्ने सम्भावना भयो.
1: नेपालमा सामान्यतया आम मानिसको पहुँचमा 4 पाङ्ग्रे गाडी चाहिँ अलिकति कमै देखिन्छ, होइन, हुने खाने अथवा चाहिँ अलिकति पैसा भएको व्यक्तिले मात्रै चल्न सक्ने भनेर बुझिन्छ. त्यसैले यहाँले पनि भन्नुभयो सोरुममा गएर सिधै बुझिहाल्ने भन्ने हुँदैन भन्नुभयो. त्यसैले गर्दा यस्ता एक्सपोहरूले अन्त त्यसका लागि आज सपोर्ट सहयोग गर्छन् जस्तो लाग्छ. सबैभन्दा सस्तो अथवा आम नागरिकले चाहिँ सामान्य स्तरको मानिसले पनि चढ्न सक्ने गाडीको सुविधा छ कि छैन?
3: मैले यहाँलाई अघि पनि संकेत गरे, नेपालका 80% भन्दा धेरै मूल रूपमा आयात गर्ने आयातकर्ता र निर्माण सवारी साधन निर्माणकर्ताहरूको एसोसिएसन भनाइमा यहाँ तपाईँले क्याटेगोरी वाइज नेपाली त्यो टेक्निकल क्याटेगोरी मात्रै नभएर यो चाहिँ प्राइस वाइज पनि तपाईँले सामान्य अफोर्डेबल प्राइसदेखि लिएर महँगो प्राइससम्म कहाँ गाडी सवारी साधनहरू यहाँ पाउनुहुन्छ. अब मैले नाइमाको सचिवालय अथवा नाइमाको कर्मचारीको हैसियतले नभनी एउटा एक्सपोको दर्शकको हिसाबले हेर्दाखेरि पनि आम नागरिकको हिसाबले हेर्दा पनि करिब 20 लाखको हारादेखि लिएर अझ 20 लाखभन्दा केही कम समेत तपाईँको जे अफर प्राइसमा 18-20 लाखका गाडीदेखि लिएर अब करोडौंका गाडी पनि देखिएको स्थिति छ, होइन? त्योबाट तपाईँले चाहिँ आफ्नो उपयुक्तता अनुसार हेर्ने कुरा भयो. अर्को कुरा यहाँले भन्नुभयो 4 पाङ्ग्रे सवारी साधन जुन यहाँले लार्जर देन द लाइफ इमेज भन्छ नि, जुन यो चाहिँ मेरो लागि होइन, दिस इज नट द पिस अफ माई केक, त्यो सोचाइबाट चाहिँ हामी मुक्त हुनुपर्छ जस्तो मलाई लाग्छ. तपाईँले एउटा 4 पाङ्ग्रे सवारी साधन किनेर 4 जना परिवारको मान्छे हिँड्ने आफू सुरक्षित तरिकाले धुवाँ धुनुबाट जोगिने तपाईँको चाहिँ वायु प्रदूषणका सारा कुराहरू जुन छन् त्यसमा जोडिने सबै हिसाब गर्नुभयो भने र तपाईँ 2 पाङ्ग्रे सवारी चलाइरहनु भएको छ भने तपाईँ 4 पाङ्ग्रे पनि अफोर्ड गर्न सक्नुहुन्छ कि बा? त्यो सँगसँगै सवारी साधन यदि नेसेसिटी हो भने सवारी साधन एसेट हुन सक्छ. सवारी साधन लग्जरीको रूपमा लाइबिलिटीको रूपमा एउटा बाटो होला, तर तपाईँले हेर्नुहुन्छ भने कति धेरै व्यक्तिहरूले सवारी साधनलाई एसेटको रूपमा प्रयोग गरेर आय आर्जन बढाइरहनु भएको छ. डिरेक्ट आय आर्जन एउटा हो, अर्को चाहिँ सवारी साधनले जुन गतिशीलता बढाउँछ त्यसपछि तपाईँको पोटेन्सियल बढ्छ भन्ने मलाई लाग्छ. तपाईँले सहज ढङ्गले कहीँ पुग्न पाउनुभयो, योजना गर्न पाउनुभयो र तपाईँको सुरक्षाको कुरा रह्यो, म त भन्छु स्वास्थ्यको पनि कुरा हो, होइन? काठमाडौँमा वायु प्रदूषणको स्तर कुनै बेला कति स्तरमा पुगेका छौँ हामी हेरिरहेका छौँ, होइन? त्यो इन्डिकेटर 50 तल हुनुपर्ने, 250 माथि पुगेर संसारका प्रदूषित सहरहरूमध्ये हामी पनि पर्यौँ, होइन, अग्र स्थानमा. त्यो अवस्थामा हेर्दा सवारी साधनलाई एउटा नेसेसिटीको रूपमा बुझ्नु पर्यो. सवारी साधनलाई एउटा चाहिँ आफ्नो यस्तो एउटा यस्तो एसेट जसले चाहिँ कसैले प्रत्यक्ष रूपमा लाभ लिने गरी चाहिँ सवारी साधनलाई एउटा स्रोत बनाउन सक्नु होला, अनि कसैले चाहिँ अप्रत्यक्ष रूपमा त्यसले तपाईँको क्यापासिटी इन्हान्स गर्यो, तपाईँलाई स्वस्थ बनायो र समग्रमा तपाईँको गतिशीलता बढायो भन्ने चाहिँ मेरो बुझाइ छ।
2: अब यहाँले अलिकति यस्तै खालको प्रश्न गर्नुभयो, मैले पनि सोध्न चाहे यो आम यो गाडी चढ्ने भने चार बाँडे गाडी चढ्ने भने नेपालमा चाहिँ विलासिताको लागि बढी हो, त्यो किसिमको सड़क सुरक्षा पनि छैन, सड़कको पहुँच पनि छैन, पैसा हुने मान्छेले गाडी वर्षै पछि फेर्छ, आवश्यकता भन्दा विलासिता बढी भन्ने भाषा पनि छ, एक प्रकारको बहस हुन्छ। यसमा के भन्नुहुन्छ यहाँको अहिलेसम्मको भोगाई बुझाइ देखाइ यो एक्सपोलाई हेर्दाखेरि?
3: अब हेर्नुहोस् नयाँले सुरुदेखि नै कहिले एउटा बहस पहिलेदेखि भने सवारी साधन आवश्यकता हो, विलासिता होइन। तपाईँले विकसित देशहरू हेर्नुहुन्छ भने मैले कुनै समय अमेरिका भ्रमण गर्ने अवसर पाएको थिएँ, त्यहाँका सडकहरू हेर्दाखेरि मलाई म आफू विश्वास गर्न लायक भएन, यति टाढा टाढासम्म जाने बाटोहरू बनाउनेछ, यति धेरै स्पिडमा गाडी हाँक्न सकिने र त्यो गतिशीलता देखिन्छ, त्यहाँ हजारौं गाडीहरू सय किलोमिटर भन्दा बढीको स्पिडमा कुदिरहेका छन्। त्यहाँको एकजना विज्ञले भन्नुभयो अमेरिका विकसित भएर सड़क बनाएको होइन, सड़क बनाएको भएर विकसित भएको हो भन्नु देखियो होइन। तपाईँको 300-400 किलोमिटर प्रति घण्टा चल्ने मेट्रो रेलहरू, द्रुत गतिका रेलहरू जापान चाइनाले बनाएको हामी सोच्छौँ, त्यति हुने सोच्नुहोस् त 825 किलोमिटर लम्बाई छ देशको। मलाई लाग्छ काँकड भिट्टाको मान्छेले महेन्द्रनगरको गड्डा चौकीमा जाइ खान जान सक्छ नि, अझै यदि 2 घण्टा त लाग्ने रहेछ नि त्यो सुविधा 2-2.5 घण्टामा होइन। गतिशीलताले कति धेरै समाजमा सन्तुलन दिन्छ होला। हेर्नुहोस् त हाम्रा पहाड़का गाउँघरहरू किन खाली भयो भन्दा गतिशीलता भएन नि होइन। मेरो घर खोटाङ हो, म यहाँबाट करिब 200-300 किलोमिटर, यदि मसँग मेट्रो रेल हुन्थ्यो भने त म त 1 घण्टा पुगेको रहेछु नि त, म बसाइसराई गर्नुपर्ने थिएन। त्यसले गर्दा मेरा मूल्य मान्यता मेरा त्यहाँका चाहिँ रिसोर्सहरू र मेरो सम्बन्धहरू सबै बच्ने थिए, समग्रमा हाम्रो समाज सन्तुलित हुने थियो भन्ने मलाई लाग्छ। त्यसले गर्दा यो पहुँच भन्दा बाहिरको कुरा भन्दा पनि यसलाई पहुँचमा बनाउनुपर्छ। तपाईँसँग पैसा थोरै छ, सानो थोरै पैसाको सवारी साधन लिनुहोस्। नेपाल सरकारले अहिले 60%सम्म लोन दिने गरी नेपाल राष्ट्र ब्याङ्कले चाहिँ प्रोभिजन गराएको छ। अझ ठूला कमर्सियल भेहिकलमा त अझ त्योभन्दा बढी लोन दिँदैछ। तपाईँले म समग्रमा कसरी हेर्छु भने एसेट बनाउनु भयो भने सवारी साधन तपाईँको किस्तामा पनि तपाईँ लिन सक्ने स्थिति सरकारले बनाइदिएको छ। इलेक्ट्रिक भेहिकलमा दिएको सरकारको सुविधाहरू अहिले हेर्नुहोस्, त्यो किन दिएको त भन्दा सबैले चढ्नुहोस् है, तपाईँको गतिशीलता बढाउनुहोस् है, जसले अर्थतन्त्रदेखि लिएर रोजगारी र सामाजिक सन्तुलनमा योगदान पुर्याउँछ भनेर हो भन्ने लाग्छ। त्यो भएर मलाई लाग्छ सवारी साधन आवश्यकता नै हो। तपाईँसँग धेरै पैसा छ, अलि महँगो लग्जरी गाडीमा जानुहोस् होइन भने नेसेसिटी क्यापासिटी क्याटेगोरीको सवारी साधन म त्यहाँ देख्छु।
2: अब यो हाम्रो कार्यक्रम सुनेकै भरमा कतिपय व्यक्तित्वहरू अथवा यो नेपाल मोबिलिटी एक्सपो पनि अवलोकन गर्न आउन सक्नुहुन्छ। त्यहाँ मैले बैंकको स्टलहरू पनि देखेँ, बैंकहरूको पनि त्यहाँ स्टाफहरूले धेरै ग्राहकहरूसँग अन्तर्क्रिया पनि गरिराख्नु भएको थियो उहाँहरूले आफ्नो बारेमा। अहिलेको सुविधा के छ विशेष यहाँभित्र छिरिसकेपछि बैंकहरूबाट प्राप्त गर्ने ग्राहकले?
3: अब पहिलो कुरा चाहिँ सर मैले हिजो पनि कहीँ भनेको थिएँ, सपिङ गर्न जाने मेला भर्न जाने भनेको रहेछ कि, त्यो उत्साह एउटा मेला भर्न जानेको उत्साह नै फरक हुँदो रहेछ भने त्यहाँ प्रदर्शनमा हुनुभएका या त हाम्रा सवारी साधनका प्रदर्शन गर्ने हाम्रा ब्रान्डहरू होस् अथवा हाम्रा स्पोन्सर्स पार्टनर्सहरू होस् सबैले केही न केही स्पेसल अफरहरू राख्नु भएको रहेछ। हाम्रो अहिले को स्पोन्सर बाई ग्लोबल आइबी ब्याङ्क हुनुहुन्छ, उहाँले विशेष अफर राखेको कुरा हिजै नै अनाउन्स गरिसक्नु भएको छ। मलाई लाग्छ 6% भन्दा कममा अथवा अहिलेसम्मकै सबैभन्दा सस्तो ब्याज दरमा चाहिँ सहुलियत ऋण उहाँले चाहिँ उपलब्ध गराउने भनेर घोषणा गर्नुभएको छ। ब्याङ्किङ पार्टनर हुनुहुन्छ सिद्धार्थ ब्याङ्क र एनएमबी ब्याङ्क, उहाँले पनि विशेष अफरहरू दिनुभएको छ। किनकि उहाँले अफर दिएर आएका छौँ भन्दा आइसकेको छ, उहाँले दिनुपर्छ किनकि यो सबै कुरा ट्रान्सपेरेन्ट छ, कुन ब्याङ्कले कति दिइरहेको छ भन्ने कुरा मान्छेले उहाँहरूको अगाडि बस्दा बस्दै स्टलमा बस्दा बस्दै चेक गर्न सक्छ। टेक्नोलोजी अनुसार त्यो अवस्थामा छ। नाइमा नेपाल मोबिलिटी एक्सपो भ्रमण गर्न आउनुहुने जति पनि अवलोकनकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई ब्याङ्कको पनि विशेष सुविधा छ। यसै गरी सवारी साधनहरूले पनि खुलाएर लेख्नु भएको छ विशेष अफरहरू होइन, कतिपयले चाहिँ तपाईँको राम्रो अफर पनि अफर गरेर हिजै हाम्रो उत्साहजनक उपस्थिति भयो, धेरैजनाले आफ्नो सवारी मन परेको सवारी साधन बुक गरिसक्नु हो भन्ने चाहिँ भनिसक्नु भएको छ।
2: र यो मेला हेर्दाखेरि र त्यसपछि समग्र आफ्नो व्यक्तिगत मूल्याङ्कनको हिसाबले पनि नेपालमा
4: journeys into the heart of global events
5: and voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
5: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
5: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
5: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: बजारमा एज अ डेभलपमेन्ट प्रोफेसनल मैले के हेर्छु भने चार पाँच सवारी साधन 20 लाख भन्दा सस्तो विकल्पहरू पनि बजारमा छन् होइन, जुन चाहिँ उहाँले खोजी गर्नुभयो भने अब कति आमदानी छ र किन्ने भन्ने एउटा प्रश्न हो, तर सवारी साधन किनेपछि कति आमदानी गर्ने भन्ने अर्को प्रश्न हो,
2: तर आमदानी स्रोत पनि लान सकिन्छ भन्ने कुरा पनि भयो,
3: डिरेक्ट एउटा स्रोत होइन, अर्को इन्डिरेक्ट पनि होला नि त होइन, बुझिरहेको छ भन्नुपर्दा म सवारी साधन म छ तापमानले सवारी साधन छ भने म मेरो परिवारलाई लिएर घुम्न जाने भए भने अलिकति मेरो पैसा बच्यो होला होइन, त्यो पनि मेरो आम समग्र मेरो फ्यामिली उसमा होइन, मलाई चाहिँ अलिकति धुवा धुलो सुरक्षाको कुरा अघि मैले भनिहालेँ, त्यसबाट पनि तपाईँले रिसर्चको एङ्गलबाट हेर्नुहोस् भने केही न केही पछिको अवस्था हुन सक्ला। अर्को तपाईँको वेलबिङ होइन, तपाईँ फ्रेस अवस्थामा गाडी चल्नुहुन्छ, फ्रेस अवस्थामा पुग्नुहुन्छ, तपाईँको तपाईँको चाहिँ जति सोच्नु भएको हुन्छ केही कुरा हुन्छ नि, तपाईँको वेलबिङको हिसाबले पनि चार पाँचले सवारी साधन अलिकति बढी सुरक्षित र राम्रो मानिन्छ भनेर भने, अब अप्रत्यक्ष हकमा इट्स अल अबाउट हजुरको मोटिभेसन, तपाईँको चार पाँच सवारी साधन भएपछि त्यसलाई कसरी अब लिएर तपाईँ एकदमै सधैँ म घुम्छु फिर्छु भन्नु एउटा बाटो होला, तर तपाईँको प्रोफेसनल करियरमा हुन्छ भने पनि भएको
2: कुरा
3: त्यसले तपाईँको करियर ग्रोथमा हेल्प गर्छ होला जस्तो लाग्छ मलाई, करियर ग्रोथमा अब हेल्प गर्छ होला जस्तो लाग्छ मलाई। अब सानो उदाहरणको रूपमा हेर्दा पनि तपाईँ बसेरै सवारी साधन चलाउनुहुन्छ नि होइन, तपाईँ थाकिएको मान्छे अफिसबाट घर जाने बेलामा पनि अलिकति रेस्ट गर्दै गर्दै नै पुगिरहेको हुन्छ होला सवारी साधन, हिँड्नु पनि राम्रो हो तर सवारी साधन चाहिँ ले तपाईँलाई वान वे अफ द अदर तपाईँको वेलबिङ तपाईँको हेल्थ समग्रमा सपोर्ट गरेपछि त तपाईँ अरू त्यसले फोटाउँछ होला अप्रत्यक्ष चाहिँ मैले त्यो भने, त्यो भएर आमदानीको स्रोत भन्दा पनि बढी तपाईँको इच्छा तपाईँको योजना र तपाईँको आवश्यकता
2: यसपल्ट दुई किसिमको हुन्छ, अब हामीले एउटा पेट्रोलियम पदार्थबाट चल्ने र एउटा विद्युतीय गाडी भनेर चिन्छौँ इभी भन्ने छ पछिल्लो समय विश्वव्यापी रूपमा तेल बजारीकरण भइरहेको र नेपालमा पनि यसको उपस्थिति कति छ अहिले एक्सपोमा,
3: अब नाइनाका मेम्बरहरू 36 कम्पनीहरू नाइमाका मेम्बर हुनुहुन्छ, त्यो मेम्बरहरूले सबै प्रकारका पेट्रोल डिजल इलेक्ट्रिक र हाइब्रिड सबै आयात गर्नुहुन्छ, अब अहिले केही नन मेम्बर कम्पनीहरू पनि नाइमामा एक्जिबिसनमा हुनुहुन्छ, समग्रमा हेर्दा सबै प्रकारका सवारी साधन यहाँनिर अहिले छन्, तर अहिले मैले फेरि एज एन अडियन्सको रूपले हेर्दाखेरि अलिक धेरै इभीको उपस्थिति अलिक धेरै हो कि भन्ने देखिन्छ, तर डेटा वाइज चाहिँ मैले तपाईँलाई सायद फेरि अझै भनेर भन्नुपर्छ, किनभने उपस्थितिको हिसाबले चाहिँ अब इभी इलेक्ट्रिक भेहिकल प्रतिको हाम्रो एक्जिबिटर्सहरूको अलिकति अपेक्षा उहाँहरूको एनालिसिस भनौँ न, अब सायद उहाँहरूको एनालिसिस चाहिँ अब अवलोकनकर्ताहरूले इभी बढी मन पराउनुहुन्छ कि भन्ने देखिन्छ।
2: अब अलिकति मैले इभीको कुरालाई जोड्न चाहन्छु, नेपालको रोड संरचना र इभीको चाहिँ सम्भावना भविष्यमा चाहिँ त्यसलाई कसरी लिन सकिन्छ जिम्मेवार संस्थामा जिम्मेवार व्यक्तित्वको हिसाबले पनि?
3: नाइनाले नेपाल सरकारलाई मोबिलिटी फर अलको लागि एडभोकेसी गरिरहँदा नेपालको पूर्वाधारको लागि जहिले पनि प्राथमिकतामा राखेर चाहिँ एडभोकेसी गरिरहेको छ। अहिले पनि तपाईँ हेर्नुहुन्छ भने भन्सार नाका होइन, तपाईँ तातो पानीको हेर्नुहुन्छ कि र जति पनि चाइना जोडिने नाकाहरू हेर्नुहुन्छ भने बर्खाले सजिलै प्रभावित पार्दिन्छ होइन, कहिलेकाहीँ महिनोसम्म पनि रोकिनुपर्ने अवस्था छ। पूर्वाधार निर्माण चाहिँ हाम्रो पहिलो एडभोकेसीको प्राथमिकतामा छ। अब यहाँले भनेको प्रश्नमा चाहिँ नेपालको हकमा इलेक्ट्रिक भेहिकल प्राथमिकतामा नेपाल सरकारले त्यतिकै राखेको छैन, त्यत्तिकै सब्सिडीहरू दिएको छैन, नेपाल सरकारले जुन एउटा जुन लेभलमा एनालिसिस गरेर त्यो हिसाबले हेर्दा नाइमाले त्यसलाई सराहना नै गरेको छ, नेपाल सरकारले ल्याएका यी इलेक्ट्रिक भेहिकल प्रतिका नीतिहरूलाई नाइमाले आधिकारिक विज्ञप्ति मार्फत नै प्रशंसा गरेको छ र यसलाई निरन्तरता दिनुपर्छ र त्यो खालको पोलिसीहरू चाहिँ स्थिर हुनुपर्छ पूर्वानुमान योग्य हुनुपर्छ भनिएको छ. केही वर्ष अगाडिसम्म इभी गाडी किन्न तपाईँलाई 20% डाउन पेमेन्ट गर्दा पाइन्थ्यो अहिले फेरि 40% डाउन पेमेन्ट गर्नुपर्ने भयो. नाइमाले नेपाल राष्ट्र ब्याङ्कसँग चाहिँ होइन 20% डाउन पेमेन्ट गर्दाखेरि यो गाडी किन्ने अवसर दिनुहोस् जनतालाई ताकि सबैले एउटा मोबिलिटी सरल हुन्छ भन्ने कुरा. तर अहिले मैले अघि पनि भने डाँडा पाखामा अहिले पनि पहाड भित्तामा हाम्रा इलेक्ट्रिक गाडीहरू पुगिरहेका छन् होइन चार्जिङ स्टेसनहरू चार्जिङ पूर्वाधारहरू निर्माण पनि भइरहेका छन् ठूला गाडीहरू पनि आइरहेका छन् नाइमा मेम्बरहरूले ल्याइरहनु भएको छ ठूला ठूला इलेक्ट्रिक ट्रिपरहरू र इलेक्ट्रिक बसहरू ठूला ठूला पनि आइसकेका छन्. यो अवस्थामा चाहिँ अहिले यहाँले सोधेको प्रश्नमा चाहिँ म कसरी भन्छु भने नेपाल सरकारको लागि एउटा ठूलो चुनौती अब के छ भने व्यापारीहरू त तयारी भइसक्नुभयो अब सरकारले त्यो पूर्वाधार निर्माणमा बढी ध्यान दिनु
2: हजुर त्यसभित्र के पर्छ आवश्यक विद्युतीय गाडीका लागि आवश्यक संरचनाहरू पूर्वाधारहरू
3: पहिलो कुरा त सबै किसिमको सवारी साधनलाई सुरक्षित रोड चाहियो होइन हामीले रोड त पुर्यायौं तर हेर्नुहोस् एक दिनमा 7 देखि 8 जना औसतमा मान्छेहरू सड़क दुर्घटनाबाट मृत्यु भइरहेको तथ्याङ्क छ. 7 देखि 8 जना त्यो मर्ने मान्छेहरूको एनालिसिस अझै हुन बाँकी छ. मलाई लाग्छ धेरै जसो युवा पुस्ता नै हुनुहुन्छ किनकि बढी मोबिलिटीमा इङ्गेज हुने पुस्ता युवा पुस्ता छ. एक दिनमा 7 देखि 8 जना मान्छे गुमाउनु पर्ने हो त त्यो त कति गम्भीर कुरा हो. हामी भन्छौँ कर्णालीका हाम्रा हुम्लाको दारमा पुगेका थियौँ म फर्केर आउँछु कि आउँदैन जस्तो लाग्यो किनकि बाटो त्यस्तो पहिरो लाने त्यति त्यस्तो बाटो बनाउनु भन्दा त बरु थोरै बाटो बनाऊ सुरक्षित बाटो बनाऊ भन्छु म व्यक्तिगत रूपमा होइन त्यो भएर पहिलो चाहिँ पूर्वाधार निर्माण चाहिँ सबै किसिमको सवारी साधनको लागि हुनु पर्यो. अब इलेक्ट्रिक भेहिकलको लागि फोकस हुँदाखेरि चार्जिङ स्टेसनहरू हुनु पर्यो र अर्को चाहिँ ह्युमन रिसोर्सको पूर्वाधार पनि हुनुपर्छ. अब किनभने भर्खर त अहिले नयाँ छन् तर त्यो अलिकति बिग्रियो भने त्यसको टेक्निकल पार्टहरू बनाउने त्यसको मेकानिक्सहरू अथवा त्यो चाहिँ टेक्निकल पर्सन्सहरू चाहिँ बनाउनु पर्छ भन्ने लाग्छ र नाइमाले त्यो त्यो खालका क्यापासिटी बिल्डिङ तालिमका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा रहेको छ.
2: जसरी अहिले पेट्रोल पम्प छ्याप्छन् हामीले सहजै पाउँछौँ सबै ठाउँमा बाटोको एक्सेस पोहोरको ठाउँमा त्यसै गरी चार्जिङ स्टेसन पनि त्यही मात्रामा आवश्यक होला नि अब यो विद्युतीय गाडीहरू बढ्दै भयो भने त
3: होइन र पहिले त जग जाहेर छ नि होइन जतै त देखिन्छ धेरै ठाउँमा भइरहेको देखिन्छ तर के हो भने अलिकति अध्ययन गरेर होइन पेट्रोल पम्पकै पनि त अब कति किलोमिटरको बिचमा राख्नु हुने कि नहुने भन्ने हुँदो रहेछ होइन त्यसको रिस्क एनालिसिस होला कहीँ कहीँ अलिक बाक्लै पनि देखिन्छ कहीँ अलिकति कहिलेकाहीँ हामी अलिक दूर दराजमा भनेको ठाउँमा नभेटिनु पनि सकिन्छ त्यो बोतलको पेट्रोल गाडीमा हाल्नु हालेर तपाईँको इन्जिनलाई असर पर्ने काम पनि भइरहेको हुनसक्छ. तर समग्रमा चार्जिङ पूर्वाधार निर्माण गर्ने क्रममा अध्ययन गरेर कतिको स्टेसनमा राख्नुपर्ने हुन्छ कुन खालको राख्नुपर्ने हुन्छ त्यो आफैमा भोलि हाजर हुन सक्छ कि सक्दैन त्यसको लागि टेक्निकल म्यान पावर कति तयार हुनुपर्ने हो भन्ने चाहिँ हुनुपर्छ होला. तर उत्साहजनक ढङ्गले प्रगति चाहिँ भइरहेको देखिन्छ किनभने म दिक्कै जाँदा इलेक्ट्रिक गाडी चढेर जान्छु म तापले चाहिँ जाँदा इलेक्ट्रिक गाडी चढेर गएको छु होइन त्यो अर्थले तपाईँ हामीले हेर्दाखेरि पूर्वाधारहरू बढ्ने क्रममा छन् तर अलि सुरक्षित बलियो र दीर्घकाल सस्टेनेबल टाइपको बनाउनु पर्यो ताकि नयाँ आउँछ सबैले काम गर्छ होइन भोलि भन्ने मलाई लाग्छ है त्यो चार्जिङ स्टेसनको कुरा होस् या नयाँ टेक्नोलोजीको भेहिकलको कुरा होस् र सँगसँगै हाइब्रिड भेहिकल्सहरू पनि अहिले हजुर अब हाइब्रिड भेहिकल्सको पनि विभिन्न क्याटेगोरी हुँदो रहेछ. अब म त्यसको टेक्निकल पर्सन नभएको हुनाले मैले डिटेल भन्न नसक्नुहोला तपाईँलाई तर हाइब्रिड भेहिकल चाहिँ तपाईँको गुड्डागुड्डी चार्ज हुनेदेखि लिएर पेट्रोलबाट पनि चल्ने र त्यसको इलेक्ट्रिक पावरबाट पनि चल्ने दुइटै चल्ने अलिकति त्यो पनि अहिले आइरहेका छन् तपाईँको राम्रै प्रदर्शन गर्नुहुन्छ तपाईँले त्यसको बारेमा अलिकति अध्ययन गर्न सक्नुहुन्छ जनतालाई देखाइदिन सक्नुहुन्छ. मैले अघि नै भनेको दोहोऱ्याउँछु व्यापारी समुदाय पनि रेडी छ उपभोक्ता त झन् उत्साहित हुने नै रह्यो जहिले पनि नयाँ प्रोडक्ट आउँदा तर राज्यले पूर्वाधार ह्युमन रिसोर्स डेभलपमेन्टमा लगानी ताकि अहिले पनि खास खास वर्कसपहरूमा मूल इन्जिनियरहरू या टेक्निसियनहरू हेर्नुहोस् सबै ठाउँमा नेपाली हुनुहुन्न हामीले विदेशीहरूलाई पनि रोजगार दिइरहेका छौँ अनि हाम्रो युवाले अलिकति बल गर्ने हो भने त्यो खालको रोजगारी यहीँ पाउन सक्छ र आफ्नो परिवारसँग बसेर समाजको सामाजिक सन्तुलनलाई योगदान दिएर देशमै स्वरोजगार हुन सक्छ या रोजगार हुन सक्छ भन्ने चाहिँ मेरो व्यक्तिगत बुझाइ हो।
1: हाम्रो साथमा हुनुहुन्छ राजकुमार तुलालज्यू, कार्यकारी निर्देशक, उहाँ चाहिँ नाइमाका कार्यकारी निर्देशक, नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन। अन्तमा यो जुन मेला छ नाइमा मोबिलिटी एक्सपो 2026 चाहिँ गाडीको बिक्रीसँगै अरू आर्थिक गतिविधिहरू चाहिँ कति चाहिँ देखिन्छ बजारमा, के कुरामा चाहिँ यसले सहयोग गर्छ आर्थिक गतिविधि चलायमान बनाउनका लागि, होइन मानिसहरू आगमन भए पछाडि त्यहाँभित्र अरू पनि व्यावसायिक गतिविधिहरू भइरहेको होला?
3: अब यो चाहिँ बडो राम्रो प्रश्न, धेरैले नोटिस नगरेको तर यो बडो अनौठो लाग्छ मलाई पनि। यसो करिबमा एक वर्ष प्लसको महिनामा मैले यो एक्सपो दोस्रो एक्सपो अहिले मैले चाहिँ एज अ सचिवालयको हिसाबले मैले हेरिरहेको छु। यो एक्सपोमा तपाईँ यो स्टल्सहरू निर्माण गर्ने क्रममा तपाईँ आउनुभएको भए करिब 500 500 मान्छेले यहाँ एकैचोटि काम गर्नुभएको थियो कम्तीमा एक हप्ता
1: रोजगारीको कुरा पनि भयो
3: होइन सट्टम होला। तर त्यो मैले यसो सोचेको हो यो त होइन, अनि हेर्नु न योसम्मको त्यस्तो विवरणको त्यो त्यति आकर्षक थिएन नि त्यो होइन, अहिले हुन त झट्ट त्यो सिँगारिएको छ। अब त्यहाँभित्र हाम्रा फुड पार्टनर्सहरू हुनुहुन्छ, हामीसँग चाहिँ ब्याङ्किङ पार्टनर्स, इन्सुरेन्स पार्टनर्स हुनुहुन्छ, टेक्नोलोजी पार्टनर्स हुनुहुन्छ, एजुकेसन पार्टनर हुनुहुन्छ, खल्ती बाई आएन हाम्रो टिकेटिङ पार्टनर हुनुहुन्छ, जति पनि एसोसिएटेड हुनुहुन्छ, चार्जिङ पार्टनरै हुनुहुन्छ हामीसँग, अनि जति पनि एसोसिएटेड हुनुहुन्छ त्यो सबै बिजनेस नै इन्हान्स गरिनु भएको छ हाम्रो भनौँ। यसको मल्टिपल डाइमेन्सन्स त यहाँले अझ अर्को खोज अझै रिसर्च गर्नुभयो भने तपाईँलाई अर्को एउटा चाहिँ एउटा खोजको विषयवस्तु हुनसक्छ। कतिपय अथवा अझै धेरै एक्जिबिटर्सहरूले विदेशी पाहुनाहरूलाई बोलाउनु भएको छ आफ्नो कम्पनीको, होइन उहाँहरू यहाँ बस्नुहुन्छ, होटलमा बस्नुहुन्छ, लोकल मोबिलिटी हुन्छ, उहाँहरू यहाँ हुनुहुन्छ। नाइमाले तपाईँको भारतबाट 3 विज्ञहरू बोलाइरहेको छ यो ब्याट्री रिसाइकल र एथनोल ब्लेन्डिङको प्यानल डिस्कसन लर्निङ सेसन्सको लागि। इन्टरनेसनल अरू अरू हाम्रो अरू विज्ञहरू पनि एकजना आइरहनु भएको छ। एकातिर स्पोन्सर्सहरूले गर्ने आफ्नो चाहिँ खर्च र उहाँको ट्रान्जेक्सनको कुरा रह्यो, अरू चाहिँ त्यहाँभित्र आउने फुड पार्टनर्सको त्यहाँको कुरा रह्यो होइन, र अर्को चाहिँ तपाईँको प्रत्येक ब्रान्डले जुन एउटा स्टल डेकोरेट गरेर सजाएको छ त्यसँग एसोसिएटेडको मान्छेहरू हेर्नुहोस् न, प्लेटफर्म बनाउने एउटा कुरा रह्यो, त्यसको त्यहाँभित्र डिजिटल डिस्प्ले गराउने टिम छुट्याउँदो रहेछ, त्यो मोडलिङ गर्ने छुट्याउनुहुँदो रहेछ, उहाँहरूको ब्रान्ड एम्बेसडर हुन्छ छुट्याउँछ, त्यसको मल्टिपल धागामा फैलिएर जाँदाखेरि त्यहाँ त बिजनेस जोडियो, एसोसिएटेड बिजनेस जोडियो। त्योबाट डिमान्ड साइडबाट एउटा यो एक्सपो देखिन्छ, नेपालको सबैभन्दा ठुलो एक्सपो र प्रिमियम फिलिङ जो पनि आउनुहुन्छ, तर सप्लाई साइडबाट हेर्दाखेरि यसको मल्टिपल बिजनेसका डाइमेन्सन्सहरू छन् र सप्लाई साइडबाट हेर्दा यो ठुलो जिम्मेवारी पूर्वक र धेरै ठुलो योजनाबद्ध ढंगले गरेर गरेको एउटा चाहिँ एउटा परिश्रमको फल जस्तो हो यो एक्सपोजिसन।
1: यस वर्ष यो एक्सपोबाट कति जतिको आर्थिक गतिविधि हुने आकलन छ, अनुमान छ? अघिल्लो वर्ष पनि यहाँहरूले सम्भवतः त्यो आयो होला, कति आर्थिक क्रियाकलाप हुन्छ यसको प्रत्यक्ष?
3: अब यो अलिक हुँदो रहेछ सर, जस्तो एक्सपोमै मान्छेले गाडी खरिद गर्नुहुन्न, एक्सपोमै आएर टेस्ट ड्राइभ गर्नुहुन्न, एक्सपो भनेको सम्बन्ध विस्तार गर्ने, तपाईँले आफ्नो उपयुक्त सवारी साधन बुझिसकेपछि बुझ्ने र तपाईँले निर्णय पनि लिन सक्नुभयो, निर्णय लिइसकेपछि ल यो सवारी साधन मेरो लागि उपयुक्त रहेछ अब म यो लिन्छु भनिसकेपछि अब तपाईँको कम्पनी र तपाईँको बिजनेस सम्बन्ध विस्तार भयो, कम्पनीले तपाईँले सहजीकरण गर्नुहुन्छ, टेस्ट ड्राइभको बन्दोबस्त गर्नुहुन्छ, तपाईँले थोरै टोकन पैसा टोकन बैना भन्छ होइन हामी यसलाई केही पैसामा तपाईँले छोड्नु बुक गर्नुहुन्छ अनि जानुहुन्छ। अब तपाईँले त्यो गाडी भोलि किन्दाखेरि तपाईँको त्यो चाहिँ त्यो लिड जेनेरेसन के कमर्सको भाषामा होइन त्यसलाई चाहिँ हाउ टर्न्स इन टु बिजनेस भन्ने कुरालाई चाहिँ निर्धारण गर्ने भन्छ, यो तपाईँको लामो प्रक्रिया, यसमा ठुलो रिसर्च गर्नु पऱ्यो होइन, कतिले चाहिँ तपाईँको बुक गर्नुभयो अनि कतिजनाले पछि त्यो किन्नुभयो भन्ने कुरा। तर हामीले क्वालिटेटिभली हेर्दाखेरि कति उत्साहित ढङ्गले मान्छेले बुक गरिरहेको छ, कति उत्साहित ढङ्गले मान्छेले चाहिँ पर्खिरहेको छ, कतिपय ब्रान्डहरूलाई यहाँ तपाईँ हेर्नुहुन्छ भने कुर्नु परेको छ, गाडी आइपुग्नु अझै केही समय लाग्नेवाला छ, तर उहाँहरूले ल म यो लिएरै छाक्छु मलाई ल्याइदिनुहोस् भन्ने पनि देखिन्छ। हामीलाई एज अ सचिवालयमा धेरैजनाहरू आउनुहुन्छ कुन गाडी उपयुक्त भनिदिनु पर्यो अथवा अन्य केही रिक्वेस्ट लिएर हामी पठाउँछौँ एक्जिबिटर्सहरू किन तपाईँको चोइसहरू तपाईँलाई हामीले कुनै रेकमेन्ड गर्दैनौँ तर ठाउँ दिन्छौँ चोइस गर्ने भनेर। त्यो कुनै कारोबारको हिसाबले हेर्दा पुनर्भन्दा डेफिनेटली हाम्रो 1.5 गुणा बढी ठुलो हुन्छ, हाम्रो अपेक्षा पुरानो 1,00,000 अवलोकनकर्ताको अपेक्षा गरेका छौँ भने अहिले चाहिँ कम्ती पनि हामीसँग 1,50,000 अवलोकनकर्ताहरू आउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। र पहिलो दिनको उत्साहजनक उपस्थिति करिब 29,000 प्लस व्यक्तिहरू जो आउनुभयो त्यसले हामीले के देखाउँछ भने अब हाम्रो चाहिँ हाम्रो आकलन पुरा हुने रहेछ भने कारोबारको हिसाबले जति धेरै दर्शकहरू आउनुभयो हाम्रो अर्को क्वालिटेटिभ एनालिसिस के छ भने क्वालिटी अवलोकनकर्ताहरू आउनुभएको छ, सिरियस बायर्सहरू धेरै आउनुभएको छ, सोध्नु बुझ्ने र टोकन पनि छोडेर जाने त्यो पहिले कारोबार प्रबन्ध डेफिनेटली बढ्नेछ। फिगरमा चाहिँ यहाँले अरू रिसर्च गर्नुपर्छ होला।
1: यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि।
3: हस् यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर एसोसिएसन नाइमाका कार्यकारी निर्देशक राजकुमार सुनाल उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलेको नेपालको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै

0: बाटो काट्नु भएको थियो त्यो ऊ त्यो देव्रा क्रसबाट मात्र बाटो
1: काट्नुभयो लागि उज्यालोको
2: मेरो कथा ब्याङ्किङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: फोन 0794-93-5555।
3: अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसी सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
3: साथै सुविसी सुरक्षाले तपाईँ राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविसी, छिटो पनि सुरक्षित पनि। सब जानकारी तथा बुकिङका लागि
1: 0942-33-888-8
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ। फोन 0159-61-89, मोबाइल 97-72-540-89।

0: से अधूरा स्पष्ट विचार उजालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो
1: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रोल्पामा पहिरोमा परि 2 जनाको ज्यान गयो, 2 जना गम्भीर घाइते, 10 जना पुगेको आशंकामा खोज चल्दै। आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसल सञ्चालन, दैनिक उपभोग्य वस्तुमा 5 रूपियाँसम्म छुट। विश्व अंगदान दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै कानूनी व्यवस्था भए पनि अंगदान गर्ने चलन कम। अमेरिकाले बाल बालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति, वैज्ञानिक प्रमाण विपरीत भएको दावी। र पीएफसीलाई लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि। नेपाल खबरमा अब पूरा खबर। लगातारको वर्षापछि खसेको पहिरोले रोल्पामा घरगोठ पुरिँदा 2 जनाको ज्यान गएको छ भने 2 जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवान गाउँपालिका 5 बोटन 12मा पहिरोले 6 घरगोठहरू पुरिँदा अरू 10 जना बेपत्ता छन्। हिजो बेलुकी पौने 9 बजेतिर खसेको पहिरोमा परि 18 वर्षीय शान्तिपुर नगर र 60 वर्षीय कमल बहादुरपुर नगरको ज्यान गएको प्रहरीले जनाएको छ। पहिरोमा परि गम्भीर घाइते 22 वर्षीय हिमालपुर नगर र 25 वर्षीय संजय घरती नगरलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। अत्यन्तै अप्ठ्यारो ठाउँ भएकाले उद्धारमा कठिनाई भइरहेको र घटनाको थप विवरण संकलन भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो। सरकारले विगतका वर्षमा दशैं तिहारलाई लक्षित गरी सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै 1 महिना अघि नै सञ्चालनमा ल्याउनु भएको छ। उपभोक्तालाई वर्षभरिमै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्नु भएको छ। कम्पनीको 7वीं वार्षिक उत्सवको अवसर पारेर सिंहदरबारभित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउनु भएको छ। चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तु माग बढ़ने र मूल्य समेत बढ़ सकने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिटो सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ। दशैं तिहारको मुख्य खरिद अवधि शुरू हुन अघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्ने अपेक्षा गरिएको छ। खाद्य तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रति किलो तथा प्रति लिटर 5 रूपियाँसम्म छूट उपलब्ध गराइनेछ। यसबाट विशेष गरी चामल, दाल, गेडागुडी लगायतका अत्यावश्यक खाद्य वस्तु खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा छ। सुपथ मूल्य पसलमा चामल, दाल, गेडागुडी लगायत दुवै दैनिक उपभोग्य आवश्यक विभिन्न खाद्य सामग्री बिक्री गर्ने कम्पनीको योजना छ। भौगोलिक रूपमा विभिन्न क्षेत्रमा यस्ता पसल सञ्चालन हुँदा उपभोक्ताले सरकारी सहुलियतको प्रत्यक्ष लाभ लिन सक्नेछन्। विशेष गरी चाडपर्वका लागि ठूलो परिमाणमा खाद्यान्न खरिद गर्ने परिवारका लागि प्रति किलो 5 रूपियाँको छूटले खरिद खर्चमा

0: कम छ। परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अंगदानबारे पर्याप्त जानकारीको अभाव, अस्पताल बीचको कमजोर समन्वय यसका प्रमुख चुनौती मानिन्छन्। नेपालमा हरेक वर्ष हजारौं मानिस निरौला तथा अन्य महत्वपूर्ण अंगको समस्याबाट प्रभावित हुने गरेका छन्। तर प्रत्यारोपणका लागि आवश्यक अंगको अभावको कारण बिरामी उपचारको प्रतीक्षामा छन्। अहिले पनि नेपालमा हुने अधिकांश मृगौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट मात्र प्राप्त हुने गरेका छन्। यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेख्य सफलता हासिल गरेको छ। सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई 2 लाख रूपियाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई 75,000 रूपियाँ अनुदान दिने व्यवस्था गरेको छ। विज्ञहरूका अनुसार नेपालमा अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढ़ाउन आवश्यक छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्जाङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले भन्जनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिम पाट काठमाडौँ। सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कार्यवाही हुनु भन्दै सचेत गराएको छ। प्रहरीको साइबर ब्यूरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सृजना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले सर्वदृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो। यस किसिमका कार्य मार्फत समाजमा त्रास सृजना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने जो कोहीलाई प्रचलित कानून बनिन् कडा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। साइबर ब्यूरोले विशेष गरी एआईको प्रयोग गरी सृजना गरिएका नक्कली फोटो तथा भिडियोलाई वास्तविक हुने सामाजिक सञ्जालमा फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ। अनलाइन माध्यमबाट भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि ब्यूरोले अनुरोध गरेको छ। काठमाडौँको भिकुडी मण्डलमा अस्ति मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 मोटरसाइकल र साना विद्युतीय गाड़ीमा आकर्षण बढ़ेको छ। एक्सपोमा सहभागी कम्पनीहरूका अनुसार सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताहरूको रूचि बढ़ी देखिएको छ। अवलोकनकर्ताहरूले विद्युतीय गाड़ीका ब्याट्री क्षमता, मोटर रेन्ज किनेपछिको सर्विस लगायत विषयमा चासो राखेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षण गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। उनीहरूले मूल्यमा छूट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, फ्री सर्विसिङ, न्यून दरमा कर्ज जस्ता सुविधा दिएका छन्। प्रदर्शनीमा 18.5 लाखदेखि 50 लाख रूपियाँसम्मका विद्युतीय कार राखिएको छ। विपणनतर्फ झण्डै 2 लाख रूपियाँदेखि 45 लाख रूपियाँसम्मका मोटरसाइकल तथा स्कूटरहरू प्रदर्शन एवं बिक्रीका लागि राखिएका छन्। पहिलो दिन अस्ति मंगलबार विभिन्न ब्राण्डले 48 नयाँ मोडलका गाड़ी सार्वजनिक गरेका थिए। हिजो 26,000 भन्दा बढ़ीले र अस्ति 29,000 भन्दा धेरैले मेला अवलोकन गरेका आयोजकले जनाएको छ। आउँदा आइतबारसम्म चल्ने मेला अवधिसम्ममा झन्डै 1.5 लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बाल बालिकाको खोप कार्यक्रममा गर्न लागेको व्यापक परिवर्तनप्रति विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आपत्ति जनाएको छ। डब्ल्यूएचओका अनुसार प्रस्तावित परिवर्तन दशकदेखिको वैज्ञानिक प्रमाणसँग नियम खाँदैन। ट्रम्पले विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमनको पुनरावलोकन गर्न आदेश दिनुभएको छ। उहाँले दादुरा, बम्स र रुबेला अर्थात

0: वैक्सीन दोहोर्याउनु भएको छ। अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले एमएमआर खोप र अटिजम बीच सम्बन्ध रहेको दावी गर्दै आउनु भएको भए पनि वैज्ञानिक अनुसन्धानले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। डब्ल्यूएचओका महानिर्देशकका अनुसार खोप सुरक्षित रहेको र यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताउनु भएको समाचार संस्था एएफपीले लेखेको छ। उहाँले खोप सम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्नेमा जोड़ दिनुभएको छ। डब्ल्यूएचओले खोप दिन आवश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टा छुट्टै दिने निर्णयले बालबालिकालाई रोगको जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। यी कदमको अमेरिकी तथा अन्तर्राष्ट्रिय चिकित्सा एवं वैज्ञानिक समुदायले पनि आलोचना गरेका छन्। अब खेल खबर। पेरिस सेन्ट जर्मेन पीएससीले एस्टन भिल्लालाई 2-1 पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। रेड बुल एरिनामा गइराति भएको फाइनलमा पीएससीले 20 मिनटमा गोलबाट बताइयो, तर पहिलो हाफको अन्तिम मिनटमा एस्टन भिल्लाका 17 वर्षीय ब्रायन मार्जोले गोल गर्दै खेल बराबर हुनुभएका थिए। पीएससीका डिजीले डुएले 62 मिनटमा नयाँ गोल गरे। यससँगै च्याम्पियन्स लीग विजेता पीएससीले गएको वर्ष जितेको उपाधि रक्षा गरेको छ। उसले गएको वर्ष टोटनहाम हटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो। यो हारसँगै भिल्लाका प्रशिक्षक उनाई एमरीको सुपर कपको फाइनलमा उपाधि जित्ने प्रयास फेल असफल भएको छ। चार भन्जन भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रोल्पामा पहिरोमा परि 2 जनाको ज्यान गयो, 2 जना गम्भीर घाइते, 10 जना पुरिएको आशंकामा भोजन चल्दै। आजदेखि 44 जिल्लामा सुपर मूल्य पसल सञ्चालन, दैनिक उपभोग्य वस्तुमा 5 रूपियाँसम्म छोड़ो। विश्व अंगदान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै कानूनी व्यवस्था भए पनि अंगदान गर्ने चलन कम। अमेरिकाले बाल बालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति, वैज्ञानिक प्रमाण विपरीत भएको दावी र पीएससीले लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि।
1: एनडीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
2: विशेषताहरू, 2 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछ।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: शान्ति
8: र आनन्दको अनुभूति
7: शहरबाट
9: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए, तर रोकिएछ किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइज न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुख।
10: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला? आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिकाको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
9: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु हो। अब यसो गर दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: गुड मॉर्निंग नमस्ते नमस्कार सबैलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लगेको बसाई लिएर सदाको जस्तै आज पनि फेरि पनि उपस्थित भइसकेका छौ सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लोकीलाई सुनिराख्नु भएको छ प्राविधिक मित्रको साथमा म आत्मसु रेविका राई र विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौं। कार्यक्रममा फटाफट सहभागिता जनाउनु होला भन्न चाहे आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। र विशिष्ट कार्यक्रम लकीमा चाहिँ हामीले प्रश्न दुईटा प्रश्न चाहिँ हामी अनिवार्य रूपमा हामी सोध्ने गर्छौ। यदि तपाईँले दुईटै प्रश्नको सही उत्तर दिनुभयो भने तपाईँले लकी नम्बर प्राप्त गर्न सक्नुहुनेछ। र लकी नम्बर प्राप्त गर्नुभयो भने के हुन्छ त लकी नम्बर प्राप्त गर्नुभयो र सुरक्षित राख्नुभयो भने चाहिँ पक्कै पनि महिनाको अन्तिममा लकी विजेता बन्ने सम्भावना चाहिँ धेरै मात्रामा हुन्छ। यदि लकी विजेता बन्नुभयो भने के पाउनुहुन्छ त भनेर म भन्ने नै छु। लकी विजेता हुनुभयो भने चाहिँ पक्कै पनि तपाईँले पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ है। र कार्यक्रममा सहभागिता जनाउनु होला पुरस्कार पाउनु मात्र ठूलो कुरा होइन, तपाईँले धेरै कुराहरू सिक्ने मौकाहरू पनि प्राप्त गर्न सक्नुहुनेछ, धेरै कुराहरू सिक्न सक्नुहुनेछ र पुरस्कार पनि प्राप्त गर्नुभयो भने एकदम राम्रो हुन्छ है सबैजनालाई र आउन सक्नुहुनेछ। र कार्यक्रममा सहभागिता जनाउन अघिदेखि मन लागिरहेको छ भने चाहिँ है हाम्रो स्टुडियोको टेलिफोन नम्बर चाहिँ एकदम खुल्ला रहेको छ 97 64 49 74 को लाइनमा कोही मित्र हुनुहुन्थ्यो साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ, कृपया मिस कल चाहिँ नगरिदिनु होला भन्न चाहन्छु। 97 64 49 74 को लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ भन्दै थिए, साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ, आउन सक्नुहुनेछ 97 64 49 74 को लाइन हुने कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। र विशेष अहिलेको समयमा चाहिँ कतिजना साथीहरू चाहिँ स्कुल कलेज जाँदैनुहुन्छ होला र कतिजना साथीहरू चाहिँ खाना बनाउँदै प्रोग्राम सुन्दैनुहुन्छ होला र कतिजना साथीहरू बेला पातिरहनुहुन्छ होला मकै बाँच्ने कोदो रोप्ने कोदो गोडी धान गोड्ने समय पनि आइ नै सकेको छ है। र गाउँघरमा कामतिर बिजी व्यस्त हुनुहुन्छ होला है, जस्तो सुकै अवस्थामा भए पनि चाहिँ आफ्नो स्वास्थ्यलाई चाहिँ प्राथमिकतामा राखेर अगाडि बढ्नुहोला भन्न चाहे। किन तिर्फिनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरी हालो हेलो नमस्कार गुड मर्निङ नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ आशा खालिङ सोलुखुम्बु सोताङबाट सोताङ कुन ठाउँबाट बोल्दै हुनुहुन्छ आशाजी माथखर्कबाट ल ठिक छ भने हाम्रो आशाजी कार्यक्रममा पहिलोपटक सहभागिता जनाउनु भएको हेलो कार्यक्रम लकीमा यहाँलाई स्वागत छ है त आशाजी। अनि तपाईँ के गर्नुहुन्छ अहिलेको समयमा के गर्दै हुनुहुन्छ खाना बनाउँदै हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ आशाजी के मार्फत सुन्दै हुनुहुन्छ नि अनलाइनबाट हो कि रेडियोबाट सुन्दै हुनुहुन्छ आशाजी रेडियोबाट एकदम मजाले सुनिन्छ होला है सोताङतिर रेडियो सोलो फिल्म हो एकदम मजाले सुनेर साथ दिनुहोला र यसरी नै कार्यक्रममा सहभागिता जनाउनु होला है त आशाजी लडिक छ त कार्यक्रममा सहभागिता जनाउनु भएको छ आशाजी। आशाजी म तपाईँको लागि पहिलो प्रश्न राख्न चाहन्छु ध्यान दिएर सुन्नुहोला है त तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ आशाजीको लागि सुब्रराज शास्त्रीको पिताको नाम के रहेको छ यसको चाहिँ उत्तर रहेको छ माधवराज जोशी रहेको छ है। ओके दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न हाम्रो आशाजीको लागि यस्तो रहेको छ हेलिकप्टरको आविष्कार कसले गरेका हुन् हुन् साथी हुनुहुन्थ्यो सुनको सोताङबाट आशाजी पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। मैले प्रश्न राखेको थिएँ हेलिकप्टरका आविष्कार कसले गरेका हुन्, यसको सही उत्तर रहेको छ क्विट रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत। हेलो हेलो नमस्कार। नमस्कार हजुर, नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ? रौतहाटबाट रंजितजी। ओके रंजितजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। सुगौली सन्धिको समयमा नेपालका प्रधानमन्त्री को थिए? भीमसेन थापा भन्नुहुन्छ। ओके हामी सलामी ल गर्दैछौ। बधाई छ रंजितजी, तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनु भएको छ। तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ है तपाईँको लागि, ध्यान दिएर सुन्नुहोला रंजितजीको लागि प्रश्न यस्तो रहेको छ। दुईवटा बाख्रा, पाँचवटा गोरू र तीनवटा सुँगुरको जम्मा सिंह कतिवटा रहेको हुन्छ? दुईवटा बाख्रा, पाँचवटा गोरू र तीनवटा सुँगुरको जम्मा सिंह कतिवटा रहेको हुन्छ? कतिवटा भन्नुहुन्छ? बीसवटा भन्नुहुन्छ। ओके एन्सर हामी लग गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ चौधवटा रहेको छ है। ओके तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ। च्याट जीपीटीको स्थापना कहिले भएको हो? के भन्नुभयो? पास भन्नुहोस्। ओके अहिले पनि हामी हुनुहुन्थ्यो महोद, हाम्रो साथी हुनुहुन्थ्यो हाम्रो रंजितजी। रंजितजीले भने एकदम प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ, आउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत। हेलो हेलो नमस्कार। नमस्ते नमस्कार। हाम्रो ऋषिरामजी बोल्दै हुनुहुन्छ प्युठानबाट। ओके ऋषिरामजीको लागि पहिलो प्रश्न राख्न चाहे च्याट जीपीटीको स्थापना कहिले भएको हो? च्याट जीपीटीको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 2022 नोभेम्बरमा है त। ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, नेपालका प्रथम वैज्ञानिक को हुन्? ओके एन्सर हामी ल गर्दैछौ। बधाई छ तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनु भएको छ। तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि, 87, 88 र 79 कुन ठूलो रहेको छ? 88 भन्नुहुन्छ। ओके अङ्कल हामी लग गर्दैछौ। बधाई श्री ऋषिरामजी, अहिले भने छिटोमा है। ओके नमस्ते साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिरामजी। ऋषिरामजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ। र अबुजी भने हामी कार्यक्रम लकीको पहिलो अनि छोटो विश्राम जाने बेला भइसकेको छ। पहिलो अनि छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
1: सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98/51-0565 98/41-28-45-45 र 98/42-84-87-75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कलेरी
2: सड़क प्रयोग गर्दा ध्यान दिऊ। सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98/58-70-3/5 र 98/61-34-213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
5: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुखले घाटेको क्यान्सर छ। बाँचेर पनि म मरतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धूमपान गर्न छोडौ। स्वस्थ जीवन बाँचौ।

0: goes to your heart. Zulu FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sunu dut kundu nagar palika pass for lady Sunu Kumbu. Lucky. कार्यक्रम लकीको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्कार हजुर, कहाँबाट बोल्नुहुन्छ?
2: सन्देश
1: राई खोटाङबाट। सन्देश राई खोटाङबाट सन्देश गरिदिनुहुन्छ? बसिराख्नु भएको छ। लेडिज र सन्देश कार्यक्रममा सहभागिता जनाउनु भएको छ। तपाईँको लागि प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ, सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका सर्वप्रथम कसले पत्ता लगाएका हुन्? पास भन्नुहुन्छ। यसको सही उत्तर रहेको छ आर्किमिडीज रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, विश्वको कुन नदीलाई तरल इन्द्रणी भनी चिनिन्छ? के भन्नुभयो? नाइट भन्नुभयो।
2: नाइल
1: नै भन्नुहुन्छ। ओके, एन्सर हामी लक गर्दैछौँ। यसको सही उत्तर भएको छ कोलम्बियाको क्यानो क्रिस्टालिस भएको छ है। ओके, अहिले भने छिटो साथी हुनुहुन्थ्यो खोट्याङबाट सन्देश राई। सन्देश राईले पनि एकदम प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। हुन सक्नुहुनेछ 97.49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97.49 लाइनमा। कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन भने डिस्कनेक्ट भइ नै सकेको छ, पुनः प्रयास चाहिँ गर्नुहोला भन्न चाहे। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ, पुनः प्रयास गर्नुहोला भन्न चाहे। र कृपया मिसको चाहिँ नगरिदिनुहोला भन्न चाहे। कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने मिस कल चाहिँ नगरिदिनुहोला भन्न चाहन्छु। हाम्रो सक्नुहुनेछ 97.49 लाइनमा। कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँ बाटोको बोल्दैनुहुन्छ? ओके, रेन्जीजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई त। रेन्जीजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, विश्वमा सर्वप्रथम महिला प्रधानमन्त्री हुने व्यक्तिको हुने? विश्वमा सर्वप्रथम महिला प्रधानमन्त्री हुने व्यक्तिको हुने? अंशु वर्मा भन्नुहुन्छ। ओके, एन्सर हामी लक गर्दैछौँ। यसको सही उत्तर रहेको छ श्री माओ बन्दर नायकी रहेको छ है, जुन चाहिँ श्रीलंका देशको रहेको छ है। दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, नेपाली साहित्यका प्रथम शहीद कसलाई भनिन्छ? ओके, एन्सर हामी लक गर्दैछौँ। ओके, यसको सही उत्तर रहेको छ सुब्बकृष्णलाल रहेको छ है। ओके, अहिले पनि हामी छुट्यौ, साथी हुनुहुन्थ्यो सुलकुबाट, साथीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्कार हजुर, कहाँबाट बोल्दैनुहुन्छ?
2: सन्देश राई खोटाङबाट।
1: सन्देश राई खोटाङबाट तपाईको नाम फेरि पनि एकपटक भन्नुहोस् न है।
2: मनजित
1: राई बोल्दै हुनुहुन्छ।
2: हजुर
1: ओके मनजित जीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यानले सुन्नुलाई त। प्रश्न यसो रहेको छ नेपाल राष्ट्र बैंकद्वारा केन्द्रीय बैंक डिजिटल मुद्रा सीबीडीसी सम्बन्धी अवधारणा पत्र कहिले सार्वजनिक गरेको हो?
2: 2067
1: भन्नुहुन्छ ओके आन्सर हामी लग गर्दैछौं। यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्वत 2083 साउन 24 गते रहेको छ है। ओके दोस्रो प्रश्न राख्न चाहे अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरियतामा नेपाली पुरूष भलिबल टोली कति स्थानमा रहन सफल भएको छ?
2: 88
1: भन्नुहोस्। ओके एन्सर हामी लग गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ 83 रहेको छ है। र आउन सक्नुहुनेछ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्थ्यो साथीको फोन साथीलाई स्वागत गरी हालो। हेलो नमस्कार। नमस्कार हजुर नमस्कार कहाँबाट टुको बोल्दैनु छ?
2: सबिन तामाङ खटाङबाट।
1: ओके सबिनजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिनुहुन होला है त।
2: हुन्छ
1: प्रश्न तपाईँको लागि यस्तो रहेको छ वरिष्ठ साहित्यकार तथा भाषाविद डाक्टर राजेन्द्र विमलको निधन कहिले भएको हो? वरिष्ठ साहित्यकार तथा भाषाविद डाक्टर राजेन्द्र विमलको निधन कहिले भएको हो? साउन 16 हो क्यान्सल हामी लग गर्दैछौ। साउन 16 गते नभएर 26 गते रहेको छ है सबिनजी। अघि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो भएको छ विश्व आदिवासी दिवस कहिले मनाउने गरिन्छ? विश्व आदिवासी दिवस कहिले मनाउने गरिन्छ?
2: यो अगस्त आदिवासी भन्नुभयो
1: हजुर अगस्त नौ भन्नुहुन्छ।
2: हजुर
1: ओके आन्सर हामी लग गर्दैछौ। बधाई छ सोभिनजी दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न ध्यान दिएर सुन्नुहोला है त। तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितको निधन कहिले भएको हो? कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितको निधन कहिले भएको हो? पास भन्नुहुन्छ ओके। अहिले पनि छुट्टी साथी हुनुहुन्थ्यो खोटाङबाट सबिन तामाङ सबिनजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। आउन सक्ने सन्तानब्बे 64 49 57 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। मैले प्रश्न राखेको थिएँ कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितको निधन कहिले भएको हो र यो प्रश्न चाहिँ म अर्को साथीलाई सोध्नेछु। र उसले भने हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइनेछ सकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस चुलकुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि मात्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841363537 र 0385204056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0335 2711 वा सूचना अधिकारीको नम्बर 9852 82 80 3 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385 2700 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: चल्किन्छ सगरमाथा जहाँबाट छचल्किन्छ दुधकोसी तिमीबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज
1: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज
2: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुध कुण्डु नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु
3: लक्की

0: कार्यक्रम लौकिकको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सिटमा उपस्थित भइसकेका छु। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 मेगाहर्ट्जमा कार्यक्रम लोकीलाई सुनिरहनु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइसकेको छ। कार्यक्रम गर्दै अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौ है। फटाफट कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। गुड मर्निङ। नमस्ते नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? ओके, बसाङजीको लागि पहिलो प्रश्न राख्न चाहे, कृतिमानी पर्वत तारे संजय पण्डितको निधन कहिले भएको हो?
1: 83
0: भन्नुहुन्छ। ओके, हामी सलामी लग गर्दैछौ। यसको सही उत्तर रहेको छ सन् 2017 जुन 16 गते रहेको, 16 तारिक रहेको छ है। ओके, दोस्रो प्रश्न राख्न चाहे, नेपालको पहिलो दैनिक पत्रिका कुन हो? के भन्नुभयो? फेरि पनि केही पटक भन्नुहोस् है। आवाज भन्नुहुन्छ। ओके, एन्सर हामी लङ गर्दैछौ। बधाई छ प्रशान्तजी, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यसो रहेको छ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री कहिले हुनुभएको हो? ओके, आन्सर हामी लग गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्बत 2074 फागुन 3 गते रहेको छ है। ओके, अहिले भन्छु ती हुनुहुन्थ्यो सोलु खुम्बुबाट पसाङजी। पसाङजीले पनि प्रयास गरे भने साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ 9764 5570 को लाइनमा। कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
2: नमस्कार, प्रणाम हजुर। प्रेम प्रसाद भण्डारी पटायत नगरपालिका 8 उदयपुरबाट। आज ब्यालेन्स पनि कम छ, पैसा राखिहाल्नु होला हजुर। ब्यालेन्स हालेपछि फेरि म धेरै लामो समय पनि बोल्छु।
0: ओके ओके, प्रेम प्रसादजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला है त। प्रेमजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, बीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड 2083 सम्मानित हुने शिक्षक को को हुनुहुन्छ? बीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड 2083 सम्मानित हुने शिक्षक को हुने? पास भन्नुहुन्छ। ओके, यसको सही उत्तर रहेको छ अञ्जना महर्जन रहेको छ है। दोस्रो प्रश्न राख्न चाहे, दोस्रो बागमती कार्य योजनाको अवधि कुन हो?
2: बागमती कार्य योजना अवधि
0: हजुर
2: 83
0: हो। ओके, आन्सर हामी लग गर्दैछौ। बधाई छ प्रेमजी, पहिलो दोस्रो प्रश्नको सही उत्तर दिनु भएको छ तपाईँको लागि। तेस्रो प्रश्न राख्न चाहे, नेपाल क्रिकेट संघ क्यानले नेपाली एक दिवसीय टोलीको नयाँ कप्तानमा कसलाई नियुक्त गरेको हो? ओके, सन्दीप लामिछाने भन्नुहुन्छ। एन्सर हामी लग गर्दैछौ। बधाई छ प्रेमजी, कार्यक्रममा अन्तिम समयसम्म सुनेर साथ दिनुलाई त। ओके, साथी हुनुहुन्थ्यो उदयपुरबाट प्रेमजी। प्रेम प्रसादजीले लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ। ए र अबुजी भनी हामी कार्यक्रमबाट विदा माग्ने समयमा हामी आइ नै सकेका छौ र विशिष्ट सम्पूर्ण साथीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आफ्नो व्यस्तको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो, कल ट्राई गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, सबैजनालाई विशेष गरिकन उष्णमा धन्यवाद दिन चाहन्छु। आज कल गर्नुहुने साथीहरूमध्ये प्रयास गर्नुहुने साथीहरूमध्ये दुईजना साथीले लकी नम्बर प्राप्त गर्नुभएको छ। ऋषिराम पाण्डे प्लुटनबाट हुनुहुन्थ्यो। ऋषिरामजीको लकिनम्बर 33 रहेको छ भने प्रेम प्रसाद भण्डारी उहाँ उदयपुरबाट हुनुहुन्थ्यो। प्रेमजीको लकिनम्बर 34 रहेको छ। कविमा सुरक्षित साटीपुट गरेर राख्नुहोला भन्न चाहे। र अब चाहिँ भने हामी कार्यक्रमबाट विदा माग्ने नै छौ र सम्पूर्ण श्रोतालाई सहभागी सम्पूर्ण साथीलाई विशेष गरिकन म रुइटीदेखि नै आभार प्रकट गर्न चाहे र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्दको टेकावास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्ने प्राविधिकी मित्र स्वेकी लमु शिर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लोकीको बसाईबाट कार्यक्रम प्रस्तुता वेदिका राई पनि विदा हुन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
3: नमस्कार सेनसेनिका दिदी।
4: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुखुम्बु।
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
5: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान।
7: यदि तपाईँको बस्नामा चौमसा पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एचआरडीसी काफ्री कमिता नगरपालिका 11 प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ।
8: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068, अङ्कमा 9852557068।

उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्श बनाऊ नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृति पुगे क्षतिपूर्तिमा गौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

नमस्कार पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनेफेम 101.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.sunefm.com/ संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलो हालचाल लिएर आइपुगे म वेदिका राई। आज विश्व अंगदान दिवस। विश्व मृत्युपछि आफ्नो अंग दान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावना बारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष अगस्त 13 यो दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र लगायत स्वास्थ्य संस्थाहरूले अंगदान सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गर्दछ। नेपालमा अंग प्रत्यारोपणको कानूनी र प्राविधिक आधार विस्तार भए पनि अत्यावश्यक अनुसार अंग उपलब्ध हुन सकेको छैन। विशेष गरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास अझै कम रहेको छ। परिवारमा रहेको सामाजिक तथा धार्मिक भ्रम, अंगदान बारे प्राप्त जानकारीको अभाव र अस्पताल बीचको कमजोर सामान्य यसका प्रमुख चुनौती मानिन्छ। नेपालमा हरेक वर्ष हजारौं मानिस मृगौला तथा अन्य महत्वपूर्ण अंगको समस्याबाट प्रभावित हुने गरेका छन्। तर प्रत्यारोपणको लागि आवश्यक अंगनको अभावका कारण धेरै बिरामी उपचारका प्रतीक्षामा रहेका छन्। अहिले पनि नेपालमा हुने अधिकांश मृगौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट प्राप्त अंगमा निर्भर रहेका छन्। यद्यपि आँखाको नानी दानमा भने नेपालको उल्लेख्य सफलता हासिल गरेको छ। नेपाल आँखा बैंक मार्फत हजारौं आँखाका नानी संकलन तथा प्रत्यारोपण भइसकेका छन् जसबाट दृष्टिविहीन व्यक्तिले नयाँ ज्योति पाएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयले विभिन्न देशमा कागजात विहीन अवस्थामा रहेका तथा भिजिट भिसामा गएर अल्पत्र परेका 155 जना नेपाली नागरिकको उद्धार गर्ने भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले राष्ट्रिय स्तरको कल्याणकारी कोषको सहयोगमा उद्धार प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभएको छ। उहाँका अनुसार उद्धारका लागि कोषमा रहेका 15 करोड़ रूपियाँको बजेट प्रयोग गरिनेछ। बैठकमा मन्त्री यादवले वैदेशिक रोजगार, स्वदेशी श्रमिकको अवस्था, रोजगार सृजना तथा मन्त्रालयसँग सम्बन्धित विभिन्न कानून संशोधनको अवस्थाबारे पनि जानकारी दिनुभएको छ। उहाँले चालू आर्थिक वर्षभित्र स्वदेशमै 1,00,000लाई रोजगार उपलब्ध गराउने लक्ष्य रहेको बताउँदै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत ग्रीन जब मिशन सहित 12 कार्ययोजना कार्यान्वयनमा ल्याएको जानकारी दिनुभएको छ। स्वदेशमै दिगो र सम्मानजनक रोजगार सृजना मन्त्रालयको प्रमुख प्राथमिकता रहेको उहाँको भनाई रहेको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्रालयले मेडिसिटी सेवा आफ्नै व्यवस्थापनमा सञ्चालन गर्ने तयारी समेत गरेको मन्त्री यादवले बताउनु भएको छ। हरेली एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने भ्रम

इन्जिन कड़ा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएका छन्। साइबर ब्यूरोले विशेष गरी एआई को प्रयोग गरी सृजना गरेको नक्कली फोटो तथा भिडियोलाई वास्तविक भन्दै अनलाइन माध्यममा भेटिएको हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी दिन ब्यूरोले अनुरोध गरेको छ। गई राति देशका पूर्वी भेगका केही ठाउँहरूमा सामान्य वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा पानी परेको छ। बिहान भने वर्षा भएको छैन। आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ। सुदूरपश्चिमका प्रदेशका तराई भूभागमा आंशिक बदली रहने र कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। चीनका पूर्व प्रधानमन्त्री जो रेन्जीको 97 वर्षको उमेरमा निधन भएको छ। उहाँले सन् 1998 देखि सन् 2003 पाँच वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो। जो रोङजीले चीनमा विश्व व्यापार संगठनमा प्रवेश गराउन विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। उहाँको कार्यकालमा चीनी उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वमा घाटामा रहेको उद्योग सुधार गर्ने महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढ़ाएका थिए। उहाँले स्थानीय स्तरमा रहेको कर सम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकार उद्योग बन्द र निजीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नु भएको थियो। यी कदमलाई चीनलाई तीव्र आर्थिक वृद्धि हासिल गर्दै विश्वकी ठूलो उत्पादन केन्द्र मध्ये एक बन्ने आधार तयार गरेको मानिन्छ। जो आफ्नो कठोर व्यवहारिक र भ्रष्टाचार विरोधी नेतृत्वका लागि परिचित हुनुहुन्थ्यो। सन् 1998 उहाँले चीनमा भ्रष्टाचार, धनी गरीब बीचको बढ्दो दूरी तथा स्थानीय अधिकारीहरूको मनोमानीलाई सम्भावित संकटका रूपमा औल्याउनु भएको थियो। अन्तिममा खेल समाचार। रिसेन्ट जर्मेन पीएसजीले एस्टन भिल्लालाई 2-1 पराजित गर्दै लगातार दोस्रो पटक यूएफए सुपर कपको उपाधि जितेको छ। रेड बुल एरिनामा गोराति भएको फाइनलमा पीएसजीले 20 मिनटमा अग्रता लिएको हो, तर पहिलो हाफको अन्तिम मिनटमा एस्टन भिल्लाका 17 वर्षीय ब्रायन मार्जोले गोल गर्दै खेल बराबरीमा ल्याएका छन्। पीएससीका डिजीले डुएले 62 मिनटमा निर्णायक गोल गरेको छ। यो संगीत च्याम्पियन्स लीग विजेता पीएससीले गएको वर्ष जितेको उपाधि रक्षा गरेको छ। उसले गएको वर्ष टोटन हम हट स्पर्टलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो। यो हारसँगै भिल्लाका प्रशिक्षक उनाई एमरीको सुपर कपको फाइनलमा उपाधि जित्ने प्रयास फेरि असफल भएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 0016 फोन वा solfilmnews@gmail.com इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अब शैलीलाई सोलु हालचाल सकियो। अपरान्ह 4 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 मा स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम

0: मौसम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: वर्णा कार्यक्रम हुने मिति
0: वर्णा म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मङ्सिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841663537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहु

0: लोग मरेंगे क्या
1: ये तो रगत ही रगत वो चाहे मौत किस तो यार मैंने कहा दी ना
0: तेरी क्या कुछ तो जिब्रा क्रॉस बाटो बाटो करते पर रे क्या दिन बाटो वो बाटो काट को
2: जेब्रा क्रॉसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
0: डाडा पखालाले धेरै दुःख दियो। तिमी भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो के दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हवस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानव दोष विज्ञान तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव दोष विघन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी खेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश

0: हत्या को घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रूपको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड माथि पर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वाससम्म नलाग्ने आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौं अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश
2: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
3: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रिय अधिकार कार्यालय प्रमुखसँग सुझाव सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
4: ए बाबु हतियारहरू सच्चाज बालेर जाऊ
5: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
4: बर्खाको बेला छ अधियारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
5: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
4: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
5: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
4: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
6: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
2: नेपाल सरकार विज्ञापन

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
4: समस्या स्वरूमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
7: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
8: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
8: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
7: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
8: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
7: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुखज्यू
8: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
8: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलिक हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
7: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
10: साथी हेर न क्या खतरा समाचार आइसक्यो भाइ अब चाहिँ के हो
11: खै के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआतिन यसो त जल्ले पनि लगिहाल्छ नि
10: अरे मिथ्या भ्रामक मान्छ के उनीहरूको चाहिँ
11: तिमीलाई थाहा थिएन
10: थाहा थिएन
11: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
10: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
11: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
12: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवन सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना बहिसूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन उक्त प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति
4: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
0: नेपाल सरकार विज्ञापन बोर्ड
6: यदि
7: तपाईँको वर्षमा जन्मसाथ पैसा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768
7: अङ्कमा 9853055568

0: नेपाल विद्युत प्राधिकरण प्रमुख हुनु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको तार नतुलेको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुस गरा उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सकिने हुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझो सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sound check. Sony FM. Studio time.
2: It's 11 a.m. We have a good Enhara visit.
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकु नगरपालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोताबिन तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम सुन एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन न्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चित्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735207711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला
1: होइन एकान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त नाच चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै

0: नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छ हुने रहेछ?
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
1: ल दिदी, म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 9550179779 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चावहिल चुच्चेपाटी, काठमाडौँ।

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघि खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: भएको जनहितमा जारी सन्देश
1: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजी तन्मा
2: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभदायीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने बेहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साल 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91 97-65-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका बुम सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। लौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त, कतै लागौँछ त। भाइ के भएको तिमीलाई? निधाती भन त।
3: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्को हिसाबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि।
2: भारतमा लज सिर्जना गरी धुमेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: यौन हिंसाबाट बचौ र बचाऊ, यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा

0: और प्रिंट रुजुकर को रकम रवारी साधन को नंबर एक गणेश सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बीमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराट नगर
2: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98130034-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: हत्तेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सुन, दुधकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
5: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका पाँच पल्लिरी सुनुखुम्बु।
6: सड़क प्रयोग गर्दा ध्यान दिउ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली छल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोनी एफएम स्टूडियो टाइम
2: 12 बजे
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्दा नगर पालिका 5 सोलु खुम्बु
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
6: Journeys into the heart of global events.
4: And voices from around the globe.
7: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
8: दिएको छ गैराती पौने 9 बजे घरमाथिबाट अचानक पहिरो खसेको र 6 वटा घर तथा गोठ पुरेको छ घटनास्थलमा स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले उद्धार तथा खोजी कार्य गरिरहेका छन् जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा परि थबाङ गाउँपालिका 5 का 60 वर्षीय कमल बहादुर पुनमगर 18 वर्षीय शान्ति पुनमगर र 71 वर्षीय मनरखी पुनमगर र अर्का 75 वर्षीय पुरुषको ज्यान गएको छ आज ताप्लेजुङ सोलुखुम्बु खोटाङ कास्की लमजुङ पर्वत पाल्पा तनहुङ स्याङ्जा जुम्ला दैलेख लगायत जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा बाढ़ीको जोखिम रहेको छ बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नदी तथा खोलाहरूमा आउँदो 3 दिन पानीको बहाव बढ़ने पूर्वानुमान छ महाशाखाले जारी गरेको बुलेटिन अनुसार कोशी नारायणी कर्णाली महाकाली राप्ती कनकाई कमला बबई पूर्वी राप्ती तथा पश्चिम राप्तीका सहायक नदीहरूमा बहाव बढ़ने सम्भावना छ महाशाखा अनुसार अधिकांश ठूला नदीमा बहाव सामान्य रूपमा बढ़ने पूर्वानुमान गरिएको छ यद्यपि नारायणी नदी अन्तर्गत देवघाटमा भोलि बहाव उल्लेख्य बढ़ने तथा त्यसपछिका दिन पनि उल्लेख्य बहाव बढ़िरहने अनुमान गरिएको छ नारायणी अन्तर्गत त्रिशुली बुढ़ी गण्डकी मर्स्याङ्गी सेती कालीगण्डी लगायत नदीमा पानीको बहाव बढ़ने सम्भावना छ विशेष गरी नदी तथा खोलामा पानीको बहाव छोटो समयमा आकस्मिक रूपमा बढ़न सक्ने भएकाले जोखिम युक्त क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ यसैबीच मौसमविद उज्जवल उपाध्यायले आज दिउँसो र बेलुकी र काठमाडौँ उपत्यका र आसपासमा ठूलो पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभएको छ सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले रातिको समयमा मोगलिन पोखरा बिनी राजमार्गको आसपास ठूलो वर्षा र कर्णालीका जुम्ला कालीकोट सुर्खेत जागरकोट दैलेख र सुदूरपश्चिमको अछाममा पानी ठूलो पर्ने भएकाले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न सुझाव दिनुभएको छ नेपाली कंग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज आउँदै हुनुहुन्छ देउवा केही बेरमा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तय भएको कांग्रेस नेताहरूले बताएका छन् उहाँलाई स्वागत गर्न पार्टीका नेता तथा कार्यकर्ताहरू त्रिभुवन विमानस्थल पुगेका छन् देउवा थाइल्याण्डबाट थाइयरको विमान मार्फत आउँदै हुनुहुन्छ देउवालाई स्वागत गर्न पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेता डाक्टर शेखर कोरेला सहित पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू विमानस्थल पुगेका छन् देउवा स्वास्थ्य उपचारका लागि भन्दै गएको फागुन 13 गते सिंगापुर जानुभएको थियो त्यहाँको उपचारपछि चैत 7 गते थप उपचारका लागि भन्दै हङकङ पुग्नु भएको थियो 6 महिनामा स्वदेश फर्कन लाग्नुभएका देउवाको स्वागतका लागि भेला हुन 3 ठाउँ तोकिएको छ कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डन गेटको अगाडिको खाली ठाउँ नमस्ते गेटको अगाडिको खाली ठाउँ र तिलगंगा आगा अस्पताल अगाडिको खाली ठाउँमा कार्यकर्ता भेला हुने ठाउँ तय गरेका छन् पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा सर्वत्र आलोचना भइरहेको छ श्रेष्ठलाई हिजो बेलुकी ललितपुरको कुसुन्तीबाट पक्राउ गरी जिल्ला प्रहरी परिषद काठमाडौँको हिरासतमा राखिएको र अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार जनआस्था.com प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ गरिदिएर उहाँलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो श्रेष्ठमाथि वैयक्तिक गोपनीयता हनन सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ प्रहरीले हिजो जनआस्था साप्ताहिक तथा जनआस्था.com को ललितपुर झम्सिकेलमा रहेको कार्यालयमा छापा मारे कार्यालयबाट कम्प्युटर लगायतका केही कागजात समेत नियन्त्रणमा लिएको छ

0: तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-3590 98578-3184। 3 वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाफिङपाड काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, 10 जिल्लामा बाढ़ीको जोखिम, पूर्व प्रधानमन्त्री देउवा आज फर्कदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै हुनुहुन्छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव तारा कुमारी जोशीले आज दिउँसो 1 बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने जानकारी दिनुभयो। विगत लामो समयदेखि बैठकमा अनुपस्थित प्रदेश सभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको उहाँको भनाइ छ। सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्टवादी एमाले गएको असार 31 गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिन लाग्नु भएको हो। संवैधानिक व्यवस्था अनुसार 30 दिनभित्र विश्वासको मत वा राजीनामा दिनुपर्ने प्रावधान अनुरूप उहाँ विश्वासको मत लिँदै हुनुहुन्छ। आज सुन र चाँदीको भावमा सामान्य घटबढ़ भएको छ। सुनको भाव 500 रूपियाँले घटेर तोलाको 3,06,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 3,06,700 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 5 रूपियाँले बढ़ेको छ। आज चाँदीको भाव 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसरी हिजो चाँदी 4,745 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध ट्रुथ सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोड़िएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले संचालन गर्ने ट्रुथ एपीआईलाई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपतिको पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नु अघि नै उपलब्ध गराउनु असंवैधानिक रहेको बताएका छन्। अमेरिकी नीति युद्ध भन्सार तथा बजारमा प्रभाव पार्न सक्ने विषयमा राष्ट्रपतिले गर्ने पोस्टमा सबैलाई समान पहुँच हुनुपर्ने उनीहरूको भनाइ छ। यो सेवाको शुल्क प्रति महिना 1,00,000 अमेरिकी डलरसम्म रहेको खबरमा उल्लेख छ। फ्रीडम अफ द प्रेस फाउण्डेशनका एडभोकेसी प्रमुख सेथ स्टर्नले राष्ट्रपतिले आफै सृजना गर्ने समाचारमा प्राथमिक पहुँच बिक्री गरेर आफूले नियन्त्रण गर्ने निजी कम्पनीलाई फाइदा पुर्याउनु भ्रष्ट र असंवैधानिक कार्य भएको आरोप लगाउनु भएको छ। ट्रम्प मीडियाले आरोप अस्वीकार गरेको छ। कम्पनीहरूले ट्रेडरहरूलाई छिटो सूचना उपलब्ध गराउने व्यवस्था आफ्नो उद्योगमा सामान्य रहेको दावी गर्दै मुद्दा राष्ट्रपति ट्रम्पलाई चुप लगाउने प्रयास भइरहेको जनाएका छन्। अब खेल खबर। लीग्स कप अन्तर्गत लियोन विरूद्धको खेलमा इन्टर मियामी 3-2 पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। अर्जेन्टिनामा बुबाको अन्त्येष्टिमा सहभागी भएर फर्किएका लियोनल मेसी लियोन विरूद्धको खेलमा शुरूआती बेन्चमा थिए। दोस्रो हाफको शुरूआतमा उनी मैदान प्रवेश गरेका थिए। मेसी मैदान छिर्दा मियामी 1-0 अघि थियो। पहिलो हाफमा ड्यानियल पिन्टरले तुल्याग्रता दिलाएका थिए, तर दोस्रो हाफमा लियोन उत्कृष्ट पुनरागमन गर्न सफल भयो र खेलमा जित निकालेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रोल्पा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 पुग्यो, बेपत्ता 8 जनाको खोजी चल्दै। आज 10 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा आकस्मिक बहाव बढ़न सक्ने, नदी तथा खोला आसपासका नागरिकलाई सतर्क रहन आग्रह। पूर्व प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै, कांग्रेस नेता कार्यकर्ताहरू विमानस्थलमा। ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर, व्यक्तिगत तवरले सरकारी सूचना सार्वजनिक गर्ने अभ्यास।

इन्टर मिलान 3-2 ले पराजित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचार पिराउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: पर्यटक तथा वैकल्पिक चिकित्सालय काठमाडौंमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
1: तपाईँ हाम्रो सरोकार हाम्रै पालिकाको सरकार
3: पुल र वडासँग जोडिएका सिंहदरबारका गतिविधि र सेरोफेरोका खबर
4: बिहान 9 र दिउँसो 3 बजेको नेपाल खबर सँगै चार भुञ्जाङ भित्रका पुल वडा र पालिकाको खबर
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन उज्यालोको फेसबुक पेज र भाइबरमा एकसाथ

0: एकीकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिन कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: मानसिक स्वास्थ्य समस्या का लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: यता नआउ बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
3: तीन दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: के हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
5: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
6: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
6: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
6: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
8: खुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851-01-05-56, 9841-28-45-45 र 9842-84-87-50। गीता घिमिरे क्याम्पस प्रमुख।

0: नमस्कार स्वयंसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन हो।
4: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
5: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
4: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झि सम्झिनीको फोटो खिच्नु परेन?
5: हो, खिचौ खिचौ, केटा केटी सबैको सामूहिक खिचौ न।
4: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
5: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन हो।
6: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
7: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
6: हाम्रा सेवाहरू
7: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
6: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
7: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: ببر باسا آجا همی کی بیسه ما چاپل گرسون؟
1: بایدیسیک روزگاری کو بیسه ما گروه ما
0: بایدیسیک روزگاری ما جانو آگی دیان دینو پر نکورا رو کی هون؟ आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरुआमा
0: हो अरु भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरुआमा
0: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरु राख्यौ अरुको पनि केही छ कि
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
6: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
6: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
6: विषादीले धेरै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
6: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
6: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी, सुनु दुखकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763-00-5784 र विवेक श्रेष्ठ 9862-82-00-00। सुनु दुखकुण्ड नगरपालिका पाँच कलिरी सुनखुम्बु।
2: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखलाई घाँटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: इस्लामा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
1: हो र
0: होइन होला त्यस्तो त
1: सोहिता तिनीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
2: के होइन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन

0: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्तीको कता हुनु सर?
1: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्रायहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने बेहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-65-97-104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: न्यू स्टार कलरिया तथा झोलामाई अपसेट प्रिन्टिङ प्रेस सुनोदित कुण्डु नगरपालिका 5 कलेरी सुलुखुम्बु। विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अपसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिपी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिटी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी ताल्चा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपी भीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ। पार्ट पूर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203099 0385203099

0: 0 मोबाइल नंबर 9860324426 र 9841902549 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस सल्लेरी सुनखुम्बु
1: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अगणित सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएन अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
2: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र सहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश

0: जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता
0: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: कत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिए पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एथमले तयार पारेको सामाजिक सन्देश।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं, गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ, वस्तु सेवाको मूल्य मात्रा म्याचकी मुखी गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं, निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना। यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: بابا من از استودانی مونتینا حال زمین نیایی؟
1: نه کی بود؟ کی بود؟ سانسو بانی؟
0: نه نه اتیگه زمین من لگه نو
1: اتیگه بلو اونچا؟
0: مالی سائنس کو پانچه گرنا ساکی نو سوالی کب اونچا؟
1: ایه کورا تیستو پو؟ لائره مو پنی تیم سنگی جانچو नमस्ते मैडम म रीना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रीनाले स्कुल जान्न भनि साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दैथि
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमुला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स सुनु दुधकुण्ड नगर
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
7: किन खोज्नु भएको होला हजुर
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
8: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ

0: কর প্রিন্ট রুজুকর্ত রকমভ কবারী সাধনক নম্বর একিম গণেশ সম্বন্ধে সূচনা আদরণীয় সেবাগ্রাহী মহানুভাবহরু তপাইলে আফ্নো সওয়ারী সাধনক বার্ষিক রূপমা বুঝাউনু পর্ने সওয়ারী কর নবীকরণ বস্তু র লগায়ত অন্য কর সম্বন্ধে বিতরণ হেরনকা লাগি সম্বন্ধিত यातायात কার্যালয়মা গৈর কর প্রিন্ট মাগ্ন ব্যাংক ভৌচার গর্ন অগি সওয়ারী কর তথা বস্তু একিম গর্ন তথা কর বুঝায় পছি প্রাপ্ত হুনে বিমা আফ্নো বুঝায় করকো রকম আফ্নো সওয়ারী নম্বর একিম গর্ন হুন এসে সূচনা মার্ফত অনুরোধ গরিন্ছ।
1: কৃষি প্রদেশ সরকার আন্তরিক মামলা তথা কানুন মন্ত্রণালয় বিরাটনগর
2: দিদি আজ ভোলি মেরো শ্রীমানলাই কি ভাগো ছিটো ঘর পানি আমার একলে বস্ন রুচাউনুহুন্ছ দুব্রাউদ্দে পানি জানু ভাগো ছ পহিলা খুব পড়ে মানছে অইলে কিতাবই হেরনে মানুহুন্ন
3: নৌ পহিলা তো তেস্তো মানছে হুন্ন কি ভয়েছ ত
2: দুঃখ গরের কমাকো পয়সা ব্যাঙ্কমা অলিলি জমা গর্দে থিউ অস্তি ঘরক লাগি কেই সামানহরু কিন্নু পর্য ভনের নিকাল্নু ভাকো পয়সা নে ছৈন সানো সানো কুরামা কিসকিস মাত্রে গর্নুহুন্ছ ঘরবারে বিগ্রিনে জস্তো পো ভইসক্যো লৌনা দিদি সম্ভব দিনু পর্যো
3: নৌ ইতো লাগুছো থোকতামা দেখিনি জস্তো লক্ষ্য ছ
2: কোটেছি লাগুছো তো ভাই কি ভয়েকো তিমলাই
3: দিদি বনা তো
4: খাই দিদি কি হল साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
4: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन सभ्य समाज ढिरबारमा हाते बालो लागू औषध बुक्का समाज ढिरबारका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
5: एउटा आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742284056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
7: बालबालिकालाई लागु औषध दुरूपयोग गर्दछन्। लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुंगतमा ध्यान दिउँ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदेशद्वारा जनहितमा सारी सन्देश।
9: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
10: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
9: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
10: हो र के डेन्टल रे?
11: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
9: हाम्रा सेवाहरू
11: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।

0: 44 सातौंको हिन्दी र संस्कृत ग्रन्थहरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय किराँत नगर।
1: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
2: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिना मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
1: यो कहाँ किन्न पाइन्छ? अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
2: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै छैन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासी हुँदान बनायो मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98439786952, 98247718, 98443049696 र 98613314. आमजी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: राईको साझा स्टोरमा दिदीले कबरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
7: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98443909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: तपाईँ जन्म दर्ता दिनुहोस् त.
1: जन्म दर्ता गरेको छैन नि म्याडम.
0: ल जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
5: नेपाल सरकार, विज्ञापन बोर्ड.
6: वन जंगल को छेमा घर आंगन पर होशियारी जोखिम टाने भाई वारी पारी झाड़ी बुटी घास साझ पर्दा घर छोड़ी गांव घूम जानू बाघ भालू बैराती चिपला पसे पछी रमजान को खेती चुपचाप बसे.

0: आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
1: प्रोप्राइटर अजय पन्चियार सम्पर्क नम्बर 9809509094 र 9863868418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: साथी हेर नै, क्या खतरो समाचार आइसक्यो, भेट ट्रेन अब चाहिँ के हुनु
7: के आयो त्यस्तो? यत्तिकै पत्ते आएछ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआतिन, यसो त जल्ले लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ,
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर।

0: तपाईं जन्मदाता दिनुस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: डाँडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएन नि डाक्टर साहब
0: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
1: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
0: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
0: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
1: हजुर
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
1: हस् डाक्टर साहब हजुरले भने जसै गर्छु
2: नेपाल सरकार विज्ञापन मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुसी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन हो

0: ल ल ल यता न आवै बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
1: तीन दिन भयो
0: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुनु छुनु नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा छुनु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
4: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: नमस्कार सेनसेनिका दिदी
7: नमस्कार नमस्कार दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
6: हो त
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ

0: ए बाबु अदेरो छटास बालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अदेरोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुलालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन हो
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
5: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या सरुमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: म अलि आवेशमा आएछु अनि हतारमा पनि थिए बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
9: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी विकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस विकास

0: सँगसँगै नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध क्यान्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 493-555।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्याला रेडियो नेटवर्क काठमाडौँ दिने गहर्ज नेपाल खबरमा। अब थप खबरहरू, दुर्लभ अन्न अर्ना संयौं प्रजातिका चराचुरुङ्गी तथा जैविक विविधताका कारण कोशी टप्पु वन्यजन्तु आरक्षी आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। सन् 1987 रामसार सूचीमा सूचीकृत आरक्षीमा वन्यजन्तु पंक्षी र जलचर अवलोकनसँगै प्रकृति पर्यटनको सम्भावना बढ़ेको छ। आरक्षीमा 42 प्रजातिका स्तनधारी, 535 प्रजातिका पंक्षी, 141 प्रजातिका माछा र 70 प्रजातिका पुतली पाइन्छन्। 2021 गणना अनुसार अर्नाको संख्या 498 रहेको छ भने 2080 गणना अनुसार 32 खर मयूर र 79 डल्फिन अभिलेख भएका थिए। विदेशको खबर, चीनमा चुम्बकीय शक्तिबाट ट्रयाक भन्दा माथि तौलिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम भएको छ। 6 महिनामै तेस्रो पटक आफ्नो कीर्तिमान तोड्दै एक प्रयोगत्मक म्याग्नेट ट्रेनले 5.3 सेकेण्डमै 0-800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको होङहू प्रयोगशालाको 1 किलोमिटर लामो ट्रयाकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्याग्नेट अर्थात म्याग्नेटिक लेभिटेशन प्रविधिमा पाङ्रा र क्र्याकबीच घर्षण नहुने भएकाले गाडी हावामै तैलिए झैं तीव्र गतिमा अघि बढ्छ। परीक्षणका क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाडी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालनमा रहेका व्यावसायिक म्याग्नेट रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानहरूका अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लडाकु विमानको लन्च प्रणाली र भ्याक्युम ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षा चुनौतीहरू भने अझै कायम छन्। खेल खबर, बंगलादेशको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया 198 रनमा अल आउट भएको छ। डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया चिया समयपछि अल आउट भयो। बंगलादेशको टेस्ट क्रिकेटमा अस्ट्रेलियाको यो सबभन्दा कम यो फल हो। यसअघि सन् 2017 अस्ट्रेलियाले सिंगापुरमा 217 रन बनाएको थियो। यस्तै पहिलो पारीको ब्याटिङ गरिरहेको बंगलादेशले पहिलो दिनको खेल सकिँदा 1 विकेट गुमाएर 96 रन बनाएको छ। बंगलादेश अब 102 रनले पछि छ। अस्ट्रेलिया र बंगलादेश बीच दुई खेलको टेस्ट श्रृंखला भइरहेको हो। दोस्रो टेस्ट म्याकीको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्त 22 शुरू हुनेछ। चार बजेदेखि भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्यमुखी खबर फेरि एकपटक। 5 महिनापछि स्वदेश फर्काउनुभएका कांग्रेस निवर्तमान सभापति देउवाललाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत, शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्ने नेपाल परेको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन, 142 प्रकारका सामग्री उपलब्ध, 44 जिल्लामा 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षभरि सहुलियत पाउने। मनसुनको पहिलो आधा समयमा सर्दर आसपासमा वर्षा, धान रोपाई उत्साहजनक, अबका दिनमा एलनियोको प्रभाव बढ्नेछ चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट ट्रयाक भन्दा माथि तैलिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान, झण्डै 5 सेकेण्डमै 0-800 किलोमिटर प्रति घण्टाको गति हासिल। र बंगलादेशको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमा अल आउट।
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
5: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
4: विशेषताहरू, 2 करोड़ सम्मको कर्जा सुविधा,
5: घर तथा अपार्टमेन्ट।

0: खरीद, घर निर्माण तथा मरम्मत संहार करना,
1: 25 वर्ष सम्म को लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: समृद्धिको सिर,
0: मणिचूरको काख,
3: स्वच्छ सुन्दर र शान्त प्रकृति,
0: शान्ति र आनन्दको अनुभूति,
3: हिमबाट तान्द,
0: सहरबाट नजिकै।
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
0: झुली अर्ग्यानिक फार्म रिजोर्ट।
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
4: मेरो छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि उस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
5: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
1: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242।
2: कम ऑन, यू सोची विल बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुरका धेरै सबैजसो ठाउँमा भोलि बिहान 2 घण्टा विद्युत सेवा बन्द हुनु भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पाटन सब स्टेशनको 66 केभी बस बार मर्मत सम्भार गर्न भोलि बिहान 5 बजेदेखि 7 बजेसम्म पाटन सब स्टेशनबाट विद्युत आपूर्ति बन्द गर्न लागेको हो। मर्मत सम्भारको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएर विद्युत आपूर्ति हुने र केही समय ढिला पनि हुन सक्ने प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले काठमाडौँ उपत्यकाभित्र विभिन्न ठाउँबाट चोरिएका 50 वटा 2 पाङ्ग्रे गाड़ी सम्बन्धित ढङ्गलाई हस्तान्तरण गरेको छ। प्रहरीले खोजतलाश गरेर बरामद गरेका 30 वटा मोटरसाइकल र 20 वटा स्कूटर आज एक कार्यक्रमका बीच सम्बन्धित ढङ्गलाई हस्तान्तरण गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्रेले खोजतलाशबाट फेला पारेको गाड़ी सम्बन्धित ढङ्गलाई हस्तान्तरण गर्नुभएको हो। प्रहरीले सवारी साधन चोरी हुन नदिन सुरक्षित ठाउँमा पार्किङ गर्न तथा सवारी साधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। काठमाडौँ महानगरपालिका नम्बर 15 हलचोक सड़कमा हिजो बस र स्कूटर एक आपसमा ठोकिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटर चालक सम्रागिरी नगरपालिका 12 बलम्बु बस्ने 59 वर्षका पुरूषोत्तम महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको मनमोहन अस्पताल स्वयंभू उपचार क्रममा ज्यान गएको हो। प्रहरीले बस चालकलाई पक्राउ गरेको छ। भक्तपुरको सूर्य विनायक नगरपालिका नम्बर 8 बस्ने 28 वर्षका मनिष सिंहवालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका 3 वंश गोपाल बस्ने 27 वर्षका किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका 4 मंगला सेवा रहेको सृजना सेवा आधारको विद्यालय नजिकैको गल्लीमा किशोरले अस्ति मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका मनिषको भक्तपुर अस्पतालमा उपचार क्रममा ज्यान गएको थियो। र नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गोला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो 1 महिना लामो अवधिमा अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायत विभिन्न बौद्ध चैत्य र विहारहरूमा बिहानदेखि भक्तजनहरूको चहल पहल बढ़ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धारा बाजा बासुनी र अन्य परम्परागत बाजा गाजासहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। यो पर्वको समयलाई साधना दान र कर्मका लागि विशेष महत्वपूर्ण अवधिका रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको रानोको सिंहबाट बनाएको विशेष बाजा फुट्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झनामा र उनीहरूको आत्माको जीव शान्ति एवं मोक्ष प्राप्तिको कामना गरेर बजाउने चलन रहेको छ। महिना वर्ष सञ्चालनमा हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिविम्बित गर्दछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि पटक। 5 महिनापछि स्वदेश फर्काउनुभएका कांग्रेसले वर्तमान सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाए। जापान ललितपुरका धेरै सो ठाउँमा विद्युत सेवा बन्द हुने पाँचदेखि सात वर्षसम्मको समयमा वैकल्पिक व्यवस्था गर्न आग्रह र काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट हराएका 50 वटा द्विताङ्गी गाडी फेला पारेर धनीलाई हस्तान्तरण अहिलेलाई चार भन्दै वितरण खबर यति नै बेलुका 6 बजी नेपाल दर्पण लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90.1 मेगाहर्ज उज्यालो अनलाइन .com पर्खिने सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त

0: फर्स्ट विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झोल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धानी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलोपटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: Missing Finland, this is me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer, like truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one rule, though we're all about safety, when I go in transit, I'm safe there and safe back, spread out the word from the roads to the racetrack.
4: World's number one tire brand.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविशु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
5: साथै सुविशु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुविशु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 9 42 8 8 8 and on the Muslim 12 8 8 8.

0: Sri Nagura Kashtavichar Yamu Radio Network.
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ लोकलहरी.

0: লালে ঘুমে দুঃখ দিও তিন বসে কে নিগো ভাই ডাক্তার
1: অনে কে খানু র আব আত্তিনু পর্দৈন উপচার হুন্ছ
0: মলাই মাত্র হইন ডাক্তার সাহেব ঘরঘরে সবাই বিরামী ছন খাই কি হো কি দশা লাগে ডাক্তার সাহেব
1: ঝাড়া পখালা দশা হইন ই তো ফোহরকো কারণে হুন্ছ ঘর ওরিপরি সফা রাখনু পর্ছ চফি গয়েপছি তথা বাইরে ফের কাম গরে আয়েপছি সদাই খানা খানু অগি সাবুন পানিলে হাত মিচি মিচি ধুইনে র ব্যক্তিগত সরসফাই গর্দা এস্তা রোগবাট বস্ন সকিন্ছ ঘরমা চর্ফি বনাউনে খানেপানীকে মুহান তথা ভাড়াকুড়া সফা রাখ্নে গর্নুপর্ছ ল ত্যাঁ সুত্নুস্ত ম হেছি অনি কি কি হুন্ছ ভন্নুস্ত তপাইলাই
0: মেরো মুখ সুকেগো ছ অনি খুট্টা বাউড়েগো ছ বান্দা হলা হলা জস্তো ভয়েগো ছ ডাক্টর সাহেব
1: ল ম তপাইলাই ঔষধি দিন্ছু ঠিক হুন্ছ হাই
0: হাজুর
1: তর তপাই র পরিবারকো সুরক্ষাকো লাগি ঘরমা চর্ফি বনাউনে र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
2: डर लाग्नु निद्रा नलाग्नु
1: अनौठा विचार आउनु
2: निराशा बढ्नु खुसी नहुनु
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
2: छटपटी हुनु चिटचिट पसिना आउनु
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
1: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
1: नेपाल सरकार विज्ञापन हो
3: यता नआऊ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
4: तीन दिन भयो
3: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
4: केही हुनु सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
3: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
4: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्न नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
5: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
3: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ अहिले
2: महिनावारीलाई मर्यादित बनाउनु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
2: 45 किलोभन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
2: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
7: नमस्कार सेनसेविका दिदी
8: नमस्कार नमस्कार दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
8: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अंडा मासु मासु खानु पर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
8: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार विज्ञापन हो।
10: ए बाबु, हतियार टर्च बालेर जाऊ।
11: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
10: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
11: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
11: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
6: नेपाल सरकार विज्ञापन हो।
7: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
3: होइन, के भन्नु भएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
7: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
12: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
13: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
7: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
15: ए श्याम भाइ, त्यो पहाड़ीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
16: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
15: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त, के भएको रहेछ।
16: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
15: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
16: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
15: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुख।
16: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
15: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
16: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
16: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
15: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
17: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: सरकार विज्ञापन।
18: साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप्रे अब चाहिँ के हो
19: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्न यसो त जल्ले पनि लगिहाल्छ नि
18: अनि मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ
19: तिमीलाई थाहा थिएन
18: थाहा थिएन
19: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
18: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
19: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
9: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
20: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
19: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
19: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
19: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
0: पहिला कसैले भनेन
21: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
9: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
21: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
21: नेपाल सरकार विज्ञापन बोर्ड

0: एकजना भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुख
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
1: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
2: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
1: अब यतिकै छोड्नुहुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: साथी हेर न क्या खतरा समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ
0: के हो के आयो त्यस्तो
5: यत्तिकै पत्याइस रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथेन यसो त जल्ले पनि लेखिहाल्छ नि
6: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
8: खै जन्मदाता दिनुहोस् त
9: जन्मदर्ता गरेको छैन नि म्याडम
8: ल जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
9: मलाई त थाहा नै थिएन म्याडम
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
9: पहिला कसैले भनेन
10: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: उहुँ
11: मरेकी के हो
12: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
11: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राप बीच बाटोको बाटो काटेको
12: अरे हेर त धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही ठेगान छैन
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्छ नि केही हुँदैन थियो नि हेर त अब
12: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
11: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
12: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
11: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
12: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
11: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
12: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
11: हजुर
12: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
11: हस् डाक्टर साहब हजुरले भने यसै गर्छु
10: नेपाल सरकार विज्ञापन
11: मरेकी के हो
12: हेर त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
11: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने क्राप बीच बाटोको बाटो काटेको
12: अरे हेर त धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही ठेगान छैन
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्छ नि केही हुँदैन थियो नि हेर त अब
12: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
11: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
12: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
11: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
12: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
11: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
12: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
11: हजुर
12: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
13: नेपाल सरकार विज्ञापन हो। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
7: डर लाग्नु, निद्रा नलाग्नु,
13: अनौठा विचार आउनु,
7: निराशा बढ्नु, खुसी नहुनु,
13: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
13: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
7: छटपटी हुनु, चिटचिट पसिना आउनु,
13: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
13: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
13: नेपाल सरकार विज्ञापन हो।
14: यता नआउ बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
12: तीन दिन भयो।
14: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुँदैन, सुनौ न उनी, होइन कि सफा गरे भइहाल्यो नि।
14: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
12: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
15: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
14: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
13: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
13: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
13: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
13: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
16: नमस्कार सेनसेनिका दिदी।
17: नमस्कार नमस्कार।
16: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
17: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
16: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
17: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
16: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
7: नेपाल सरकार विज्ञापन हो।
18: ए बाबु, हजुर टर्च बालेर जाऊ।
19: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
18: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
19: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
18: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
19: भन्नुभयो नि, निश्चित घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
18: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ। सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
13: नेपाल सरकार विज्ञापन।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
14: होइन, के भन्नुभएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
18: समस्या सरी नै होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
7: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
18: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
22: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
22: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
22: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
15: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकियो छ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
22: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: साथी हेर न, क्या खतरा समाचार आइसक्यो, धेरै फ्रेन अब चाहिँ के हुने हो,
18: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्थेन, यसो त जसले पनि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ,
18: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
18: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
18: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ,
5: त्यसको स्रोत थाहा पाउनु पर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
8: गराऊ।
5: खै जन्मदाता दिनुहोस् त।
11: जन्मदाता गरेको छैन नि म्याडम।
5: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
11: मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
16: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
16: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Township. City FM is giving you time.
1: It's 4 p.m.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुंड नगर पालिका पांच सोलू खुम्बू
3: ए चाम भाई त्यो पारी को बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
4: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
3: त्यसो हो भने यसो गर्नु पर्ला भाई उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
4: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
3: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
4: यता आइजाउ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
3: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
5: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
5: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ
4: रोकिएको पनि पाँच छ महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू
5: बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
4: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
3: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
6: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुख
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा बन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
2: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
1: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
2: बाटो बन्छ समयमै बन्छ म

0: के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त, अब उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
2: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
3: साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बापरे, अब चाहिँ के हुनु
1: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइछ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआथेन, यसो त जसले पनि लेखिहाल्छ नि।
3: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ? त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: खै जन्मदर्ता दिनुहोस् त।
6: जन्मदर्ता गरेको छैन नि म्याडम।
5: ल, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मरे नि के हो?
11: हेर त रगतै रगत भयो, चाहिँ म त त्यस्तो हेर्न नि सक्दिनँ।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, खराब बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स आयो, ल ल ल उठाउ, लगिहालो लगिहालो यो।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन।
10: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
8: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
5: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
10: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लागेर साहब?
5: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बच्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
10: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
5: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
10: हजुर।
5: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
10: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
12: नेपाल सरकार विज्ञापन हो।
13: ओहो ला
10: मरे कि के हो?
13: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
10: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटो पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स लगिहाल लगिहाल।
13: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरियो कि बाँच्ने हो केही ठेगान छैन।
10: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
13: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
8: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
9: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
5: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
10: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
5: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
10: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
5: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
10: हजुर।
5: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
10: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
12: नेपाल सरकार विज्ञापन हो।
9: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
9: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
9: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
9: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
9: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
9: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
12: नेपाल सरकार विज्ञापन हो।
14: यता नआउ है बुहारी, तलै बस, छाचुक नगर, आज कति दिन रे
15: 3 दिन भयो
14: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घर भित्रै फरक व्यवहार गरिन्छ
15: के हुनु सुनु न उनी हैन के सफा गरे भइहाल्यो नि
14: आ जेसुकै भन म छौँजेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
15: महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन्न नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
16: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
14: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
17: नेपाल सरकार विज्ञापन बोर्ड
18: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
19: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
18: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
19: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
18: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
19: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
18: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
19: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
20: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आव्रू सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
21: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2092 साल चैत्र 9 गते आयोजना बैंक सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
20: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल
22: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली पूर्वग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ
20: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
23: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू
20: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्
23: सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह, गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निर्धार सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिन्सकल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रू 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा टेलिफोन नम्बर 037-525-711 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 038-524-6 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा।

0: ठट्टै माग्यो वैसाजना लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला।
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ।
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्, त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चावेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550179
3: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चारहन चुच्चेपाटी, काठमाडौँ।
4: बाट बचाउ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र छिमेकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
2: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 संगासीको लागि 3 वर्ष ग्यालेरी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी गराइन्छ
1: भर्ना कार्यक्रमको मिति
2: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म थप जानकारीका लागि 9851005556 9841828445 र 9842847750 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस कल्लिरी
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलुदुतकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 5 र 9861034213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
5: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ नसुने बहिनी सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
3: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलू जुटकुंडा नगर पालिका वडा नंबर 5 सल्लेरी सोलू खुम्बू यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत भी थप जानकारी का लागि संपर्क नंबर गुरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 विवेक श्रेष्ठ 98-62-82-00-00 सोलो धुपकुंड नगरपालिका पांच सैलरी सुनो सड़क प्रयोग सड़क सीमा अतिक्रमण नगर सड़क सीमा में अस्था एवं स्थायी संरचना निर्माण नगर सड़क को नाली थल तथा पानी निकास बंद होने नदी सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियम को पालना गरौं सवारी साधन में झुंडीएर वा सत में बसर यात्रा नगरौं सड़क को क्षमता भन्दा बढी भार प्रयोग नगरौं जेब्रा क्रसिंग मात्री बाटो काटने गरौं सड़क को तत्काल मजबूती मार्ग गर्ने गरौं यात्रा को सभा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटि प्रदेश द्वारा जनहितमा जारी
7: सन्देश
8: स्वास्थ्य कार्यालय को जनहित में जारी संदेश
9: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता की
8: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं
10: जिल्ला स्वास्थ्य कार्य

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राही भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित उसका लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल मिति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91, 97-65-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
3: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा देखिने जस्तै लक्षण छ त, कतै चाहिँ लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त
4: खै दिदी, के हो मेरो? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्कै सत्य छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
3: भारिस्ता लग सृजना गरी धुमसरी तुल्याउने वस्तुवा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती बालो गरे। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न
3: अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सड़क प्रयोग गर्दा ध्यान दिउ।
3: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सवारी साधनको इन्जिन र ट्रेफिक रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र ट्रेफिकको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाऊ। लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं।
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं। जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तुहरू लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्चर गर्न, अघि सवारी कर तथा वस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
5: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
6: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अपले खडा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी तारिखको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण को लगी नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख्व अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपो सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई ग्रास आईना ग्रासो सुनी अधिकार कार्यालय प्रमुख संपर्क राख्व सकने कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
1: हत्तेरिका दीदी यो नया घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे पत्तै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि के हो धत बहिनी तिमी पनि कस्तो जमानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त
2: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
1: ल सुन बहिनी सुनु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार
2: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
1: यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763005484 र विवेक श्रेष्ठ 9862

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसारभरकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सोलुहालसम्म लिएर आइपुगे म सरस्वती पुरी। नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा क्यामेरा सीसीटीभी क्यामेरा जडान गरेर त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कानूनका विद्यार्थी विवेक चौधरी सहितको प्रधान चौधरी सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाए बिहिबार रिट दायर गरेका हुन् उक्त रिटको सुनवाई भोलि शुक्रबारका लागि पीसी तोकिएको जनाइएको छ। निवेदक चौधरीले नेपालभरका प्रहरी कार्यालय तथा हिरासतमा रहेका व्यक्तिहरूको अनुसन्धान गर्ने अधिकारी भएका सरकारी निकायहरूका भवनहरूमा कुनै पनि भाग नछुट्ने गरी सीसीटीभी जडान गर्न माग गरेका छन्। निवेदनमा रातको समयमा पनि स्पष्ट देखिने अडियो र भिडियो दुवै रेकर्ड हुने प्रविधि जडान गर्न र उक्त फुटेज कम्पीमा 12 देखि 18 महिनासम्म सुरक्षित राख्ने कानूनी व्यवस्था गराउन गर्न परमादेशको माग समेत गरिएको छ। नेपाली कंग्रेसका नेता डाक्टर शशांक कोइरालाले नेपाली कंग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दावी गर्नु भएको छ। बिहिबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नुभएका नेता कोइरालाले यस्तो दावी गर्नुभयो। सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अडचन वा स्थिति अर्डर नरहेकोले गर्दै उहाँले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बोलियो बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। उहाँले पार्टीभित्रको आन्तरिक एकतामा जोड़ दिँदै बाहिरिएका पक्षहरूलाई पूरा मूलधारमा समाहित गर्नुपर्ने बताउनुभयो। कोइरालाले पार्टीलाई एक ढिका बनाउने प्रयास जारी रहने उल्लेख गर्दै पार्टी सभापति गगन कुमार थापाप्रति लक्षित गर्दै उहाँले पार्टीबाट छुटिएर गएको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कनु भएको छ। आज दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा कंग्रेस नेताहरू पूर्ण बहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र मेधी, कृष्ण प्रसाद सिटौला लगायतले स्वागत गरेका छन्। बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताले बाजा गाजा सहित स्वागत गरेका हुन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानु भएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनु भएको हो। अब देश बाहिरका समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध एउटा सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभीमा खोजेको आरोपमा मुद्दा दायर भएको जनाइएको छ। समाचार संस्था एपीका अनुसार संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्ट र ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन्। अन्तिममा खेल समाचार। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको हो। युवा तथा खेलकुद मन्त्री शशांक पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेको 125 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंसिर 16 देखि 19 गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ। The
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा सोल वा फ्यान news@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुभाषा सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोल वा फ्यान सुन्दै रहनुहोला। नमस्कार।

0: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो,
1: म त एक्लै भएँ, जान्न मेरो साथी,
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज,
1: जाउँ।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
4: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
4: बाउ, जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि।
5: मलाई त थाहा नै थिएन।
4: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति

0: साथी भाई
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खर कि मैले ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरमत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: हिंसाबाट बचाउ र बचाउ, यौनकन्या हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनकन्या हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष पाठकलाई परिचित मतदाता जेसीपीबाट हुन सक्छ। अधिकारीले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पर्क गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय, खोस्ट प्रदेशद्वारा जनहितमा

0: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशेष लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिङ गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सोलुखुम्बु कानून क्याम्पस एनएलडीमा धरना सम्बन्ध

0: कैंपस में शैक्षिक सत्र 2083/84 को लागि 3 वर्ष यालएलबी प्रथम वर्ष को भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको नीति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ क्लास 30 गतेसम्म सब जानकारीको लागि 9851005 9841245 र 9842847755 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानुन क्याम्पस पल्ली आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्पर्क छ।
1: सोलु दुधकुण्ड नगरपालिका उदानगर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापरीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उदानगर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाँडे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जाने? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
2: नसुनु बहिनी, सुनु दुखुम्बा नगरपालिका ओडामिना 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: सड़क प्रयोग गर्दा दैनन्दिन सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी सलाहमा लिन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौ। सवारी साधुमा थुम्बिएर वा खोतमा बसेर यात्रा नगरौ। सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौ। जेब्रा क्रसिङबाट मातृ बाटो काट्ने गरौ। सड़कको तत्काल नजिकै मार्ग गर्ने गरौ। यात्राको समय कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौ।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्ट प्रदेशद्वारा जनहितमा जारी
6: सन्देश। मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुँदा अझै भयो बुबा आमा दुईजना स्वीकृत।
5: सी कार्यालयको जनहितमा जारी सन्देश।
7: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राय भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजसाथी सम्बन्धित पैसा भुक्तानी लिने न्यायको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98/97/97/63/94/94 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो सुनालाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, बिग्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नैमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौसत कोलकातामा बस्ने जस्तो लक्ष्य छ त कोटेश्वर लागौसत भाइ, के भएको तिमीलाई? दिदी भन त।
3: खै दिदी, के भन्नु? साथीहरूले गाँजा खान जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षण तिमीले त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सेवा छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले सेवकलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
2: मानिसमा लज सृजना गरी धुमसरी तिलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा लागु सब्जी। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग सरप्रसार योगमा जोड़ दिउ। स्वस्थ जीवन कर्तव्य समाज निर्माणमा हाती मालु लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क
2: राख्नु अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो होइन, गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुख शर्मा सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर यौनी हिंसाबाट बचौ र बचाउ। यौनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सड़क प्रयोग गर्दा ध्यान दिउँ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउँ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सवारी साधनको इन्जिन र तेलको त्रुटिकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: बालबालिकालाई लागू औषध दुरूपयोग लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: कर प्रिन्ट मुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तुहरू लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्तरीय
2: तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विनिभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल विनिभूत नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र विनिभूतमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी विनिभूतको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र विनिभूत समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हस्ताले खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: कार्यक्रम हरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2084-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू संचालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
1: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेडिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
0: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भएको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम संचालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूजा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सुन्दर निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुकता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 0735-5711 वा सूचना अधिकारीको नम्बर 9852-8283 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-2400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: सधैँ साझा म लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
1: होइन एकान छ गीत गाउँदै कता हिँड्नु?
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिट्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सारेन चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति छिटो हुनुहुन्छ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र घरपट्टि जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
1: 98550179
3: र 01592 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चारहुन चुच्चेपाटी, काठमाडौँ।
1: यदि तपाईँको बस्नामा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरिब परिवारका लागि उपचारमा विशेष शुल्क हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 768, अङ्कमा 9853055768।

0: विद्युत प्राधिकरण स्वरूप खुम्बू वितरण केन्द्र को सार्वजनिक
1: संपूर्ण विद्युत उपभोक्ता महानुभावहरू में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को सूचना जारी कर
0: विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचना सधैं टाड़ा रहनुहोस् भुजेको हातले विद्युत सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युत जोखिम बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरी देखिमा कानून कार्यवाहीको हुनेछ पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखियो तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो प्रश्नहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382204030
2: समयमै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि मात्र 31 गतेसम्म। कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056 9841-63-53-37 र 0385-20456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: अपराध देश विखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश विखा र ओसार पसारबाट बचौं, सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखा तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: I live out of the good day.

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झाउनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव प्रकार वा सुसचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सबक सरोकार आज का बाल बालिका भोलि का सदन भार
1: बाल बालिका मधि होने कने दुर्व्यवहार कानून ने दंडनीय मिलेको छ। तसर्थ कसैले पनि बाल बालिका दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन थिएटर अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा निर्मितमा जन सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, बिमारी मात्र पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँचसम्म नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: ए बाबु, हजुरहरू सत्ताउज बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौ, सुरक्षित बनाऊ।
0: नेपाल सरकार विज्ञापन।
5: हेर न, यस्ता मान्छे त ज्ञान ज्ञान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
6: होइन, के भन्नुभएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्का भन्न पाइन्छ?
5: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अङ्कल अङ्कल आउनुहोस्, बाटो काटिदिन्छु।
5: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या सरी नै हुने भाइ, तपाईँ हाम्रो सोचमा छ।
5: म अलि आरोसमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
4: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौ।
9: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
10: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू, बाटो बन्छ समयमै बन्छ। म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
9: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
12: खबर समाचार आइसक्यो, अब
13: यत्तिकै पत्ते आइसक्यो रमन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते आउनुपर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआत्तिन, यसरी बन्ने नै लगिहाल्छ नि।
12: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ,
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन टिचिङ गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
15: खै जन्मदाता दिनुहोस् त।
16: जन्मदाता गरेको छैन नि म्याडम।
15: बाउ, जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
16: मलाई त थाहा थिएन म्याडम।
15: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
16: पहिला कसैले भन्नु
17: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
18: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
17: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
18: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
19: मरेँ के हो?
20: हेरो त रगतै रगत भयो, चामल त त्यस्तो हेर्न नि सक्दिन।
19: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ दिनबाट पो बाटो काटेको।
20: अरे हेरो त धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउनु बाँच्यो, बाटो काट्ने मान्छे मरियो कि बाँच्ने केही ठेगान छैन।
19: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
20: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
18: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
17: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
19: डाँडा पखालाले धेरै दुःख दियो। तिमी भइसक्यो निको भएर नि डाक्टर।
15: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
19: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
15: झाडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
19: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
15: म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
19: हजुर।
15: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफासु गरेर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
19: हस् डाक्टर साहब, अरूले भने जसै गर्छु।
17: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
18: डर लाग्नु, निद्रा नलाग्नु,
17: अनौठा विचार आउनु,
18: निराशा बढ्नु, खुसी नहुनु,
17: कुनै कुरामा दुविधा हुनु,

0: भएको छ। यस्तै दाङको गोराउली अरखाँची नवलपरासी लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। दिउँसो ठूलो पानी परेका क्षेत्र आसपास थप वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। निम्न र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ। यस्तै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ। आज राति देशका अरू धेरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ।
1: नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून एकदेखि अगस्त बाह्रसम्म देशभर औसत 754 मिलिमिटर वर्षा मापन भएको छ। जून यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो।

96 प्रतिशत अर्थात 13 लाख 16 हजार हेक्टर भन्दा बढी भूभागमा रोपाई सकिएको छ। यो गएको वर्षको अवधिको तुलनामा झन्डै 5% धेरै हो। सुदूरपश्चिममा 7% रोपाई

0: अगस्तदेखि अक्टोबरसम्म एलिनो मौसम प्रणाली अझ बलियो गर्ने चेतावनी दिएको छ। एलिनो मौसम सत्य हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसत भन्दा बढ़ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसूनी वर्षा सन्तोषजनक नै रहे पनि एलिनो थप सक्रिय हुँदा तराई मधेसको क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी क्षेत्रमा वर्षा भइरहेको र आउँदा दिनमा मनसूनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ।
1: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्काउनु भएको छ। दिउँसो आइपुग्ने भएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, दिव्यन्द्र मिनी लगायत ठूलो संख्यामा उपस्थित नेता कार्यकर्ताले स्वागत गरेका छन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै नेपाल आउनुभएको हो। यसरी स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। पाँच महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुशी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफ्नो नेता बनेर नभई नागरिक बनेर फर्केको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। विगत 33 सालमा विपी कोइराला भारत निर्वाचनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा नै मिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। स्वदेश फर्किए लगतै देउवा चुनदेवीमा संस्थापन इतर पक्षले खोलेको सम्पर्कमा पुग्नुभयो, जहाँ सभापति शेरबहादुर देउवा लेखिएको नेमप्लेट सहित कार्यकक्ष तयार गरिएको थियो। सम्पर्क कार्यालयमा भेला भएका नेता कार्यकर्ताहरूलाई गरेको संक्षिप्त सम्बोधनमा देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै नेपाली नागरिक र अदालतप्रति भरोसा भएको बताउनुभयो। पूर्व राजा ज्ञानेन्द्र शाहीको केन्द्रको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको भन्दै देउवाले राजा ज्ञानेन्द्रले सकेनन् भने अरूले सक्छन् भन्दै आक्रोश पुग्नुभयो। भदौ 24 गते देउवा दम्पतिमाथि कुटपीट भएको थियो भने उहाँको बुढानीलाई कण्ठमा रहेको घरमा आगजनी गरिएको थियो। पार्टीको नेतृत्व गगन थापाको नेतृत्वमा पुगेपछि असन्तुष्ट बनेको पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको अघिल्लो दिन देउवा फर्किकाले उहाँको स्वदेश प्रतिलाई धेरैले अर्थपूर्ण ठानेका छन्। तर देउवाका कारण पार्टीमा एकताको संचार हुने आशा संस्थापन पक्षका नेताहरूको छ।
0: सरकारले हप्तामा 2 दिन सार्वजनिक विदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने जनाएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको

0: आवे छ। पूरक प्रश्नको क्रममा सांसद विश्वकर्माले दुई दिन विदाका कारण पाठ्यक्रम नसकिने जोखिम विद्यार्थीमा बढ़न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्तताप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यसको उत्तर दिँदै मन्त्री सविता गौतमले शिक्षालाई विद्यालयको घेराभन्दा बाहिर समाज र सृजनशीलतासँग जोडेर हेर्नुपर्ने बताउनु भएको छ।
1: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। केन्द्रीय अघि बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गर्नुभएको, प्रदेश सभामा सम्बोधन गरेपछि उहाँले प्रदेश प्रमुख समक्ष राजीनामा पनि बुझाइसक्नु भएको छ। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिनुभएको हो। गएको वर्ष 31 गते नेकपा एमाले प्रदेश सरकारले लिएको समर्थन फिर्ता लिएपछि शाहले फितोको सरकार अल्पमतमा परेको थियो।
0: सीधा कुरा प्रश्न विचार यो हो, उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खाना पकाउने ग्यास अभावबाट उत्पन्न समस्या बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्ने गर्नुहोला।
2: सम्झेको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरे पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध अवसरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0554-93-33-4395-555।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: राष्ट्रीय इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3584। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यति बेल हामीले रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनुको संख्या 7 पुग्यो, 5 जना बेपत्ता। आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा। अब एलनिनोको प्रभाव बढ़ने चिन्ता। 5 महिनापछि स्वदेश फर्केका कांग्रेस पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नियम प्रेरसहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई। हप्तामा 2 दिन सार्वजनिक विदा दिने अहिलेको व्यवस्था तत्काल हिरफिर नहुने। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा लगायतका खबर प्रस्तुत गरौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंह दरबार परिसरमा बिक्री कक्ष सञ्चालन ल्याएको छ। कम्पनीको 7 औं वार्षिक उत्सवको अवसरमा आजदेखि सञ्चालन ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले उद्घाटन गर्नु। बिक्री कक्षीबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक भोग्य वस्तु 100 रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल सञ्चालन ल्याइएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल सञ्चालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै सञ्चालन ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक भोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छुट पाउनेछन्।

0: समर्थन मूल्यमा उपज खरीद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत जिन्दीराज लम्सालले बताउनुभयो।
1: खाद्य कम्पनीले सहुलियत पसल सञ्चालन गरे पनि बजारमा खाना पकाउने ग्यासको अभाव भने उस्तै छ। झण्डै एक महिनादेखि सर्वसाधारण सिलिण्डर ग्यासको लागि भुतारिरहँदा नेपाल आयल निगमले भने ग्यासको अभाव छैन, आपूर्ति सहज नै छ भन्ने आश्वासन दिइरहेको छ। तर यथार्थमा डिपोहरू अगाडि लाग्ने लामो लाइन र दिनभरि पर्खेर पनि ऋतुहात फर्किनुपर्ने बाध्यताले ग्यास अभाव छैन भन्ने निगमको दावी सही छैन भन्ने पुष्टि हुन्छ। थप जानकारी सहित साथी महेश किमाली।
2: काठमाडौँ घट्टेकुलोको एउटा ग्यास डिपो अघिल्तिर खाली सिलिण्डर साङ्गो र डोरीले बाँधेर आफ्नो पालो पर्खिँदै उपभोक्ताहरू उभिएका छन्। कोही राति 3 बजेदेखि उभिएका हुन् त कोही कार्यालयको खाजा समय छोडेरै लाइनमा बसेका हुन्। भाडामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिकदेखि दिनभरिको ज्याला गुमाउने जोखिम मोलेरै उभिएका युवाहरू पनि छन्। घण्टौको पर्खाएपछि पनि पालो नआउँदा धेरैले निराश अनुहार लिएर फर्किनु परेको छ। केही केहीले मात्र काँधमा सिलिण्डर बोकेर मुस्कानसहित घर फर्किने मौका पाएका छन्। यस्तैमा पर्नुहुन्छ वनस्थलीमा होटल चलाउने ईश्वर भिताल। उहाँ घट्टेकुलो चोकको ग्यास डिपो अगाडि बिहान 2:45 बजेदेखि उभिनु भएको थियो। लामो समयको प्रतीक्षापछि एउटा सिलिण्डर ग्यास पाउँदा युद्ध जिति जस्तै भएको छ।
3: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त माओवाद युद्ध जिते जस्तो भए ग्यास पाउँदैन। सरकारले ग्यास आएछ भन्छ तर जनताले पाएको छैन, यस्तो विधि लाइन छ होइन। आज मैले ग्यास नपाएको भए मैले पसल बन्द गर्नु पर्थ्यो। अब खै ठुलाबडालाई आएको मात्र हो कि सर्वसाधारणलाई पनि आएको हो त्यति अब हामीलाई थाहा भएन। यो भिड हेर्दा चाहिँ ठुलाबडालाई आएर सर्वसाधारणको चाहिँ देखियो होला। हामीले चाहिँ ग्यास पाउने एकदम कठिनाइ छ।
2: सिन्धुपाल्चोक मेलम्चीका पारस खड्का जोरपाटीमा बस्नुहुन्छ र अना नगर्ने जागिर खानुहुन्छ। कार्यालयको आधा घण्टे खाजा समय उहाँ ग्यास खोज्न डिपो पुग्नुभयो। 4-4 वटा डिपोमा नाम दर्ता गराए पनि कतैबाट जवाफ आएको छैन।
4: 15 दिन भयो दिनमा ग्यास सिद्ध, 2 दिन पुरै दाएँ यता कतै छैन। नाम देख्लो त्यहाँ 3-4 वटा डिपोमा केही भएन। इन्डक्सन थियो घरमा, इन्डक्सन चलाए, सानो बच्चा 6 महिना हुन लाग्यो। अनि बच्चाको लागि लिटो बनिन जब इन्डक्सन अन गर्यो बत्ती हुँदैन। खाना खाना अफिस सानो बच्चालाई स्कुल पठाउनलाई इन्डक्सन चलायो, आधी खाना पाक्छ बत्ती गइदिन्छ। जनतालाई ग्यासको राहत दिनुपर्ने बेलामा सर्भरको नजिकैदैछ, पैसा तिरेर लाइन बसेर ग्यास पाउनु भएको छैन भने चाहिँ सरकारकै नालाकी बन्नै हुनुपर्छ।
2: घट्टेकुलाकै स्थानीय विष्णु दाहालको 24 घण्टापछि बल्ल ग्यासको पालो आयो। इन्डक्सन चुलोले अलिकति सहज बनाए पनि त्यसले पूर्ण विकल्प दिन सकेको छैन। सरकारले लाइन लाग्नु पर्दैन भन्छ, जति चाहिन्छ त्यति ग्यास आएको छ भन्छ, तर ग्यास लिन रातभरि उभिनु परेको उहाँको गुनासो छ।
4: सरकार भन्छ लाइन छैन, जति पनि आएको छ भने त हामीले दुःख खोपिराखेको छ। कसैलाई केही भने यहाँ गाली मात्र खाइन्छ, आफ्नो पीडा कसैले सुन्ने होइन। 2 दिन लाइन नबसेको नै ग्यास पाउने सहज अझै पनि छैन।
2: केही पहुँच भएका डिपोले 1-2 दिनको अन्तरालमा ग्यास पारे पनि धेरै डिपोहरूमा अहिले 1-2 हप्तासम्म पर्खिनु पर्ने अवस्था छ। अहिले ललितपुर बस्दै पर्ने शङ्ख सभाका राम राईले 1 हप्ता अघि नै डिपोमा नाम टिपाउनु भएको थियो, तर डिपोमा जाँदा सधैँ भोलिसम्म फोन गर्छु भन्ने आश्वासन बाहेक केही मिलेको छैन।
5: अर्को इलेक्ट्रिक हुनु जस्तो कि अर्कै
4: तर ल्याउनु चाहिँ पर्ने। तर अघि मैले गाडी जाँदा गाडीमा गइरहेको थियो।
2: ललितपुरको कुमारीपाटीमा ग्यास डिलर चलाउने बिना महाजनको डिपोमा दिनको 50-60 जना ग्राहक लाइन लाग्छन्, तर सिलिण्डर पाउन 10-12 दिनसम्म पर्खाउनु पर्छ। सीमित स्टक व्यवस्थापन गर्न उहाँले घरमा सिलिण्डर पूरै सकिएकालाई प्राथमिकता दिने गरेको बताउनुहुन्छ। ग्यास आइरहेको छ भन्दै आश्वासन दिइरहँदा दैनिक जीविकोपार्जनका लागि ग्यासको भर पर्नुपर्ने आम उपभोक्ताले डिपोहरूमा लामो लाइनमा उभिँदै कहिलेसम्म शास्ति भोग्नुपर्ने हो। यसको भर पर्दो जवाफ न निगमसँग छ न मन्त्रालयसँग नै।
0: लक्ष्यमा आधुनिक प्रविधि मध्ये र नागरिक मध्ये बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गत थप गति लिएको छ। हुमला बाहेक क्षेत्र जिल्लामा रहदाने सवारी चालक अनुमति पत्र, शैक्षिक मानपत्र र स्वास्थ्य सामग्री नागरिकको घर दैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। लक्ष्य विभागका अनुसार अहिलेसम्म क्षेत्र जिल्ला प्रशासन कार्यालयमा 2,47,000 भन्दा बढ़ी रहदानी ढुवानी गरेकोमा 8,600 भन्दा बढ़ी सेवा ग्राहकले घरमा पुर्याएको छ। यस्तै 10,38,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र सम्बन्धित कार्यसम्म पुर्याएको छ। स्वास्थ्य तर्फ प्रयोगशालाका नमूना, स्वास्थ्य सामग्री तथा स्वास्थ्य बीमा बोर्डका सामान समेत लाख मार्फत ओसार पसार भइरहेको विभागले जनाएको छ। सेवालाई अझ छरितो र प्रविधि मन्त्री बनाउन 7 अंकीय हुलाक संकेत प्रणाली लागू गरेको छ भने 50 कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ।
1: प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा छापा मारेर सामग्री जफत गरेको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्ति निकालेर गैराती श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको तथा आज बिहान जनआस्थाको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटर लगायत सामग्री जफत गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। गलत समाचार भएमा

0: अधिकार क्षेत्रका बारेमा समेत सचेत गराएको छ। साथीका अंशले प्रेस स्वतन्त्रताको सदुपयोग गर्दै सत्य तथ्य सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। पत्रकार श्रेष्ठ पक्राउ परेको बारेमा नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन लगायतका संघ संस्थाले पनि विरोध गरेका छन्। प्रहरीले पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धुलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र दीजिए सेवा जिसको
1: देश हो खुशी को कनेक्शन
2: कपाल झर्ने व पातल हुने समस्याले चिन्तित हुनुहुन्छ
0: Permanent hair transplant, skin care everything, dental clinic and implant center ma upalabdha cha atyadhunik hair transplant seva, anubhavi visheshajna, aadhunik pravidhi ra vyaktigat paramarsha sahit tapaiko aavashyakata anusar gunastariya upachar pradan garincha.
2: Thap jankari tatha paramarsha ka lagi aajai 9865-4424-96 number ma WhatsApp wa phone garnuhos.
0: Dermadent Nepal hair transplant, skin and aesthetic. Dental Clinic and Implant Center, Patil Hospital Road, Nagar Khel. Samparka
3: 01-545-46-63. Ujjalo Radio Network मार्फत देशभरिका विभिन्न फिल्म स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। अब बाँकी खबर लगातार तीन कारोबार दिन घटेर दुई दिन स्थिर रहेको शेयर बजार आज बढेको छ। शेयर बजारको सूचक सिया 8.8 अंकले बढेर 2056.21 बिन्दुमा पुगेको छ। आज लगानी म्युचुअल फण्ड व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढेको छ। आज निफ्टीसँग कारोबार रकम पनि बढेको छ। हिजो 3.53 अर्ब रुपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1.2 लाख 83 अर्ब 72 करोड़ रुपियाँ किनबेच भएको छ।
4: काठमाडौँमा चलिरहेको नयाँमा अटो एक्सपोको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेडले व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट दिइरहेको छ। एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम 0.5%

0: 2-5% कायम गरिएको छ। भारीको कुम्भ मेलाका रूपमा पनि समेत चर्चित मायामा मोबिलिटी एक्सपो 2026 अस्ति मंगलबारदेखि काठमाडौँको भिलकुटी मण्डलमा चलिरहेको छ। एक्सपोमा 51 स्टलमा 55 भन्दा बढ़ी ब्राण्ड सहभागी छन् भने 40 भन्दा बढ़ी नयाँ मोडलका गाड़ी राखिएका छन्।
1: नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुहा आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो पर्वको एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा बिहारहरूमा बिहानदेखि भक्तजनको चहल पहल बढ़ने गर्दछ। यस महिना भरि श्रद्धालुहरू बिहान सबेर उठेर धा बाजा बाँसुरी र अन्य परम्परागत बाजा गाजा सहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। गुहा पर्वको समयमा साधना दान र पुण्य कर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको राणाको सिंहबाट बनाएको विशेष बाजा फुट्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झना र उनीहरूको आत्माको चिर शान्ति एवं मोक्ष प्राप्ति भयो कामना गर्दै बजाउन चलाउँछ। नयाँ सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिविम्बित गर्दछ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो छ महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रु यात्रा गरेका बीबीसीले जनाएको छ।

0: 63.2% ले बढेर 2,10,000 पुगेको छ। जिल्ला चुम्बकीय शक्तिबाट खराब भन्दा माथि तौलिएर चल्ने रेल प्रबन्धन अर्को नयाँ कृतिमान कायम भएको छ। छ महिनाभित्रै तेस्रो पटक आफ्नै कृतिमान तोड्दै यस प्रयोगत्मक म्याग लेन्स ट्रेनले 5.3 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको डोंगवु प्रयोगशालाको 1 किलोमिटर लामो ट्रयाकमा 1,100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलिभ अर्थात म्याग्नेटिक लिमिटेसन प्रविधिमा पाण्डा र ट्रयाक बीच घर्षण नहुने भएकोले गाड़ी हाउ तौलिने चाहिँ तीव्र गतिमा अघि बढ्दछ। परीक्षण क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाड़ी थप 200 मिटरको दूरीभित्रै सहन रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अनि यो चीन र जापानमा सञ्चालन गरेका व्यावसायिक म्याग्लेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानकर्ताको अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु अथवा पसारका लागि नभए भविष्यमा रकेट तथा लडाकु विमानको लन्च प्रणाली र भ्याकुम ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षाका चुनौतीहरू भने अझै कायम छन्।
1: नेपाल दर्पणमा अब खेल खबर। कर्णाली प्रदेशमा आयोजना हुने 10 औं राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 औं पटक तोकिएको हो। युवा तथा खेलकुद मन्त्री सुश्री पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपाको 225 औं बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंसिर 16 देखि 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 देखि कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 औं राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 औं संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपाको 115 औं बोर्ड बैठकले 2081 साल मंसिर 2 देखि 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायत तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपाको 123 औं बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो।
0: र बार्सिलोनाका पूर्व प्रशिक्षक जावी हर्नान्डेज 4 वर्षको सम्झौतामा नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोना र स्पेनका लागि खेलेका 46 वर्षीय जावी सन् 1978 अस्ट्रेलियाली प्रशिक्षक अंश ह्यापनले पद छाडेका नेदरल्याण्डसको जिम्मेवारी सम्हाल्दै पहिलो गएर डच प्रशिक्षक बनेका छन्। फिफा विश्वकप 2026 अन्तिम 32 मोरक्कोसँग प्रारम्भ भएपछि रोनाल्ड कोम्यानले नेदरल्याण्डसको प्रशिक्षक पदबाट राजीनामा दिए। जावी हर्नान्डेजले नेदरल्याण्डसको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्ना लागि ठूलो सम्मान भएको बताएका छन्।
1: नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि
0: डोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 जना पुग्यो। 5 जना विपत्ता। मनसुनको पहिलो आधा समयमा सर्दर आसपासमै वर्षा। अब एलिनोको प्रभाव बढ्ने चिन्ता।
1: 5 महिनापछि स्वदेश फर्केका काँग्रेसका पूर्व सभापति गर्वाला विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। दर पक्ष कार्यालयमा सभापतिको मेन पिलर सुभाषण। नेता नभई नागरिक बनेर फर्किएको भनाई।
0: सिंहदरबारसहित देशका 193 ठाउँमा सुपथ मूल्य प्रसाद सञ्चालन। वर्षभरि छुट पाउने। ग्यासको अभाव कारण बालबालिकाको हेरचाह गर्न समेत कठिन बनेको सर्वसाधारणको गुनासो।
1: मध्यपूर्व द्वन्द्वका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो। 6 महिनामा 3,84,00,000 यात्रु उपलब्ध भयो।
0: र 10 औं राष्ट्रिय खेलकुदको मिति फेरि सयो।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि दिन हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जान्छ।

Network. तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ।

0: श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।
1: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति, यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा।
0: प्रिय दिदी बहिनीहरु, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र विवशताका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहयोग

नमस्ते साथी जयमसी मेरे प्यारो दीदी बहनी तपाईलाई स्वागत छ तपाईको आफ्नै कार्यक्रम नरियासँग हामी हरेक हप्ता तपाईको बीचमा महिलाहरूलाई उत्साह दिने खुशी बनाउने र प्रगतिमा अघि बढ्न मदत गर्ने विषय लिएर आउने गर्छौं। हामी महिलाहरूको दिदीलाई नजिकबाट छुने कुराहरूको बारेमा पनि छलफल गर्नेछौ। जयमसी साथी नमस्कार, म ममता र भर्खरै तपाईँले सुन्नुभएको आवाज थियो तुलसाको। म एउटा प्रश्न सोध्न चाहन्छु, के तपाईँ कहिले आगोमा पर्नु भएको छ तुलसा? के तपाईँ कहिले आगोमा पर्नु भएको छ? म ठ्याक्कै परेको त छैन। जब म हुर्किरहेको थिएँ, म र मेरो परिवार बस्ने क्षेत्रमा धेरै चिसो मौसम हुन्थ्यो। हामीले दाउरा जलाएर घर तताउने गर्थ्यौं। त्यसैले म मेरो बुबासँग जंगलमा गएको सम्झन छु। बुवाले रूखहरू काट्नु भएको, काठको टुक्रा पार्नु भएको र मेरो दाजु र दिदी म काठ बोकेर घरको छेउमा थुपारेको सबै कुरा अझै पनि याद छ। म भन्न सक्दिनँ कि यो मेरो मनपर्ने चिज थियो, तर दाउराले गर्दा हामीलाई चिसो मौसममा तातो राख्ने गर्थ्यो। केही पल्ट भने हाम्रो घरको चिम्नीमा आगो पनि लागेको थियो। अनि घर पनि जल्यो कि? घर चाहिँ जल्ने मन्ता, तर जल्न पनि सक्थ्यो। मेरो बुबाले आगो निभाउनु भयो, त्यसैले हामीले चिम्नी सफा राख्नु धेरै महत्वपूर्ण छ भनेर सिकेका पनि छौ। घरको चिम्नीमा आगोको चर्को आवाज सुनेको र चुलोमा थर्मोमिटर माथि जाँदा चिम्नी तातो हुँदै गएको देखेको मलाई लाग्छ। त्यो डरलाग्दो समय थियो। हो नि, नियन्त्रण बाहिर हुँदा आगोले डरलाग्दो रूप लिन्छ। मेरो सहरको एक थिएटरमा आगो लागेको थियो र धेरै मानिसहरू डराए, धेरैजनाको त्यहाँ मृत्यु पनि भयो। तर यदि हामी आगोमा फसेका छौं भने यो हाम्रो डर नियन्त्रणमा रहन धेरै महत्वपूर्ण छ। हामी जति धेरै सोच्न र हाम्रो रणनीतिहरू व्यवहारमा राख्न सक्षम छौं, आगो प्रहार हुँदा हामी बाँच्न सक्षम हुनेछौ। मलाई आशा छ कि तपाईँलाई यो जानकारीको आवश्यकता पर्दैन र नपरोस् पनि। तर यदि तपाईँले त्यस्तो कुनै बेला सामना गर्नुभयो भने यसले तपाईँको जीवन बचाउन सक्छ। आजको नारी आशामा हामी यसै बारेमा कुराकानी गर्नेछौ। कृपया कार्यक्रम अन्तिमसम्म सुन्नुहोला। थिएटरमा भएको आग लागेको बारेमा सोच्दै गर्दा यदि ती मानिसहरू नडराएको भए धेरै मानिसहरू बाँच्ने थिए। डर एक धेरै शक्तिशाली भावना हो र डरले हामीले गर्ने व्यवहारमा परिवर्तन ल्याउन सक्छ। यदि हामी डराउँदैनौ भने हामी सामान्यतया व्यवहार गर्दैनौ। डर हटाउने एउटा तरिका भनेको त्रासदी आउनु अघि के गर्ने भनेर जान्न जरूरी छ। आज म तपाईँलाई आग लागिबाट बच्न र तपाईँको घरमा आग लागि भएमा आफूलाई सुरक्षित राख्न मदत गर्ने केही जानकारीहरू बाँड्न चाहन्छु। तपाईँले गर्नुपर्ने पहिलो कुरा भनेको निकासी योजना बनाउनु हो। सम्भावित भाग्ने मार्गहरूको लागि आफ्नो घर मार्फत हेर्नुहोस्। प्रत्येक कोठाबाट दुईवटा बाटो हुनु राम्रो हुन्छ। यदि ढोका अवरुद्ध छ भने तपाईँले झ्यालबाट घर छोड्नु पर्ने हुन सक्छ। यदि तपाईँ बहुस्तरको घरमा बस्नुहुन्छ वा धेरै तला भएको घरमा बस्नुहुन्छ भने तपाईँले सुरक्षित रूपमा सिँढी खरिद वा स्थापना गर्न आवश्यक छ। यो योजना विकास गर्न महत्वपूर्ण छ। एकचोटि तपाईँले आफ्नो घरबाट बाहिर निस्कने बाटो थाहा पाएपछि आफ्ना बच्चाहरूलाई सिकाउन नबिर्सनुहोस्। बाहिर भेट्ने ठाउँको बारेमा निर्णय गर्नुहोस्, जस्तै रूख वा तपाईँको घरको आँगन वा अर्को कुनै ल्यान्डमार्क वा अर्को कुनै चिन्ह। यसले तपाईँलाई थाहा पाउन मदत गर्नेछ कि तपाईँको घरमा आगो लागेको खण्डमा प्रत्येक सदस्य एकै ठाउँमा भेट हुन सकियोस्। तपाईँको भाग्ने योजनाको प्रयोगको अभ्यास गर्नुहोस् र तपाईँको छनौट गरिएको स्थानमा भेला हुने अभ्यास गर्नुहोस्। यदि आगो लाग्यो भने यो भ्रमित डराउन धेरै सजिलो छ। यो विशेष गरी बच्चाहरूको लागि साँचो हो। बच्चाहरूले ओछ्याउने वा कोठरीमा लुक्ने प्रयास गर्न सक्छन्। यो धेरै खतरनाक छ। बच्चाहरूलाई बारम्बार सिकाउन आवश्यक छ कि तिनीहरू बैठक स्थलमा बाहिर जानुपर्छ। लुकेर बसेका बाल बालिका धुवाले सताउने जोखिममा हुन्छन्। यसबाहेक यदि तिनीहरू लुकेका छन् भने फायर फाइटरले तिनीहरूलाई के तपाईँको घरमा धुवा पत्ता लगाउने यन्त्र छ जसलाई हामी फायर अलार्म पनि भन्छौ? आगो र धुवा डिटेक्टरहरू धेरै महत्वपूर्ण छन्। तिनीहरूले धेरै जीवन बचाएका छन् र प्रयोग गर्न पनि धेरै सजिलो हुन्छ।
छ तिनीहरु ब्याट्री द्वारा चल्छन् एक डिटेक्टर घरको प्रत्येक तह र तपाईको परिवारका सदस्यहरु सुत्ने ठाउँमा राख्न जरुरी हुन्छ तपाईले घरमा जडान गर्नुभएको डिटेक्टरलाई प्रत्येक महिना चेक जाँच गरेर तपाई सुनिश्चित हुन सक्नुहुन्छ कि यो असल क्रममा छ या काम गरिरहेको छ तपाईको बच्चालाई डिटेक्टर जाँच गर्न मदत गर्न अनुमति दिनुहोस् ताकि उसलाई थाहा होस् कि त्यहाँ आगो लागेको बेला अलार्म कस्तो बज्छ या कस्तो हुन्छ साथै आफ्नो बच्चालाई वर्षमा एक पटक ब्याट्री परिवर्तन गर्न मदत गर्न दिनुहोस् तपाईले उनको जन्मदिनको मिति रोज्न सक्नुहुन्छ ताकि तपाईले ब्याट्री परिवर्तन गर्न आवश्यक हुँदा सजिलै सम्झन सक्नुहोस् बच्चाहरू स्वाभाविक रूपमा जिज्ञासु हुन्छन् र धेरै घरमा आगो संयोगवश यसरी शुरू भएको छ सलाईहरू र लाइटरहरू साना हातहरूको पहुँचबाट टाढा राख्नुहोस् खाना पकाउँदा धेरै आगो लाग्ने सम्भावना हुन्छ त्यसैले आमाहरू पनि धेरै होसियार हुनुपर्छ तपाईँले तातो तेलले खाना पकाउँदा होसियार हुनुहोस् र कुनै पनि राखिएका लुगाहरू वा नजिकैको पर्दाहरूमा आगो लाग्न सक्छ जब तपाईँ खाना तयार गर्दै हुनुहुन्छ र लामो दिनपछि थकित हुनुहुन्छ भने सतर्क हुने प्रयास गर्नुहोस् आधा भन्दा बढी घरमा खाना पकाउने बेलामा दुर्घटना हुने गरेको छ तपाईँलाई थाहा होला कि धुम्रपान तपाईँको स्वास्थ्यको लागि हानिकारक छ तर यो आगोको लागि पनि खतरनाक छ ओछ्यानमा कहिले धुम्रपान नगर्नुहोस् खरानी खसेर आफ्नो ओछ्यानमा आगो लाग्न एकदमै सजिलो छ साथै तपाईँले प्रयोग गरिसकेका सिगरेटहरू राम्ररी निभाएर उचित ठाउँमा फ्याल्ने कुरामा सुनिश्चित हुनुहोस् धेरै आगो चुरोटको परिणामको रूपमा शुरू भएको छ प्रयोगकर्ताहरूले निभ्यो भन्थानेको हुन्छन् तर त्यो निभेको हुँदैन पर्दा नजिकै कुनै पनि मेनबत्ती वा आगो लाग्न सक्ने अन्य चीजहरू नछोड्नुहोस् र तपाईँ टाढा हुँदा मेनबत्तीहरू बाँधेर नछोड्नुहोस् आगो लागि भयो भने के गर्ने त यदि आगो सानो छ भने त्यसलाई तपाईँले पानी हाल्न सक्नुहुन्छ वा यसलाई भारी कमाइले छोप्न सक्नुहुन्छ यद्यपि यदि तपाईँ भान्सामा तेलले खाना पकाउँदै हुनुहुन्छ र यसले आगो समात्न सक्छ भने यो विधिहरू प्रयोग नगर्नुहोस् तेल र पानी मिल्दैन भन्छ यदि तपाईँले ज्वालामुखी तेलमा पानी फ्याँक्नुभयो भने यसले तपाईँलाई छोपेर जलाउन सक्छ यसको सट्टा बालुवा वा धेरै पिठो प्रयोग गर्ने प्रयास गर्नुहोस् यदि तपाईँको लुगामा आगो लाग्यो भने नभाग्नुहोस् रोक्नुहोस् पल्टिनुहोस् र रोल गर्न सम्झिनुहोस् यदि तपाईँ आगो समातेको कसैसँग हुनुहुन्छ भने उसलाई भुइँमा पल्टाउने प्रयास गर्नुहोस् यदि तपाईँसँग कन्डल नजिकै छ भने तिनीहरूलाई भारी कन्डलमा दिनुहोस् तपाईँले आगो निभाउन आवश्यक छ के तपाईँलाई थाहा छ कि आगोमा मरेका धेरै मानिसहरू जलेर मर्दैनन् बरु तिनीहरू पहिले धुवाले पराजित हुन्छन् र सास फेर्न नसकेपछि बेहोस हुन्छन् धुवा उठ्छ त्यसैले आगो लागेको अवस्थामा सास फेर्न सुरक्षित भएको भुइँको नजिकै जानुपर्छ भुँडा टेक्नुहोस् र निकटतम निकासमा बिस्तारै जानुहोस् जुन ढोका अवरुद्ध छ पहिले ढोका बिस्तारै छुनुहोस् र यदि त्यो तातो लाग्छ भने ढोका नखोल्नुहोस् अर्कोतिर आगो बढ़िरहेको हुन सक्छ तपाईँको दोस्रो निकासमा बिस्तारै जानुहोस् सायद एउटा झ्यालबाट निस्कने बाटो हुन सक्छ त्यहाँबाट निस्कनुहोस् र तपाईँको तोकिएको ढिला हुने स्थानमा तपाईँको परिवारलाई भेट्नुहोस् आगो लागेको अवस्थामा तपाईँ र तपाईँको परिवारलाई जोगाउन जान्नुपर्ने यी धेरै महत्वपूर्ण कुराहरू हुन् म आशा गर्दछु कि तपाईँले तिनीहरूलाई कहिले प्रयोग गर्न नपरोस् मलाई आशा छ कि तपाईँले आजै आगोबाट सुरक्षित हुनको लागि योजनाहरू बनाउन शुरू गर्नुहुनेछ

श्रोता मित्र पुनः स्वागत छ कार्यक्रममा नमस्कार। आज कार्यक्रममा हामीले आगोबाट कसरी बस्ने भन्ने बारेमा कुरा गर्दैछौ। यसले मलाई बाइबलका केही शब्दहरू याद गरायो। यी शब्दहरू याकुबले लेख्नुभएको हो, जहाँबाट प्रभु येशू ख्रीष्टका भाइ हुनुहुन्थ्यो। उहाँले कहिले जंगलको आगो देख्नु भएको थियो कि थिएन होला भन्ने कुराले मलाई आश्चर्य लाग्छ। उहाँले के लेख्नु भएको छ त्यो सुन्नुहोस् है त। जंगलमा आगो लगाउनको लागि एउटा चिंगारी मात्र चाहिन्छ। जिब्रो एउटा चिंगारी जस्तै हो। यसले मानिसको सम्पूर्ण जीवनलाई नरकबाट निस्कने ज्वालाले जनाउँछ। याकुब 3:5-6 पढ्नु। के तपाईँले कहिले जिब्रो कति शक्तिशाली छ भनेर सोच्नु भएको छ? हो, यो केवल एउटा सानो मांसपेशी हो, तर हाम्रो जिब्रोमा चोट पुर्याउने शक्ति छ र निको पार्ने शक्ति पनि छ। हामी कठोर शब्दहरू वा कोमल शब्दहरू प्रयोग गर्न सक्छौ। एक पटक बोलिसकेपछि ती शब्दहरू फिर्ता लिन सकिँदैन। हामीले बाइबलमा हितोपदेशको पुस्तक 12:8 सिकेका थियौं कि लापरवाही शब्दले तरबारदै छिरिन्छ, तर बुद्धिमानको जिब्रोले निको बनाउँछ। बोल्नुभन्दा पहिले सोच्नु जरुरी छ। सोचविहीन लापरवाह शब्दहरूले हामीले बोल्ने व्यक्तिलाई मात्र हुन पुग्दैन, तर तिनीहरू हाम्रो लागि पनि हानिकारक हुन सक्छन्। हितोपदेशको अर्को पद 13:13 भन्छ, जसले आफ्नो ओठको रक्षा गर्छ उसले आफ्नो जीवनको रक्षा गर्छ, तर हतारमा बोल्नुको गुनास हुनेछ। हाम्रा शब्दहरूले विशेष गरी हाम्रो परिवारमा स्थायी प्रभाव पार्न सक्छ। उहाँहरूलाई हामी हाम्रा छोराछोरीहरू र हाम्रा श्रीमानहरूलाई निर्माण गर्न सक्छौ र हामी तिनीहरूलाई धेरै सार्थक महसुस गराउन सक्छौ, जसले गर्दा तिनीहरूले जीवनमा आउने हरेक कुरालाई राम्ररी सामना गर्न सक्षम हुन्छन्। तर हाम्रा शब्दहरूले हामी तिनीहरूलाई भत्काउन पनि सक्छौ र तिनीहरूलाई विकारको महसुस गराउन पनि सक्छौ। हामी आमाहरू वा बच्चाहरूको हेरचाह गर्नेहरूको रूपमा हाम्रो परिवारमा र उनीहरूले आफ्नो बारेमा कस्तो महसुस गर्छन् भन्ने कुरामा धेरै ठूलो प्रभाव हुन्छ र यसले उनीहरूले जीवनसँग कसरी सामना गर्न सक्षम छन् भन्ने कुरामा पनि असर गर्छ। हामी केटाकेटीहरूको रूपमा उनीहरूलाई जे भन्छौ जीवनभर तिनीहरूसँग त्यो कुरा रहिरहन्छ। सकारात्मक शब्दहरू प्रयोग गर्ने प्रयास गरौं, जसले हाम्रो परिवारलाई निर्माण र प्रोत्साहन दिन्छ। हामीले शब्दहरूको दुरूपयोग गर्न सक्ने अर्को तरिका अरूको कुरा काट्नु हो। के यो अचम्मको कुरा होइन कि जब हामीले अरू कसैको बारेमा नराम्रो कुरा सुन्छौ हामी त्यो कुरा अरूलाई बताउन चाहन्छौ? हामीले जिब्रोलाई बसमा राख्नु आवश्यक छ भन्ने बाइबलले पनि भन्छ। त्यसैले बाइबलले सुझाव दिन्छ कि हाम्रो जिब्रोहरू स्वाभाविक रूपमा जंगली छन्। मलाई लाग्छ कि किन अरूको कुरा काट्न सजिलो छ। याकुब 1:26 पदमा लेखिएको छ, यदि तिमी आफूलाई धार्मिक ठान्छौ र आफ्नो जिब्रोलाई नियन्त्रण गर्न सक्दैनौ भने तिमी आफैलाई धोका दिन्छौ र तिम्रो धर्म विकार छ। ठूलो जहाज चलाउनको लागि कड़ा हावा चाहिन्छ, तर कप्तानले यसलाई जुनसुकै दिशामा लैजानको लागि सानो पतवारको काम प्रयोग गर्छ। हाम्रो जिब्रो पनि सानो छ, तर पनि ठूला कुराको घमण्ड गर्छ। याकुब 3:4-6 पदसम्म। हामीले भनेको कुरामा ध्यान दिनु निकै महत्वपूर्ण छ। हामी हाम्रा शब्दहरूको बारेमा कुरा गरिरहेका छौ, अब केही क्षणको लागि परमेश्वरको वचनहरूको बारेमा सोचौ। हामीले तिनीहरू मध्ये केही बाइबलबाट सुनेका छौ। के तपाईँलाई थाहा छ कि बाइबललाई वास्तवमा परमेश्वरको वचन भनिन्छ? यो सबै परमेश्वरको वचन हो। त्यहाँ सिक्न सक्ने धेरै कुराहरू छन् र राम्रो कुरा यो हो कि परमेश्वरका शब्दहरूले निन्दा गर्दैनन् वा शब्दहरूको आलोचना गर्दैनन्। हामीले हासिल गर्न नसक्ने कुरा उहाँले हामीसँग माग गर्नुहुन्न। उहाँका शब्दहरू उत्थानदायी र उत्साहजनक छन्। परमेश्वरको वचनमा यति धेरै बुद्धिमानी र सान्त्वनादायी शब्दहरू छन् कि कहिलेकाहीँ कहाँबाट शुरू गर्ने भनेर जान्न गाह्रो हुन्छ। शुरूआत उत्पत्तिले हामीलाई संसारको शुरूआतको बारेमा बताउँछ। उत्पत्तिको 15:3 पदमा र परमेश्वरले भन्नुभयो त्यहाँ उज्यालो होस् र उज्यालो भयो। लेखकले आफ्ना शब्दहरूद्वारा संसारमा अस्तित्वमा आउन बताउँदै र सबै अद्भुत प्रकारका बोट बिरुवा र जनावरहरू र सम्पूर्ण ब्रह्माण्ड सृष्टि गर्नुभएका परमेश्वरको वर्णन गर्दछ। त्यहाँ उत्पत्तिमा हामी परमेश्वरका शब्दहरूको शक्ति बुझ्न थाल्छौ। परमेश्वरले बोल्नुभयो र त्यस्तै भयो। अनि पछि
युहन्ना भन्ने मानिसले यी शब्दहरू परमेश्वरबाट प्रेरित भएर लेखे। शुरूमा शब्द नै पहिला नै अवस्थित थियो, उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो र उहाँ परमेश्वर हुनुहुन्थ्यो। त्यहाँ भएका सबै थोक उहाँले सृष्टि गर्नुभयो र उहाँले नबनाउनु भएको कुनै पनि वस्तु अस्तित्वमा छैन। त्यसैले वचन मानव बने र हामी बीच पृथ्वीमा बस्यो। उहाँ अटल प्रेम र विश्वासले भरिपूर्ण हुनुहुन्थ्यो अनि हामीले पिताका एकमात्र पुत्रको महिमा देखेका छौ। परमेश्वरको अटल प्रेम र विश्वास योग्यता यीशु ख्रीष्टद्वारा आयो। यसले वास्तवमा हामीलाई बताइरहेको छ कि यीशुले संसार सृष्टि गर्दा परमेश्वरसँग हुनुहुन्थ्यो र उहाँ सृष्टिमा संलग्न हुनुहुन्थ्यो। तर अझ महत्वपूर्ण कुरा यसले हामीलाई बताइरहेको छ कि यीशुले अहिले हामीसँग कसरी बोल्नुहुन्छ, यीशुले हामीलाई परमेश्वर कस्तो हुनुहुन्छ र हामी कसरी परमेश्वरसँग सही हुन सक्छौ भनेर देखाउनुभयो। परमेश्वर शक्तिशाली हुनुहुन्छ, उहाँको वचन शक्तिशाली छ, हाम्रा शब्दहरूमा पनि शक्ति छ, चोट पुर्याउने वा निको पार्ने।

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्य को लागि हाम्रो अभियान
3: Studio time.
0: It's 7 p.m. Start for South Bridge.
4: I'm Jake Kusatma, New Star Digital Color Lab, Tata Zwaramai Offset Press, Solu Dutkumadagar Palika Pass, Solu Kumbu.

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेविका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: सांसद कार्कीद्वारा सोलु खुम्बुका विद्युत सिंचाई आयोजना तत्काल अगाडि बढ़ाउन ऊर्जा मन्त्रीको ध्यानाकर्षण। सोलु खुम्बुमा एक वर्षमा अस्वस्थी मुद्दा दर्ता, 102 जना प्रतिवादी पक्राउ।
1: खुम्बु पसंगलामु 4 मा एक वर्षमा 48 व्यक्तिगत घटना दर्ता। जन्म र विवाह दर्ता तोकेको समयपछि मात्रै बोट पीठ हिमपैह्रोमा परि ज्यान गुमाएका 10 आरोहीको सम्झनामा विश्रमबाटमा मैन बत्ती प्रज्वलन।
0: ओखलढुङ्गाको झाडा खर्कमा 2 दशकदेखि निरन्तर पहिरो, 5 परिवार उच्च जोखिममा। सड़क मरमतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, 26 सड़क हेरालो परिचालन।
1: हिरासतमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वोच्चमा रेट। कांग्रेसको इतर समूहको कार्यालयमा सभापति नेम प्लेटमा शेरबहादुर देवा। पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासंघको धरना।
0: रम्पेरो त सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर। चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन।
1: र पहिलो टेस्टमा बंगलादेशले अस्ट्रेलियालाई 198 रनमा अल आउट गर्यो।
2: मेरो त हात खुट्टा अरुणासा झन्झन गर्छ। पिनासले भण्डारण बनायो मेरो पनि केटी हो केके खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने करार छ। थाकेर हिरान भए पनि हिँड्न नगरी रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। हामी सिधै औषधालय जाउँ।
4: यहाँ नक्सा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाज, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 038520129, 98434786952, 98244417, 98443049696 र 98163014472। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। सोलु खुम्बुका प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले जिल्लाको विद्युतीकरण र सिंचाई पूर्वाधार विकासका लागि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको ध्यानाकर्षण गराउनु भएको छ। सांसद कार्कीले सोलु खुम्बुका विभिन्न क्षेत्रमा निर्माणाधीन तथा प्रस्तावित महत्वपूर्ण आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढ़ाउन मन्त्री समक्ष जोरदार माग गर्नु भएको हो। ध्यानाकर्षण पत्र प्रस्तुत गर्दै सांसद कार्कीले सोलु खुम्बुको सोताङ र खुम्बु पासुङ नामो गाउँ पत्रिकामा विद्युत सब स्टेशन निर्माणको प्रक्रिया तुरून्तै शुरू गर्न आग्रह गर्नु भएको छ। यसका साथै प्रसिद्ध पर्यटकीय क्षेत्र कालापत्थरसम्म 32 केभीको केन्द्रीय प्रसारण लाइन विस्तार गर्न सोलुखुम्बु जिल्लाभर ग्रामीण विद्युतीकरणको कामलाई प्राथमिकताका साथ सम्पन्न गर्न जिल्लाका विभिन्न भागमा रहेका सिंचाई आयोजनाहरूलाई अगाडि बढ़ाएर यथाशीघ्र पूरा गर्ने वातावरण मिलाउन उहाँले माग गर्नु भएको छ। सांसद कार्कीको आग्रहलाई सम्बोधन गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सोलुखुम्बु जिल्लाको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। मन्त्री श्रेष्ठले सोलुखुम्बुको विद्युतीकरण तथा सिंचाई सम्बन्धी आयोजनाहरूको प्रक्रिया तत्काल शुरू गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एमबी दीर्घायु श्रेष्ठ लगायत सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिनुभएको छ। मन्त्रीको यस सकारात्मक कदमसँगै सोलुखुम्बुका दुर्गम क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको पहुँच पुग्ने, विद्युत आपूर्ति सहज हुने र सिंचाई सुविधा विस्तार भई स्थानीय जनताको प्रत्यक्ष राहत पाउने अपेक्षा गरिएको छ।
1: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले एक वर्षको अवधिमा विभिन्न अवधिमा जिल्लामा कुल 68 मुद्दा दर्ता भएका थिए। दर्ता भएका मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले 91 जना प्रतिवादीलाई तत्काल र 11 जना फरार प्रतिवादीलाई गरी जम्मा 102 जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले अदालतको फैसला कार्यान्वयन प्रक्रियालाई पनि तीव्रता दिएको छ। सोही अवधिमा पुरानो मुद्दामा पक्राउ गरेको छ। पक्राउ परेका 25 जनाबाट कुल 19 वर्ष 5 महिना 26 दिन कैद सजाय भुक्तानीका लागि पठाएको छ भने उनीहरूबाट 55,19,864 रूपियाँ नगद जरिवाना समेत असुल गरेको छ। यसैबीच पछिल्लो समय आर्थिक अपराधका घटनामा पनि वृद्धि देखिएको छ। एक वर्षको अवधिमा वित्तीय कसुर सम्बन्धी कुल 9 घटनाहरू दर्ता भएका छन्, जसमध्ये 8 बैंकिङ कसुर र 1 ठगी सम्बन्धी मुद्दा रहेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शान्ति सुरक्षा सुदृढ बनाउनका साथै अपराध नियन्त्रण र फैसला कार्यान्वयनको कामलाई निरन्तर प्रभावकारी ढंगले अगाडि बढ़ाइरहेको जनाएको छ।
0: खुम्बु पासिङ लामो गाउँपालिका वडा नम्बर 4 आर्थिक वर्ष 2072 राशिमा कुल 48 व्यक्तिगत घटना दर्ता भएका छन्। वडा कार्यालयले सार्वजनिक गरेको सेवा प्रभाव सम्बन्धी तथ्याङ्क अनुसार दर्ता भएका घटनाहरूमध्ये कानूनले तोकेको 35 दिनभित्र दर्ता गराउनेको संख्या भन्दा न्याय मागेपछि दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा अगाडि देखिएको छ। तथ्याङ्क अनुसार एक वर्षको अवधिमा 17 जनाको जन्म दर्ता भएकोमा सबै 17 दर्ता 35 दिनको समय सीमा मागेपछि मात्र गराइएको छ। 35 दिनभित्र एउटा पनि जन्म दर्ता नभएको वडा कार्यालयको विवरणमा उल्लेख छ। त्यसै गरी विवाह दर्तातर्फ पनि कुल 10 विवाह दर्ता 35 दिनपछि मात्र गराइएको छ। जसले स्थानीय तहमा जन्म र विवाह दर्ता समयमै नगराउने परिपाटी रहेको देखाउँछ। मृत्यु दर्तातर्फ भने एक वर्षमा कुल 15 घटना दर्ता भएका छन्, जसमध्ये 6 जनाको मृत्यु दर्ता तोकिएको 35 दिनभित्रै गरिएको थियो भने बाँकी 9 मृत्यु दर्ता 35 दिनपछि मात्रै गराइएको छ। यसै गरी सम्बन्ध विच्छेदका कुल 2 मुद्दा दर्ता भएकोमा 1 35 दिनभित्र र अर्को 1 35 दिनभित्र दर्ता भएको छ। बसाई सराईको स्थिति हेर्दा 100 बसाई सरी आउने मध्ये बाहिरिनेको संख्या बढ़ी देखिएको छ। वर्षभरिमा अन्यत्रबाट ओडामा बसाई सराई सरी आउनेको संख्या 1 रहेको छ भने 100 अन्यत्र बसाई सरी जानेको संख्या 3 रहेको छ। बसाई सराईका यी सबै 4 घटना भने तोकिएको 35 दिनको मतभित्रै दर्ता भएका छन्। एक वर्षको अवधिमा दर्ता भएका कुल 48 घटना मध्ये 12 मात्रै 35 दिनभित्र र बाँकी 37 घटना 35 दिनपछि दर्ता भएका छन्। समयमै व्यक्तिगत

0: कम्प्लेक्सको खुला मैदानमा भल्ला भेला भएर मृतकको आत्माको शान्तिको कामना गर्दै प्रार्थना गरेका हुन्। खोज तथा उद्धार टोलीले आठ जनाको शव फेला पारेर अभियान समाप्त गरेपछि यो श्रद्धांजलि सभा आयोजना गरेको हो। दुई जनाको शव भने अझै फेला परेको छैन। उक्त दुर्घटना 30 जुलाईमा बोटोपिकको क्याम्प 2 र 3 बेथ करिब 6,600 मिटर उचाइमा हिम पहिरोमा गएपछि भएको थियो। चारवटा फरक टोलीका 10 जना आरोही बगेर 100 मिटर तल पुगेका थिए। बेलायती नेपाली पर्वतारोही निर्मल पूर्जा सहित नेपालका 6 जना आरोहहरूमा पूर्वाधुर गुरूङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, किलो ग्यालो शेर्पा, नवाङ थिन्दु शेर्पा रहेका छन्। उनीहरूसँगै पाकिस्तानी आरोही सोहेल साकी, ओमानकी नथिरा अल हार्थे, चीनका वाङजोङ र अमेरिकाकी म्यालरी गिस पनि टोलीमा सामेल भएका थिए। उद्धार टोलीले नवाङ थिन्दु शेर्पा सहित 8 जनाको शव सफलतापूर्वक संकलन गरे पनि पाकिस्तानी आरोही साथी र अमेरिकी आरोही बीसको शव भने अझै फेला पर्न सकेको छैन। कार्यक्रममा पाकिस्तानका लागि नेपाली राजदूत रीता धिताले मैनबत्ती बालेर श्रद्धांजलि अर्पण गरेको छ। फेला परेका सबै नेपाली पर्वतारोहीको शव काठमाडौँ फटाइसकेको उहाँले जानकारी दिनुभएको छ। उद्धार टोलीका नेतृत्वकर्ता खाल्डो हिमालमा जीवितै भेट्ने आशा गरे पनि हिउँले गाडेको अवस्थामा शवहरू फेला पार्नु परेको सन्देह पीड़ा व्यक्त गर्नुभएको छ। कठिन परिस्थितिमा डोरी र अस्थायी स्ट्रेचरको प्रयोग गरी शवहरू तल झारेको उहाँले बताउनु भएको छ। पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अर्सद खान्डी खराब मौसमका कारण हेलिकप्टर पुग्न नसक्दा उद्धारकर्ताले पैदलै खोज तथा उद्धार कार्य जारी राखेको जानकारी दिनुभएको छ। अन्तर्राष्ट्रिय पर्वतारोहहरूको यस टोलीमा नेपाल, ओमान, पाकिस्तान, चीन, बेलायत र संयुक्त राज्य अमेरिकाका नागरिकहरू सहभागी रहेका छन्। काराकोरम पर्वत श्रृंखलामा पर्ने 1,051 मिटर अग्लो बोटोपिक विश्वको 12 अग्लो हिमाल रहेको छ।
1: नेपाली कंग्रेसका नेता तथा केन्द्र सदस्य आंगेल शेर्पाले पार्टीको 15 महाधिवेशन निर्धारित मितिमै सम्पन्न हुने दावी गर्नुभएको छ। एक टेलिभिजन कार्यक्रमको अन्तर्वार्ता लिँदै शेर्पाले सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता सम्बन्धी विषयमा पुनरावेदनका लागि निष्ठा प्रदान भए पनि त्यससँग जोड़िएको कानूनी प्रक्रिया महाधिवेशन रोक्ने आधार बन्न नसक्ने बताउनु भएको छ। कंग्रेसले 15 महाधिवेशन आगामी असोज 16 देखि 19 गतेसम्म काठमाण्डुमा सम्पन्न गर्ने कार्यपालिका अघि सारेको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्र तयारी, क्रियाशील सदस्यता व्यवस्थापन, प्रतिनिधि छनौट र संगठनात्मक विषयलाई लिएर व्यवस्थित भइरहेको बेला शेर्पाको यस्तो धारणा सार्वजनिक भएको हो। शेर्पाले अदालतमा विचाराधीन कानूनी विषयलाई पार्टीको सांगठनिक प्रक्रियासँग जोडेर महाधिवेशन नै अनिश्चित बनाउने अवस्था नरहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार अदालतको आफ्नै कानूनी प्रक्रिया अघि बढ़िरहने भए पनि त्यसले कंग्रेसको नियमित सांगठनिक गतिविधि र महाधिवेशनको तयारीलाई अवरूद्ध गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाई छ।
0: ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका 5 डाँडाखर्क गाउँ मुनिबाट 2 दशकदेखि निरन्तर झरिरहेको पहिरो नियन्त्रण हुन नसक्दा 5 खरी परिवार उच्च जोखिममा रहेका छन्। सिस्ने खोलाको निरन्तर कटानका कारण शुरू भएको पहिरो दिन प्रतिदिन फैलिँदै जाँदा स्थानीय बासिन्दा जोखिम मोलेर गाउँमा बस्न बाध्य भएका छन्। 1.5 दशक अघि सोही वडाको चुप्लु गाउँमा पहिरोले घर खिच्ने सखा पारेपछि स्थानीय राई बहादुर राईले लखेटिएर डाँडाखर्क पुगेका थिए। डाँडाखर्कको पहिरोले घरबास मात्र होइन स्थानीय बासिन्दाको वर्षदेखिको मेहनत, उब्जाउ जमिन समेत बगरमा परिणत गरिदिएको छ। अहिलेसम्म सयौं रोपनी खेतीयोग्य जमिन पहिरोमा परिणत भइसकेको छ। खेतीबारी नै पहिरोमा रूपान्तरण भएपछि यहाँका किसानले जीविकोपार्जन कसरी गर्ने भन्ने अर्को चिन्ताले सताउन थालेको छ। पहिरो समयमै रोक्न नसके डाँडाखर्कका 5 घर मात्र होइन सिंगो बस्ती नै सखा फुल्ने स्थिति आएको अर्को स्थानीय बिरकाजी राईले बताउनु भएको छ। पहिरो नियन्त्रणका लागि स्थानीय बासिन्दाले स्थानीय तह, प्रदेश र तिनै तहका सरकारसँग गुहार मागिसकेका छन्। तर पहिरो नियन्त्रणका लागि ठोस र प्रभावकारी काम हुन नसक्दा आफूले जोखिम झन बढ़ेको स्थानीयको भनाई रहेको छ। पहिरोले सयौं रोपनी खेतीयोग्य जमिन बगाएर लगिसके पनि राज्यलाई नियमअनुसार भूमिकर तिरो भने निरन्तर बुझाउनु परेको, तर राज्यबाट पाउनु पनि राहत र नियन्त्रणको काम भने हुन नसकेको भन्दै पहिरो पीड़ितले दुखेसो पोखेका छन्। डाँडाखर्कको यो समस्या ओखलढुङ्गा जिल्लाभरका एउटा प्रतिनिधिमूलक उदाहरण मात्र हो। जिल्लाका दर्जनौ स्थानमा

0: दशकौंदेखि यस्ता ठूलो पहिरोले पिरोल्ने गरेको छ जसले हरेक वर्षातमा नागरिकले पेरोल्ने गरेको छ। जोखिम मुद्दा पहिरोको दीर्घकालीन प्राविधिक समाधानको सप्रभावित परिवारको सुरक्षित पुनर्स्थापना गर्न उनीहरूको जीविकोपार्जन जोगाउन स्थानीय प्रदेश र संघीय सरकारको समयमै ध्यान दिन अति आवश्यक रहेको देखिन्छ।
1: हलैस्थित लाचुङ नगरपालिकाले ग्रामीण सड़कमा बाह्रै महिना यातायात सञ्चालन गर्न सड़क खेदालो परिचालन भएका छन्। वर्षातको समयमा अत्याधिक वर्षा हुने र ग्रामीण सड़कहरू निरन्तर क्षतिग्रस्त भएर यातायात अवरूद्ध हुने अवस्थालाई मध्यनजर गर्दै अवरूद्ध सड़क बाह्रै महिना सञ्चालन गर्न नगरपालिकाले 26 जना सड़क हेडालो नियुक्त गरेको छ। विगत वर्षमा सड़क मरमत गर्नका लागि मेसिन प्रयोग गर्दै आएको नगरपालिकाले चालू आर्थिक वर्षदेखि मेसिनको सट्टा सड़क हेडालोको रूपमा मान्छेको प्रयोग शुरू गरेको छ। 11 वटा रहेको यो नगरपालिकामा सड़क मरमतमा मात्र वार्षिक 1 करोड़को हाराहारीमा खर्च हुँदै आएको थियो। सड़क मरमत तथा सम्भारको नाममा नगरपालिका र वडा कार्यालयले मेसिन एक्सकाभेटर तथा जेसीबी प्रयोग गर्नका लागि बजेट विनियोजन गर्दै आएको थियो। नगरपालिकाले 1 जनाले मासिक 21,000 पारिश्रमिक पाउने गरी 26 जना हिरालुलाई पहिलो चरणमा 3 महिनाका लागि नियुक्त दिएको हो। सड़क हिरालुलाई सड़कको हेरदेख गर्ने सम्भावित जोखिमयुक्त स्थानको पहिचान गरी नाली सरसफाई गर्ने खाल्डा खुल्डी पुने सड़कमा आएको क्षति तत्काल मरमत गर्ने तथा आवश्यक परे सम्बन्धित इकाईलाई जानकारी गराउने जिम्मेवारी दिएको छ। नगरपालिकाले नियुक्त गरेको सड़क हेरालु जनघनत्व बढ़ी भएका बस्ती आसपास तथा सर्वसाधारणले बढ़ी उपयोग गर्ने सड़क छानेर मरमत गर्ने जनाइएको छ।
0: वर्षायाम शुरू भएसँगै कोशी प्रदेशका पहाड़ी तथा तराई जिल्लामा चट्याङका घटना बढ़ने गरेका छन्। पछिल्लो 5 वर्षमा कोशी प्रदेशमा चट्याङका कारण 66 जनाले ज्यान गुमाएका छन् भने 218 जना घाइते भएका छन्। गत असार 13 गते मध्यरात मुसलधारे पानी परिरहेको बेला इलामको रोङ गाउँपालिका 6 सलगपुरका 88 वर्षीय कालुवीर मुक्तानको चट्याङ लागेर मृत्यु भएको हो। गत असार 13 गते मध्यरात मुसलधारे पानी परिरहेको बेला इरामको रोङ गाउँपालिका 6 सलगपुरका 28 वर्षीय कालुवीर मुक्तानको चट्याङ परेर मृत्यु भएको थियो। काठको बेरा र टिनको छानो भएको दुई तले घरको बरण्डामा बसिरहेको मुक्तानलाई बाटो करिब 1 बजे चट्याङ लागेको थियो। त्यसै गरी गत असार 14 गते संखुवासभाको मकालु गाउँपालिका 1 चिरखानमा चट्याङ लागेर 39 वर्षीय कुमारी राईको मृत्यु भएको हो। ठूला वर्षा र हावाहुरी चलिरहेको बेला घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुनतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो 5 वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2078-79 चालू आर्थिक वर्ष 2082-83 असारसम्म चट्याङका कारण 66 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 44 पुरूष 22 महिला रहेका छन्। सो अवधिमा 218 जना घाइते भएका छन्। घाइते मध्ये 115 जना पुरूष र 103 महिला रहेका छन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2078-79 15 जना, आर्थिक वर्ष 2079-80 12 जना, आर्थिक वर्ष 2080-81 12 जना, आर्थिक वर्ष 2081-82 18 जना तथा चालू आर्थिक वर्ष 2082-83 असार 25 गतेसम्म 9 जनाको चट्याङ लागेर मृत्यु भएको छ। 5 वर्षको अवधिमा चट्याङबाट घाइते हुनेको संख्या सबैभन्दा बढ़ी ओखलढुंगामा 43 जना रहेको छ। भोजपुरमा 40, उदयपुरमा 33, कोटाङमा 27, ताप्लेजुङमा 19 जना घाइते भएका छन्। त्यस्तै झापा र सुनसरीमा 13 जना, धनकुटामा 9 जना, पास्तर र मोरङमा 8 जना तथा सोलखुम्बुमा 6 जना घाइते भएका छन्। इलाम 13 थुम संघ सभा भने उक्त अवधिमा चट्याङबाट घाइते भएको विवरण शून्य रहेको छ। चट्याङबाट मानिस मात्र नभई पशुधन भौतिक संरचनामा समेत ठूलो क्षति हुने गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता थापाको अनुसार 5 वर्षको अवधिमा चट्याङका कारण 1,032 वटा पशु चौपाए मरेका छन्। चट्याङका कारण लागेको आगलागीबाट प्रदेशका 170 वटा घर तथा गोठ जलेर नष्ट भएका छन्। त्यसबाट रू 3,72,65,350 बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
1: लगातार तीन कारोबार दिन घटे दुई दिन स्थिर रहेको शेयर बजार आज बढ़े शेयर बजार परिसूचक निफ्टी 8.81 अंकले बढ़े 2651.21 बिंदु में पुगे। आज लगानी म्यूचुअल फंड और व्यापार बाहेक सब समूह को उपसूचक सामान्य बढ़े। आज 171 कंपनी को शेयर बढ़े में 86 को घटे। यस्तै 19 कंपनी को शेयर घटबड़ भएको छैन। आज सर्वोत्तम पेन्स र माउन्ट एभरेस्ट पावरको शेयर 15% बढ़ेको छ। बजार सामान्य उकालो लागेको दिन प्रभु बैंकको डिबेन्चर झण्डै 10.5% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.53 करोड़को कारोबार भएकोमा आज 347 कम्पनीका 1,02,73,72 करोड़ रूपियाँमा किनबेच भएको छ।
0: नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न सर्वोच्च र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कानूनका विद्यार्थी विवेक चौधरी सहितले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई विपक्षी बनाई बिहिबार रिट दायर गरेका हुन्। उक्त रिटको सुनवाई भोलि शुक्रबारका लागि पेशी तोकेको छ। निवेदक चौधरीले नेपालभरका प्रहरी कार्यालय तथा हिरासतमा रहेका व्यक्तिहरूको अनुसन्धान गर्ने कार्यकारी भएका सरकारी निकायका भवनहरूमा कुनै पनि भाग नसुत्ने गरी सीसीटीभी जडान गर्न माग गरेका छन्। निवेदनमा रातको समयमा पनि स्पष्ट देखिने नाइट भिजन अडियो र भिडियो दुवै रेकर्ड हुने प्रविधि जडान गर्न उक्त फुटेज कम्तीमा 12 देखि 18 महिनासम्म सुरक्षित राख्ने कानून व्यवस्था गर्न परमादेशको माग रहेको छ।
1: नेपाली कंग्रेसको इतर समूहको सम्पर्क कार्यालय चिन्दोबीमा शेरबहादुर देउवाको छुट्टै कार्यकक्ष स्थापना गरिएको छ, जहाँ सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट टाँसिएको छ। उहाँको कार्यकक्ष बाहिर र भित्र उहाँको चेम्बरमा सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट राखिएको हो। भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा उपचारका लागि सिंगापुर पुग्नु भएको थियो। उहाँ 5 महिना पछि आज मात्र नेपाल आइपुग्नु भएको हो। उहाँको स्वागतका लागि इतर समूहका नेता कार्यकर्ताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए। बाजा गाजा सहित उहाँलाई इतर समूहको कार्यालय पुर्याइएको हो। कंग्रेसको सभापति अहिले गगन कुमार थापा हुनुहुन्छ। माघे गते कंग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति चयन बन्नु भएको थियो। उहाँको नेतृत्वलाई निर्वाचन आयोग तथा अदालतले मान्यता दिइसकेको छ, तर फेरि तत्कालीन उपसभापति पूर्ण बहादुर खड्का सहितले त्यस विरूद्ध पुनरावेदन दिएका थिए। यसका लागि हालै सर्वोच्च अदालतले पुनः सुनवाईको आदेश गरेको छ। इतर समूहले थापालाई सभापतिको रूपमा स्वीकार गरेका छैनन्।
0: नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिक सम्पादक तथा आस्था मीडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धरना दिएको छ। श्रेष्ठलाई रिहाई गर्न माग गर्दै महासंघको नेतृत्वमा पत्रकारले काठमाडौँ प्रहरी परिसर अगाडि धरना दिएको हो। प्रहरीले पत्रकार श्रेष्ठलाई गोराती ललितपुरको नखुमा रहेको आफ्नो निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसर हिरासतमा राखेको छ। महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रमाथि हस्तक्षेप भएको जनाएको छ। समाचारमा चित्त नबुझे कानूनी तथा प्रेस सम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ। पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने कार्य स्वीकार नहुने महासंघको भनाई रहेको छ।
1: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध सोशल मार्फत सरकारी नीति सम्बन्धी पोस्टमा विशेष पहुँच बिक्री गरेर आर्थिक लाभ लिन खोजेको आरोपमा मुद्दा दायर भएको छ। समाचार संस्था एपीका अनुसार हिजो संघीय अदालतमा फ्रीडम अफ द प्रेस फाउण्डेशन र समाचार संस्था द इन्टरसेप्टले ट्रम्प विरूद्ध मुद्दा दायर गरेका हुन। उनीहरूले ट्रम्पको स्वामित्वसँग जोडिएको ट्रम्प मीडिया एण्ड टेक्नोलोजीले सञ्चालन गर्ने ट्रुथ एपीलाई सेवा मार्फत शुल्क तिर्ने ग्राहकलाई राष्ट्रपति को पोस्ट आम नागरिक र संचार माध्यमले हेर्नुपर्ने नै उपलब्ध गराउनु असंवैधानिक भएको दावी गरेका छन्।
0: चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्ष को उमेर में निधन भएको छ। उहाँले सन् 1998 देखि सन् 2003 सम्म 5 वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो। जोय रोङजीको चीनलाई विश्वको व्यापार संगठनमा प्रवेश गराउन विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। उहाँको कार्यकालमा चीनी उद्योगलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वका खाटामा रहेको उद्योग सुधार गर्ने महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढ़ाएको थियो। उहाँले स्थानीय स्तरमा रहेको कर सम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकारी उद्योग बन्द वाणिज्यीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नु भएको थियो।
1: नेपाली कंग्रेसका निवर्तमान सभापति

0: उत्तर माली प्रदेशमा आयोजना हुने दोस्रो राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति पाँचौं पटक तोकिएको हो। युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंसिर 16 देखि 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 देखि कार्तिक 3 गतेसम्म गण्डकीमा भएको नभए राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंसिर 2 देखि 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो। तर आवश्यक पूर्वाधार लगायतका तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो।
1: खेल खबर सँगै सोलो समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: सांसद कार्कीद्वारा सोलुखुम्बुका विद्युत र सिंचाई आयोजना तत्काल अघि बढ़ाउन ऊर्जा मन्त्रीको धाना कक्षण। सोलुखुम्बुमा 1 वर्षमा 68 मुद्दा दर्ता, 102 जना प्रतिवादी पक्राउ।
1: खुम्बुका संलग्न चारमा 1 वर्षमा 48 व्यक्तिगत घटना दर्ता, जन्म र विवाह दर्ता तोकिएको समयपछि मात्रै। रोड पेक हिमपैरोमा परि ज्यान गुमाएका 10 आरोहीको सम्झनामा इस्लामाबादमा मैनबत्ती प्रज्वलन।
0: ओखल ढुङ्गाको डाँडा खड्कमा 2 दशकदेखि निरन्तर पहिरो, 5 परिवार उच्च जोखिममा। सड़क मर्मतमा हलेसित वाचुङको नयाँ अभ्यास, 26 सड़क हिरालो परिचालन।
1: हिरासतमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वोच्चमा रिट। कांग्रेसको इतर समूहको कार्यालयमा सभापति नेम प्लेटमा शेरबहादुर देउवा, पत्रकार श्रेष्ठ पक्राउको विरूद्धमा प्रहरी परिसर अगाडि मासुनको धरना।
0: ट्रम्प विरूद्ध सामाजिक सञ्जालबाट पैसा कमाउन खोजेको भन्दै मुद्दा दायर। चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन।
1: र पहिलो टेस्टमा बंगलादेशले अस्ट्रेलियालाई 198 रनमा अल आउट गर्यो।
0: अवस्त साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।
2: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रम हुने मिति
3: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-51-01-05-56, 98-41-63-53-37 र 38-52-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: next to your heart. Zone FM 101.2 MHz.
1: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज

0: কোটাল বারমা পহিরোমা পুরিয়ে দশজনাকে মৃত্যু, দুইজনা অঝ বেপত্তা, ঘাইটে দুইজনা উপচার হুদাই পহিরোকে পূর্ব সংকেত থাহা পাউন সকে সম্ভাবিত ক্ষতি যোগিন সকিনে।
1: একচোটি ধেরে পানি পর্নে যুন মাটো হচ্ছে মাটোমা পানি ছিড়িসকে এটা বিস্তারে পহিরো যাচ্ছে, অর্ক একচোটি ঝ্যাপে পহিরো জানি হচ্ছ।
0: করিব পাঁচ মহিনা পছি কংগ্রেস পূর্ব সভাপতি দেবা সুদেশ্রিতা আধিকারিক নেতৃত্ব দাবি করতে দুবই সমূহ হান্থাপ সুদূরপশ্চিম প্রদেশ মুখ্যমন্ত্রী শাহদ্বারা রাজিনামা, প্রদেশ সরকার গঠন নয়া প্রক্রিয়া শুরু।
2: রোস্টম আপনো মুখ্যমন্ত্রী পদবাট রাজিনামা সভামুখ মারফত গরাউন চাহু।
0: নাগরিকা অত্যাবশ্যক সওয়ালমা গম্ভীর হুন দুই সংসদীয় সমিতিকে নির্দেশন, হপ্তাকে দুই দিন বিদা পুনরাবলোকন তৎকাল নহুনে, সর্পদংশকে উপচারমা প্রয়োগ হুনে ঔষধি আইপুগ্যো তৎকাল ঢুঁড়নি গরিনি।
3: বেনিনকো সেরম 8208 ভাইল অইলে আইপুগ্যো, যুন 13200 ভাইল খরিদ ভয়েকো।
0: ভারতকো লাল কিল্লামা গত বর্ষ ভয়েকো কার বিস্ফোরণমা অল কায়দাকো সংলগ্নতা রয়েছে সংযুক্ত রাষ্ট্রসংঘ সুরক্ষা পরিষদকো দাবি, দশম রাষ্ট্রীয় খেলকুদ আগামী মঙ্গসির 16 থেকে 29 গতেসম্ম কর্ণালীমা হুনে। নেপালমা বর্খাসঙ্গে বাড়ি র পহিরোমা পড়ি জ্যান গুমাউনে সংখ্যা বড়িরহেছ। জোখিম ক্ষেত্রমা বসবাস করি নাগরিকলে মৌসমকো জানকারী নিয়মিত রূপমা লিনু, নদী কিনার পহিরো সম্ভাবিত ঠাউবাট টাড়া রহনু পনি ক্ষতি টার্ন সকিন্ছ। যাত্রা গর্দা সড়কো অবস্থা বুঝের মাত্রই হিঁড়নুপর্ছ র রাতিকো অনাবশ্যক যাত্রা গর্নু হুদৈন। সুরক্ষিত স্থান পহিচান গর্নি র আবশ্যক পড়ে তুরন্ত স্থানান্তরণ হুন তয়ার রহনু পনি বুদ্ধিমানী মানিন্ছ। দিয়েকা চেতাবনীলাই ব্যবস্থা নগরী সময়মে সতর্কতা আপনাউনু নাই জনধনকো সুরক্ষাকো ভরপর্দো আধার হো। अब खबर संतोषी राम बाटन।
4: रोल्पाको प्रवान गाउँपालिका 5 स्थित कोटल बारामा हिजो साँझ गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या 10 पुगेको छ। पहिरोमा परेका दुईजना अझै बेपत्ता छन्। घटनास्थलमा 5 जनाको शव भेटिएको थियो। बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका 9 स्थित मारी खोलाको किनारमा 5 जनाको शव भेटिएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले सीआईएनलाई बताउनुभयो।
5: हिजो पनि यो छलाङ गाउँपालिका वार्ड नम्बर 5 कुवा क्षेत्रमा पनि भारी वर्षाका कारणले ठुलो पहिरो आयो र त्यो पहिरोबाट तल्लो तटीय क्षेत्र भनौँ कि तल्लो क्षेत्रमा पनि पहिरोले ठुलो जनधनको क्षति गरेको छ। युवा गाउँपालिका वार्ड नम्बर 5 को त्यहाँ 11 घरहरू क्षति पुगेको र त्यहाँ 15 मान्छेहरू त्यो सदस्य आइत भएको, दुईजना घाइते हुनुभएको थियो, दुईजना बुटेल उपचारका लागि पठाएका छौँ भने 13 मध्ये 10 सब चाहिँ सञ्चालन भएको छ, 3 चाहिँ अहिले पनि हराइरहनु भएको छ र फेला परेका 5 सबको चाहिँ पोस्टमार्टम गरेर आफन्तमा चाहिँ बुझाइएको छ भने यो प्युठानको भिङ्गी र चर्चकेमा भेटिएका 5 सबहरू भोलि चाहिँ समाखत गराउने र सब परीक्षण प्रस्ताव आफन्तलाई जिम्मा लगाउने काम हुन्छ।
4: पहिरोमा पुगेर मृत्यु हुनेहरूमा 18 शान्तिपुन मगर, 65 कमल बहादुर पुन मगर, 40 जुन कुमारी पुन मगर, 9 असीम पुन मगर, 6 अशोक पुन मगर, 75 दलबहादुर पुन मगर र 71 मनराखी पुन मगर रहेको प्रहरी जनाएको छ। बेपत्ता दुईजनाको सशस्त्र प्रहरीले नेपाल प्रहरीले खोजी कार्य जारी रहेका छन्। पहिरोमा 14 परेका थिए। उद्धार गरिएका 22 हिमाल पुन मगर र 25 संजय घर पुन मगरलाई थप उपचारको लागि बेटोल लगिएको छ। रल परेको पानीले पहिरो गएको थियो। यसैबीच मध्य वर्खा भएकाले पहिरोको जोखिम हुने विज्ञहरूको भनाइ छ। पहिरोको संकेत चिन्न सके क्षति कम हुन सकिने विज्ञहरू बताउँछन्। सीआईएमसँग कुरा गर्दै पहिरो विज्ञ वसन्त राज अधिकारीले भन्नुभयो,
1: जिल्लामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिला भन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ, त्यसमा चाहिँ कहिले काहीँ हामीलाई चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यतिकै
6: चाहिँ
1: पहिरोका संकेतहरू हुन्छन्, जस्तो बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने पुलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ माटो मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिँ नि त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलि पनि त बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्टो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
6: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्छ, संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउनु त्यसको बेलामा?
1: यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ, जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ, तर त्यहाँ पहिरो आयो त त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यही नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
4: जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यका सहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाका अनुसार बागमती लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षा भइरहेका क्षेत्रहरूमा ग्रेगान बहाव बाढ़ी पहिरो तथा भूझिया जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। वर्षा र सम्भावित विपदका कारण नागरिकको दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन पर्वतारोहणका साथै सड़क तथा हवाई यातायात सेवा समेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै आज राति कर्णाली बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी कर्णाली र सुदूरपश्चिमका केही हिमाली तथा पहाड़ी क्षेत्रमा पनि वर्षा हुन सक्ने मौसमविद हरिप्रसाद दाहालले सीआईएनलाई जानकारी दिनुभयो।
7: आज रातिलाई भन्दै भारी वर्षा पनि सम्भावना रहेको देखिन्छ। भारी वर्षाको अपेक्षा कुराले गर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी विभागको थोरै स्थानमा, कोशी र बागमती प्रदेशको हिमाली पहाड़ी विभाग, साथसाथै चाहिँ गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई विभाग र कर्णाली प्रदेशको पहाड़ी विभागको पनि एक स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ। र आज रातिलाई चाहिँ धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। धेरै भारी वर्षा घटनाको कारणले गर्दाखेरि गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाड़ी विभागको एक स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।
4: मध्यसहित विभिन्न प्रदेशका तराई भूभागमा समेत मेघगर्जन चट्टाङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। सरकारले सत्तामा दुई दिन सार्वजनिक विदा दिने हालको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने स्पष्ट भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन शाहको तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो।
8: तत्कालीन इन्धन आपूर्ति असंस्थाका कारण इन्धन खपत कम गर्ने र सार्वजनिक विदा हुने अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरी नेपाल सरकार मन्त्री परिषदको नीति 2082 गतेको निर्णयबाट नीति 2082 गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिने विदा दिने व्यवस्था लागू गरिएको हो। हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन।
4: बैठकमा सांसद विष्णु बहादुर विश्वकर्माले हप्तामा दुई दिन विदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभएको थियो। यसैबीच राष्ट्रिय सभाका सांसदहरूले सुनसरी लगाइए क्षेत्रमा केही समय अघि भएका साम्प्रदायिक हिंसाका घटनामा दोषी उपर कारवाही गरी मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा कांग्रेस सांसद विष्णु कुमारी सबकोटाले सर्वसाधारणले खाना पकाउने ग्यासको अभाव झेल्नु परेको महँगीको मार खेप्नु परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो।
9: ग्यास विक्रेताहरूले त्यसले 40% हामीले पुर्याउन सकेका छैनौं, त्यसले मात्रै 60% पुगेको छ, हामीले पुर्याउन सकेका छैनौं भन्ने कुराहरू आइरहेको छ। जता जाँदाखेरि पनि ग्यासको समस्या भयो भन्ने कुरा आइरहेको छ र विद्युत अहिले अब निरन्तर वृद्धि हुँदै गइरहेको छ, तर अभाव पनि त्यत्तिकै छ, झ्यापझ्याप बत्ती जाने समस्याहरू पनि भइरहेको छ। यसलाई अब कसरी निराकरण गर्ने?
4: प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिले देशभर खानेपानीको व्यवस्था सहज बनाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले नागरिकको मौलिक हक तथा अनिवार्य आवश्यकताका रूपमा रहेको खानेपानीको समस्या सुल्झाउन तीन तहका सरकार र सरकारवाला निकाय बीच आपसी सहकारी हुनुपर्ने निष्कर्ष निकालेको हो। खानेपानीको आपूर्ति गर्न दायित्व सरकार र मातहतका निकायको भएको भन्दै समितिले तत्काल गम्भीर हुन निर्देशन दिएको हो।
10: नागरिकलाई स्वच्छ सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने। दोस्रो, मध्य तथा तराई क्षेत्रमा खानेपानी व्यवस्थापन। तेस्रो, काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापन। साथै राष्ट्रिय निकुञ्ज तथा अन्य निकायहरूसँगको समन्वयनमा पानी ल्याउने कार्यमा देखिएका समस्याको समाधान गर्ने।
4: प्रतिनिधि सभाको अर्थ समितिले अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई निर्देशन दिएको छ। समितिले अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागमन तथा भन्सार कार्यालयका परिसर साँगुरा भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको सभापति डाक्टर हरिहर कृष्ण हरि बुढाथोकेले बताउनुभयो।
11: अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका अध्यागमन कार्यालय एवं भन्सार कार्यालयको परिसर साँगुरो भएकोले उक्त कार्यालयहरूको लागि परिसरको आवश्यक विस्तार एवं व्यवस्था गर्न नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने व्यवस्था अनुमोदन प्राप्त भयो। दुईमा, अन्तर्राष्ट्रिय विमानस्थलहरूको भौतिक संरचनाको नियमित मरमत सम्भार गरी चुस्त दिएत राख्ने त्यस्ता संरचनाको प्रयोग गराउँदा सर्वसाधारण नागरिकलाई आर्थिक भार नपर्ने गरी उचित नियमन तथा व्यवस्थापन मिलाउन नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने।
4: नेपाल प्रहरीको साइबर ब्यूरोले बीभी नेपाल नामक अनलाइन मल्टी लेभल मार्केटिङ एमएलएम स्क्यामबारे सर्वसाधारणलाई सचेत गराएको छ। ब्यूरोका अनुसार उक्त अनलाइन प्लेटफर्म मार्फत लगानी योजना सञ्चालनमा रहेको जनाएको छ। यसले आम नागरिकले अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइन स्क्याम गरिरहेको गुनासो तथा जानकारी प्राप्त भएको ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले सीआईएनलाई बताउनुभयो।
12: बीभी भन्ने छ नि, त्यसको चाहिँ कस्तो हुन्छ भने यो एउटा ग्रुप क्रिएट गरेर हुन्छ कि यहाँले यो चाहिँ कस्तो भने एक हिसाबले अनलाइन के अरे यो नेटवर्किङ व्यवसाय हुन्छ नि, मेडिसिन व्यवसाय जस्तो हो यसको। यिनीहरूले मेम्बर बनाउने अनि थोरै पैसामा अत्यधिक प्रोफिट आउने जस्तो गरेर चाहिँ गर्ने हो यसमा। अब केही पैसा पनि सुरु सुरुको मेम्बरहरूलाई केही पैसा पनि दिन्छन् भने अनि पछि चाहिँ जस्तो चारजना मेम्बरबाट 2000 पैसा उठायो भने सुरुको मेम्बरलाई 3000 दिन्छन्। भन्न मतलब 8000 उठायो भने 3000 दिन त कुनै गाह्रो कुरा भएन, तर यो एकदमै यो ठगी हो यो।
4: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित लाल किल्ला नजिक नोभेम्बर 2025 भएको कार विस्फोटमा अल कायदासँग सम्बन्धित संगठनको संलग्नता रहेको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको पछिल्लो रिपोर्टले जनाएको छ। अब खेल खबर। दोस्रो राष्ट्रिय खेलकुद आगामी मंगिर 16-29 गतेसम्म हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आज बसेको 125 बोर्ड बैठकले 5 पटक 10 राष्ट्रिय खेलकुदको नीति तय गरेको हो।

0: स्थानीय खोलाले धार परिवर्तन गर्दा धाङ्गालीमा क्षति,
1: शिवनगरले बचाए शङ्कैया जान्छ, शङ्कैयालाई बचाए भने कहिले कोरेनातिर पानी छिर्दिन्छ, त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
0: दीर्घकालीन समाधान खोज्ने किसानको माग, स्थानीय सरकारले पनि एकअर्काका बीच समन्वयको आवश्यकता, रिपोर्ट, तराई मधेसका समस्या उठाउने सांसदको बाचा र शुरूआती दिनको अनुभव, संवाद श्रृंखला, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
2: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। पत्रकार किशोर श्रेष्ठ विरूद्ध जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि तीन दिनको म्याद थप गर्ने थपको अनुमति लिएको छ। न्यायाधीश उमेश प्रसाद लिटलको इजलासले म्याद थपको अनुमति लिएको हो। श्रेष्ठलाई प्रहरीले हिजो राति ललितपुर स्थित आफ्नो निवासबाट पक्राउ गरेको थियो। यसैबीच वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ प्रकरणप्रति सामुदायिक रेडियो प्रसारक संघ अखोरा नेपालले आपत्ति जनाउँदै स्थापितका न्यायिक प्रक्रियाबाट समाधानको माग गरेको छ। अखोराका अध्यक्ष अर्जुन गिरीले आज जारी गरेको प्रेस विज्ञप्तिमा विश्व प्रेस स्वतन्त्र काउन्सिलका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई पक्राउ गरी उहाँको कार्यालय र निवासमा छापा मार्नुका साथै संचार सामग्री तथा उपकरण जफत गरेको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको भन्दै विरोध जनाउनु भएको हो। सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बढ़ी मालिका र छाङको रामा रोशन क्षेत्रलाई जोडेर बढ़ी मालिका रामा रोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सो विषयलाई असहमति जनाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरिएको हो। महासंघका अध्यक्ष ठाकुर भण्डारीले विज्ञप्ति निकाल्दै संरक्षणको नाममा सामुदायिक वनमाथिको स्थानीय समुदायको अधिकार हनन हुने गरी विभिन्न संरक्षित क्षेत्रहरू घोषणा तथा विस्तार गर्ने कार्यले वन क्षेत्रमा मानव अधिकारको उल्लंघन र लोकतन्त्रको उपहास भइरहेको उल्लेख गर्नुभएको छ। वनमा आश्रित स्थानीय समुदायको जीविकोपार्जन खुसिँदै गएको समेत विज्ञप्तिमा भनिएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देवा करिब पाँच महिनाको उपचार पश्चात स्वदेश फर्किनु भएको छ। स्वदेश फर्किए लगतै नेता कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो 50 वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै पनि दाग नलागेको उहाँले दावी समेत गर्नुभएको छ। यसैबीच नेपाली कांग्रेसले संसद र समिति बैठकमा आफ्ना सांसदहरूलाई मर्यादित भएर प्रस्तुत हुने निर्देशन दिएको छ। आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा पछिल्ला दिन संसद र संसदीय समितिमा देखेको अशोभनीय विचार नराख्न समेत निर्देशन दिएको हो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभामा सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। सर्लाईको मलंगवा र कौडेनाका दर्जनौ घर गोठ तथा सयौं बिघा धानबाली डुबानमा परिरहेको छ। तथा ठूलो पानी परेपछि लखनदेही खोलामा आएको बाढ़ी बाँध भत्काएर धानबाली र बस्तीमा पसेको हो। यसबाट स्थानीय किसान समस्यामा परेका छन्।
5: साउन 18 गते लखनदेही खोलामा आएको बाढ़ी कौडेना गाउँपालिका छपकैयामा बाँध भत्काएर बस्ती र धानखेततर्फ पसेको हो। बाढ़ी पसेर कौडेना 5 छपकैयामा 800 बिघा, मलङ्गवा 5 भाँटसरमा 300 बिघा र मलङ्गवा 6 खुटौनामा 500 बिघा धानखेत एक हप्ता भन्दा बढ़ी समयदेखि डुबानमा छ। खुटौनाका श्याम राय यादव:
6: भर छाती पानी चली सब मैकी डुबाने में कोई सरकार न मैकी देखरेख करे वाला है, बांध के हम इन्हीं के खेतों से हम चल गए बांध में आने के बाद कोई सुरक्षा न है बांध से।
5: भांसर और खुटौना दुबई सीमावर्ती गांव हूँ। भांसर का जमशेद मिया डुबान का कारण कच्ची घर भत्की को गुनासो
6: गए सब डुबान में अगर घर सब गिर गए कोई उपाय न बोलियो रास्ते नहीं आगे जाए रास्ते नहीं बने ले कि हाँ कोई नेता जी रास्ता बना दी आगे जाए
5: भाटसर गांव का गुलाम निकरानी ने भर्खरे रोपाई गरेको तीन बीघा खेत डुबान में पड़ रहेको छ। बस्ती र धान खेत पूरे डुबान में पड़ रहता खेती को विवरण संकलन तथा राहत का लागि कोही सोध्न धरी नआएकोमा वहां को चित्त दुखेको छ।
6: सब गल जाती जितना पानी अभी है एकदम उपट के पानी अभी चल रहा है अब कई दिन पानी अभी एक धान न हो फिर दोबारा रोपे को पड़ बीज न है बीज कहाँ से खरीद के लावे को दूसरा गाँव से यहाँ तो बीज है न केकरो समस्या तो बहुत दिन से हो लगभग अंदाजे 15 वर्ष हम देखते आ रहे हैं।
5: फुटौना गांव का युवा मोहम्मद सदान हुसैन ने लखनदेई खोला में हरेक साल लाखों रूपया खर्चिए बांध कस्ने काम हुने तर व्यवस्थित र प्राविधिक हिसाब से उपयुक्त न हुँदा डुबान को समस्या हट्न न सकेको बताउनुभयो।
7: गठबंधन राम्रो न हुनुको कारण यो त अहिले स्टार्टिङ मात्रै हो सर यो जब आउने दिन में यह सब डुबान हुन्छ जुन अहिले तपाई हेर्नुहुन्छ नि सबभन्दा बढी मर्का भनेको हाम्रो किसानहरुलाई हो।
5: मलङ्गा नगरपालिका छ खुटौना का वडा अध्यक्ष राम कैलाश यादव भर्खरै रोपिएको धान बाली डुबान में पर्दा किसानलाई समस्या भएको बताउनुहुन्छ।
1: पानी आएर डुबान पार्दियो त्यो डुबान पर्दाखेरि त्यो धान बाली हुँदैन त्यसलाई पुनः फेरि पानी सकेपछि नयाँ धान बाली लगाउनु पर्छ। अब त्यो नयाँ धान बाली लगाउनुको समस्याले के अप्ठ्यारो हुन्छ आर्थिक खर्च हुन्छ अब बिहुहरू भेटाउँदैन त्यसको।
5: लखनदेईको बाढी पसेर सर्लाहीमा भाँडसर खुटौना सप्रौल छपकैया शिवनगर लगायत क्षेत्र वर्षेनी डुबानमा पर्ने गरेका छन्। कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार यादव उर्फ बब्लु लखनदेईमा व्यवस्थित बाँध कस्न ठूलो रकम आवश्यक पर्ने बताउनुहुन्छ।
1: लखनदेईको लागि तपाईँको खुलै बजेटको आवश्यकता छ खुलै बजेट एकैचोटिमा छ त्यस्तो होइन कि आज सप्रौलमा बचायो शिवनगर जान्छ शिवनगरले बचायो छम्कैया जान्छ छम्कैयालाई बचाएको बेला कहिले फरेनातिर पानी छिर्दिन्छ त्यस कारणले पर्मानेन्ट सल्युसनतिर जानुपर्छ।
5: सर्लाही दुईका प्रतिनिधि सभा सदस्य रविन महन्तो यस क्षेत्रका स्थानीय यो समस्या समाधानका लागि आफू लागि परेको बताउनुहुन्छ।
8: र दीर्घकालीनको लागि यो अब तपाईँको यसलाई हामीले एउटा प्लान गरेर कडेना गाउँपालिका पनि लखनदेई नदी नियन्त्रणसँग होइन नियन्त्रणदेखि लिएर सिँचाइदेखि सिधे जातदेखि कडेना गाउँपालिकाको नियमदेखि यहाँका स्थानीयका पनि केही समस्याहरू राखेर एउटा पूर्ण अवस्थाको बजेट ल्याएर तपाईँले नियन्त्रण गर्न सक्छ।
5: भाँडसर खुटौना छपकैया लगायत क्षेत्रका किसानले वर्षेनी बाँध भत्किँदा अस्थायी बाँध कसेर तत्कालका लागि बाढ़ी रोक्ने प्रयास हुने गरे पनि क्षतिपूर्ति दिन भने विवरण संकलन गरे पनि केही नपाएको गुनासो गर्ने गरेका छन्। जनार्दन खत्री सीआईएन रेडियो एकता सर्लाही।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संसदमा उमेर र अनुभवले पार्ने प्रभाव
9: क्राइसिसको समयमा आएका छौं जिम्मेवारी बोध भएको जस्तो लाग्छ। जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ हामी त आफूलाई जुनियर छौ र अझै हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ।
0: फरक पार्टी भए पनि सांसदहरू बीचको संवाद र जनतासँग जोड़िने उपाय एकजना सांसदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीहरू मात्रै दोष दिन्छन्।
10: तर के हामीले कहिले सोचेका छौं उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हो सुनेको तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ।
10: छोराछोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं छोराछोरीको सपना जगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएनसी सामुदायिक रेडियो उदयपुर र सीआईएम
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्नुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद। नमस्कार संवाद श्रृंखला हेलो संसद में तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो संसद में संवाद का लागि हामीसँग नेपाली कांग्रेसका सांसद नील कुमारी हुनुहुन्छ हार्दिक स्वागत छ मलाई संसद संचालन भएको धेरै लामो समय त होइन तर केही समय बितिसक्यो कस्तो अनुभव गरिराख्नुहुन्छ
9: हामी क्राइसिसको समयमा आएका छौँ जिम्मेवारी बोध भएको जस्तो लाग्छ जसरी अब सत्ता पक्ष सांसदहरू अलिकति जुनियर हुनुहुन्छ हामी चाहिँ आफूलाई सिनियर छु र अझै हामी माथि जिम्मेवारी छ त्यो बोध भइरहेको छ
0: भनेको वरिष्ठ भनेको अनुभवको आधारमा अथवा उमेरको आधारमा के को आधारमा त्यस्तो
9: दुवै आधारमा अनुभवको आधारमा पनि र उमेरको आधारमा पनि 13 वर्षको उमेरदेखि सक्रिय यो राजनीतिमा राजनीति भन्दा पनि त्यति बेला हामी राजनीति बुझेका थिएनौं हामीले त एउटा मुभमेन्ट बुझेका थियौं केही यो देशमा परिवर्तन होला भनेका थियौं हामीलाई चाहिँ त्यसरी लाग्छ हामी चाहिँ एकदम अनुभवी छौं यो देशको व्यवस्था बदलिन संघर्ष गर्न र देशमा प्रत्येक कुराको व्यवस्थापन गर्नमा हामी योगदान गर्न सक्छौं जस्तो लाग्छ
0: भनेको 46 सालको आन्दोलनको बेलामा तपाईँ 10 कक्षामा पढ्नुहुन्छ र आन्दोलन सबै हेर्नु भयो र संसदमा पुग्नको लागि ढिलीकै लामो समय भयो छिटो भयो कि यतामा ढिलो भयो
9: संघर्ष गर्नुपर्छ परिवर्तन ल्याउनुपर्छ र परिवर्तन ल्याउने बित्तिकै म पदमा जानुपर्छ भन्ने मेरो मान्यता थिएन जहिले पनि समाज र राष्ट्रको निम्ति मेरो योगदान म कतिसम्म गर्न सक्छु भन्ने मात्रै मेरो उद्देश्य थियो परिवर्तन आन्दोलन भयो आन्दोलनमा सक्रिय भूमिका रह्यो त्यसपछि धेरै हामीले संघर्ष गर्यौं हामी 46 सालपछि पनि नेभिसङ हुँदै त्यसपछि नेभिसङ हुँदा पनि हामी तिमचन्द्र कलेजमा आउँदा पनि म सक्रिय नै थिएँ त्यहाँ पनि काठमाडौँमा आइसकेर पनि हजुर शिक्षण त म विवाहपछि गरेको म विवाह भन्दा पहिले मेरो विवाह भन्दा पहिले म काठमाडौँ आएको मेरो ब्याचलर र मास्टर्स त्रिचन्द्र कलेजबाट ब्याचलर पढ्दै गर्दाखेरि त्यहाँ म जनकपुर अञ्चल सम्पर्क समितिको पनि सहसचिव थिएँ त्यति बेला कल्याण गुरुङ अध्यक्ष हुनुहुन्थ्यो र त्यो बेलामा पनि विद्यार्थी राजनीतिमा विद्यार्थीको मुभमेन्टहरूमा सक्रिय भूमिका रहन्थ्यो मेरो
0: भनेको तपाईँलाई छिटो चाँडो भन्दा पनि काम गर्दै गयो भने मूल्याङ्कन हुँदोरहेछ भन्ने
9: मलाई लागेको थियो
0: अहिले संसदमा पुगिसकेपछि अनि तपाईँले भन्नुभयो वरिष्ठ दलको कुरा त्यो अनुभवको उमेरको कुरा त्यो बाहेक अरू के कुराहरू अझै सुधार पाउनुहुन्थ्यो के चाहिँ राम्रो भयो भन्ने लागिरहेको छ
9: अब यो देशमा सबैभन्दा जसरी जेएनजी आन्दोलन भयो जेएनजी आन्दोलनको मुख्य उद्देश्य थियो सुशासन भ्रष्टाचार मुक्त र त्यो समयमा जुन सामाजिक सञ्जाल बन्द गरिएको थियो त्यसलाई खोल्नुपर्छ भनेर युवा समूहको एउटा मुभमेन्ट भयो वास्तवमा देशमा सुशासन त आवश्यकै छ त्यसप्रति मेरो एकदमै समर्थन छ र त्यो सुशासन कायम गर्न हामी पनि हाम्रो भूमिका महत्व हुनुपर्छ मलाई त्यस्तो लाग्छ र भ्रष्टाचार पनि जसरी भ्रष्टाचारले जरो गाडेको छ त्यो भ्रष्टाचार पनि मुक्तै हुनुपर्छ यो देशमा त्यो सम्बन्धी पनि हामीले अहिलेको सरकारलाई कति साथ दिन सक्छौ भन्ने मेरो उनी चाहना नै छ साथ दिन सकौं र यो दुईटा कुरा चाहिँ मुक्तै गर्न सकौं भन्ने मलाई लागिरहेछ
0: अर्को चाहिँ युवाको सहभागिताको कारणले पनि तपाईँ त्यसमा खुसी हुनुहुन्छ
9: युवा सब एकदमै खुसी छु युवाहरूले नै संरचनात्मक कामहरू गर्न सक्नुपर्छ भन्ने लागेको छ तथापि अहिले अब 100 दिन कटेको पनि छ 100 दिन कट्दै गर्दाखेरि सरकारको कमी कमजोरीहरू थुप्रै नै छन् त्यो हुँदै गर्दा पनि काम गर्न समय लाग्छ मलाई चाहिँ सकारात्मकै पक्ष लाग्छ
0: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला रोल्पाको कोटल बारमा पहिरोमा पुरिएर 10 जनाको मृत्यु भएको छ 2 जना अझै बेपत्ता छन् भने घाइते 2 जनाको उपचार हुँदैछ पहिरोको पूर्व संकेत थाहा पाउन सके सम्भावित क्षतिबाट जोगिन सकिने विज्ञहरूको भनाइ छ करिब 5 महिनापछि कांग्रेस पूर्व सभापति देवा सुदेश प्रतिनिधि भएको छ आधिकारिक नेतृत्वको दावी गर्दै दुवै समूहले हन्थाप गरेका छन् सुदूरपश्चिम प्रदेश प्रमुखको शाहले पदबाट राजीनामा दिएपछि प्रदेशमा सरकार गठनको नयाँ प्रक्रिया शुरू भएको छ नागरिकका प्रादेशिक सवालमा गम्भीर हुन दुई संसदीय समितिको निर्देशन छ। हप्ताको दुई दिन विधा पुनरावलोकन तत्काल नहुने सरकारले जनाएको छ भने सर्पवंशको उपचार क्रममा प्रयोग हुने औषधि आइपुगेको छ नभए तत्काल ध्वनि गरिने मन्त्रालयले जनाएको छ। भारतको लाल किल्लामा गत वर्ष भएको कार विस्फोटमा अल कायदाको संलग्नता भएको संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको दावी छ। बसै राष्ट्रिय खेलकुद आगामी मंगसिर 16 29 गतेसम्म कर्णालीमा हुने भएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 29 गते बिहान 6 बजेको साझा खबरमा

0: and check. Sonia Fan, the studio time.
1: It's 8 p.m. रातको 8 बजे.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोनू दूध को नगर पालिका 5 चोलखुम्बू.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: एडमिनिस्ट्रेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ. यति बेला काठमाडौँको भ्रिकुटी मण्डपमा नारीमा मोबिलिटी एक्सपो 2026 चलिरहेको छ. नेपालमा बढ्दो विद्युतीय तथा नयाँ प्रविधियुक्त गाड़ी प्रतिको आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्सपोमा विभिन्न ब्राण्डका गाड़ी तथा मोबिलिटी सम्बन्धी उत्पादनहरू प्रदर्शनीमा छन्. एक्सपोमा झण्डै 40 नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलो पटक सार्वजनिक तथा लन्च भएका छन्, जसका कारण अहिले एक्सपोमा नयाँ गाड़ी हेर्न र त्यसबारे जानकारी लिन आउने नागरिकको चहल पहल पनि बढ़ेको छ. एक्सपोमा दुई पाङ्रे र चार पाङ्रे गाड़ीदेखि कमर्सियल गाड़ीका विभिन्न विकल्पहरू प्रदर्शनीमा राखिएका छन्. विशेष गरी विद्युतीय गाड़ी, हाइब्रिड मोबिलिटी र नयाँ प्रविधिमा आधारित गाड़ीले दर्शकको ध्यान खिचिरहेका छन्. विभिन्न ब्राण्डले आफ्ना नयाँ मोडल, फिचर, प्रविधि, मूल्य तथा सेवाबारे उपभोक्तालाई जानकारी दिइरहेका छन्. कतिपय स्थलमा गाड़ीको डिजाइन र प्रविधिबारे जानकारी लिने तथा नजिकबाट अवलोकन गर्ने दर्शकको भेट देखिन्छ. एक्सपो केवल गाड़ीको प्रदर्शनीमा सीमित छैन, मोबिलिटीसँग जोड़िएका प्रविधि, सेवा तथा अन्य उत्पादनहरूलाई समेत एकै ठाउँमा प्रस्तुत गरिएको छ. गाड़ीहरूमा भइरहेको विद्युतीकरण, नयाँ प्रविधिको प्रयोग र उपभोक्ताको बदलितो आवश्यकता एक्सपोका प्रमुख आकर्षण बनेका छन्। नयाँ गाड़ी तथा मोटरसाइकल सार्वजनिक भइरहेका कारण अटोमोबाइल क्षेत्रमा चासो राख्नेहरूका लागि पनि एक्सपो विशेष बनेको छ. प्रविधियुक्त गाड़ीको उपस्थिति बढ़दै गएको समयमा आयोजना भएको नाइमा मोबिलिटी एक्सपोले भविष्यको मोबिलिटी कतातर्फ अघि बढ़िरहेको छ भन्ने झलक समेत प्रस्तुत गरेको छ. आज कार्यक्रम बदलिँदो नेपालमा हामी नाइमा मोबिलिटी एक्सपो 2026 केन्द्रित भएर प्रस्तुत गर्दैछौ. आजको कार्यक्रम नाइमा मेला अवलोकन गर्न आएका दर्शक, विभिन्न कम्पनीका स्थलका प्रतिनिधि र नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघका कार्यकारी निर्देशक राजकुमार दुनालसँगको कुराकानीमा केन्द्रित छ. कार्यक्रमको शुरूमा प्रस्तुत छ नाइमा मोबिलिटी एक्सपो 2026 अवलोकन गर्न आएका केही नागरिकको अनुभव.
7: मेरो नाम रमेश पोखरेल, कोसीगोलाबाट. होइन, सबै राम्रो छ. म त खासै स्कुटी हेर्न आएको थिएँ र यसो यो गाडीहरू बढी आएको थिएँ यहाँ, त्यसले यसो बुझ्यो भनेर खाएको थियो. जस सबै नयाँ नयाँ आएको छ, राम्रो छ. टिभीमा चाहिँ बस आएको छ, त्यो चाहिँ बजाउन लाग्यो मलाई चाहिँ. किन ठुलो गाडी आएको छ, हेभी गाडी आएको हुनाले त्यो चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ. खर्चको हिसाबले चाहिँ अब पेट्रोल डेली हाल्नुपर्ने भएको हुनाले चाहिँ यो ठिक लाग्छ. अब पछि हेरौँ के कस्तो हुन्छ, पछि थाहा हुन्छ दाजु.
8: अनि मेरो नाम तुलसी प्रसाद ने भने समग्रमा जे होस् मलाई राम्रै लाग्यो. अब नयाँ नयाँ किसिमको टेक्नोलोजीहरूलाई यहाँ पस्किया देखेँ, इलेक्ट्रिक भेहिकलहरूमा स्कुटीहरूदेखि लिएर बाइक गाडीहरू. मलाई यो एउटा दुईवटा गाडीहरू पनि मन पर्यो. चढी रहेको गाडीलाई एक्सचेन्ज गरौँ कि भनेर यो हुन्डाईले अहिले हुन्डाईको गाडी उ गरेर मैले यो ट्रिटन, यो निसानको ट्रिटन गाडी एउटा अलिकति मलाई त्यो राम्रो लाग्यो. विस्तृत रूपमा त्यसको बुझेँ. अरू चाहिँ यस्तो होस्मा अब विद्युतीय गाडीमा आकर्षण बढ्नु नै पर्छ, बढेको राम्रो पनि हो. तर हाम्रो नेपालमा भर्खर भर्खर यो आएको अवस्था छ. अब यो 5-7 वर्षपछि यसको जुन ब्याट्री वारेन्टी ग्यारेन्टी अथवा ब्याट्री जान्छ अनि ब्याट्री फेर्नुपर्छ भन्छन् अनि त्यसको मूल्य चाहिँ अलि चर्को पर्छ भनेको हुनाले मैले चाहिँ आफू चढिरहेको म चाहिँ पेट्रोल गाडी चढ्छु. म अझै त्यसमा हात हालेको छैन. एक त दोस्रो त्यो कारणले होइन कि दिनभरि हिँड्न पर्ने धेरै मुभ गर्ने मान्छेहरूलाई पेट्रोल यो इन्धन बचाउने हिसाबले इलेक्ट्रिक गाडी राम्रो पनि हो.
9: मेरो नाम सन्देश मानसिंह बस्नेत. चाहिँ लास्ट टाइम भन्दा यो पालि चाहिँ अलिकति वेल म्यानेज नै देखेँ मैले. स्टलहरू पनि अलिक आधुनिक किसिमको छ होइन प्रोडक्ट पनि लास्ट इयरको भन्दा अलि धेरै भेराइटी अफ प्रोडक्ट अब यसमा चाहिँ बसदेखि अलिक नयाँ उहाँहरू लास्ट इयर हुँदैन थियो अनि कमर्सियल सेगमेन्टमा भ्यानहरू पनि धेरै नै ब्रान्डहरूको देखियो अनि प्राइभेटहरूको पनि यसपालि नयाँ प्रडक्टहरूको लन्चिङहरू पनि धेरै प्रडक्टहरू देखियो मोर ओभर इभी नै इभीको उसले नै एकदम डोमिनेट गरेको देखेँ मैले यसमा इभीको प्रडक्टहरू नै धेरै देखेँ मैले इभी भनेको मेन त अब गाडी चल्ने इन्धन अब इन्धनमा अब नेपाल जसको धनी इलेक्ट्रिसिटी प्रडक्सनले एकदम राम्रै गरिरहन्छ त्यो इलेक्ट्रिसिटीलाई चाहिँ ग्रिन एनर्जी होइन ग्रिन एनर्जीलाई किन सस्तो उसमा उपयोग नगर्ने भनेर नै मलाई लाग्छ इभीप्रति आकर्षित भएको देखिन्छ पेट्रोल हाल्नुको सट्टा अलिकति अब अहिले 200+ नै छ पेट्रोल त्यो सट्टा त इभी युनिटको 13-14 रुपियाँ तिरेर नै आफ्नो गाडी चलाउँदा धेरै सस्तो पर्यो नि त त्यही भएर अलिकति अपरेसनमा चाहिँ सस्तो हुने भएर अलिक इभीप्रति आकर्षित भएको मैले चाहिँ पाइएको छ
10: मेरो नाम राम बहादुर विष्ट मैले चाहिँ अब मोटरसाइकलहरू हेरेँ स्कुटरहरू हेरेँ अनि यस्तो यो कमर्सियल गाडीहरू हेरेँ बस हेरेँ मैले पेट्रोल भन्दा पेट्रोल डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले अनि ब्याट्रीमै जाउँ नेपालको प्रडक्ट नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई नौलो कुरो कुनै थोरै थोरै जोखिम त लिनुपर्छ त्यो सबैमा त्यही कुरा छ र मेरो अलरेडी 2-3 वर्षदेखि गाडीहरू छन् इलेक्ट्रिक म नयाँ नौलो के आयो भनेर आएको हो म चाहिँ यो विशेष बस हेर्न आएको हो मसँग माइक्रोहरू छ अनि सानो गाडीहरू पनि छ अनि ठुलो गाडी चाहिँ छैन बस चाहिँ छैन त्यही भएर यो दुईवटा बस स्पेसली हेर्न आएको
11: म ललित श्रेष्ठ हो ठिकै छ नयाँ नयाँ गाडीहरू आइरहेछन् अब अलिकति चाहिँ नेपालमा एउटा एक किसिमको टेस्टिङ जस्तो छ कि गाडीको एकदमै महँगो छ गाडी है महँगो गाडी महँगो छ अलिक सस्तो टाइपको गाडीहरू पनि अब त्यति होइन विद्युतीय अब विद्युतीयमा जान पर्ने स्थिति छ अब यो भनेको विद्युतीय युग चाहिँ हो तर यसमा गाडी भरपर्दो हुन्छ र चाहिँ त्यो जुन विद्युतले जुन दिने जसरी चाहिँ हामी चाहिँ बाटोमा बसेर चाहिँ घन्टौँ चाहिँ तपाईँको चार्जिङमा बस्नु पऱ्यो भने त राम्रो भएन त्यसले गर्दाखेरि त्यो हिसाब किताबमा हेर्दा हजुर पनि इन्धनमा चाहिँ मान्छेहरू छन् तर चाहिँ अबको युग भनेको विद्युत युग हो तर यो भरपर्दो खालको हुनु पऱ्यो गाडी अब नेपालको परिप्रेक्ष्यमा चाहिँ तपाईँको अझै पनि नेपालीको इन्कमको हिसाब किताबबाट हरेक हिसाब किताबबाट चाहिँ कार पाक्ने गाडीमा अझै पनि नेपालीको पहुँच पुग्ने सम्भावना अहिले तत्कालदेखि बढी चाहिँ यो सिभिल ट्रान्सपोर्टेसन चाहिँ व्यवस्थापन राम्रो गरिदिनुपर्छ सरकारले
6: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ आज हामी कार्यक्रम बदलिँदो नेपालमा नाइमाको आयोजनामा भइरहेको मोबिलिटी एक्सपो 2026 केन्द्रित रहेर कुराकानी गरिरहेका छौं यसअघि हामीले नाइमा एक्सपोको अवलोकन गर्न आएका व्यक्तिहरूसँगको अनुभव सुन्यौं अबको पालोमा सुनौ नाइमा मोबिलिटी मेलामा रहेका विभिन्न कम्पनीका गाडीहरूका स्टलका प्रतिनिधिहरूसँगको कुराकानी
12: अहिले हामी यो नाइमा एक्सपो 2026 अन्तर्गत टाटाको स्टलमा आइपुगेका छौँ हामीसँग एकजना सर हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ तर यहाँको परिचयबाट सुरु गरौँ
13: मेरो नाम सुजन कार्की म चाहिँ अहिले एज अ डेप्युटी म्यानेजर काम गरिरहेको छु सुप्रतिमा
12: अहिले टाटाको के छ गाडीहरू कस्तो खालको गाडीहरू भित्री हो यो एक्सपोमा
13: यो एक्सपोमा चाहिँ हामीले दुईवटा नयाँ प्रडक्टहरू लिएर आएको छौँ पन्च इभी र टियागो इभी दुईवटा प्रडक्टहरू छ
12: यसको अलिकति विशेषताको बारेमा कुराकानी गरौँ
13: अब विशेषता भन्दाखेरि टियागो इभीको भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ हाम्रो अहिले अपग्रेडेड भेरिएन्ट आएको हो अब डिजाइनहरू हेर्नुहुन्छ भने अझ पहिलाको भन्दा अझ बेटर डिजाइनहरूमा आएको छ हेडल्याम्प्सहरूमा चेन्ज छ बम्बर डिजाइनहरू चेन्ज छ सेफ्टीको लागि अझ बेस्ट रेटेड कार छ 6 इयर ब्याग ईएसपी कन्ट्रोल्सहरू यो कारणहरूले गर्दा 360 डिग्री क्यामराहरू अपग्रेड गरेको छ र प्राइस चाहिँ हामीले पुरानै प्राइसमा तिरेको छौँ भनेको जो 2899 र 2999 दुईवटा प्राइसमा तिरेको छौँ अब अनि इन्टेरियरमा पनि फिनिसिङ फिट एन्ड फिनिसिङमा अझ पुरानो भन्दा अझ इम्प्रुभ छ प्लस फुलको साइजहरू 26.03 सेन्टिमिटरको छ त्यही कुराहरूलाई चाहिँ अपग्रेड गरेको छ पन्चमा चाहिँ हामीसँग यो पनि अपग्रेडेड भेरिएन्ट नै हो जस्तो यसमा हेर्नुहुन्छ भने चाहिँ पन्चमा पनि हामीले पुरानोको भन्दा ब्याट्री क्यापेसिटीहरू पनि बढाएको छौँ 35-40 किलोवाटको छौँ अनि त्यस पछाडि हजुर क्लियरेन्सहरू 190-195 छ मोटर क्यापेसिटी पनि 90-95 किलोवाटको छ अब यही कुराहरू चाहिँ प्राइस बढ्दा फिचर्स बढ्दा पनि प्राइस चाहिँ हामीले पुरानोभन्दा कम प्राइसमा लन्च गरेका छौँ यसमा चाहिँ हाम्रो एउटा स्मार्ट 32 भनेर आउँछ त्यो चाहिँ हजुरको 32,79,000 पाइरहनु भएको छ त्यस पछाडि अर्को आउँछ हामीसँग 40 किलो वाटमा इम्पावर भनेर आउँछ

0: झगडा गरेको बढिन्छ नि चासो छ त्यसमा टाटाले के गरिरहेको छ अहिले त्यो इन्जन गाडी नै इभी नै हो बिजुली गाडी नै बिजुली गाडी नै ओभरअल नेपालको पेनिट्रेसन नै इभी नै बढी छ हस् त्यहाँलाई धन्यवाद थ्याङ्क यू
1: अहिले हामी यो नाइमा एक्सपो 2026 अन्तर्गत टोयोटा कम्पनीको स्टलमा आइपुगेका छौँ हामीसँग यहाँका एकजना कर्मचारीजी हुनुहुन्छ सरको परिचयबाट मैले सुरु गरेँ
2: नमस्ते मेरो महेन्द्र श्रेष्ठ म टोयोटा नेपालको सिनियर म्यानेजर सेल्सको
1: अनि के छ अहिले चाहिँ टोयोटाको कम्पनीको गाडीहरू बुझ्न ग्राहकहरूको अवस्था कतिको आइराख्नु भएको छ
2: अहिले हामीले चाहिँ दुईटा मोडल चाहिँ नयाँ फरक मोडल चाहिँ लन्च गरेका छौँ जुनमा चाहिँ अब ऱ्याप्रो हाइब्रिड जसले चाहिँ अब दुनियाँमा एउटा टेक्नोलोजीको हिसाबले हाइब्रिड चाहिँ एकदम राम्रो मानिएको र ब्याट्री प्लस फ्युल दुइटैबाट चल्ने गाडी हो यो चाहिँ दुइटैको मिक्सबाट र त्यसमा पनि एकदम फरक टाइपको मोडल र धेरै फिचर्स भएको गाडी ल्याएको हुनाले चाहिँ त्यो पनि अहिले ग्राहकले धेरै रुचाइएको छ र अर्को मोडल भनेको हाइलेस पिकअपमा झन्डै झन्डै 17-18 वर्षपछि चाहिँ नयाँ लुक्समा फरक तरिकाको अलिकति राम्रो खालको चाहिँ हाइलेस आएको छ जुन चाहिँ कस्टमरको धेरै चाहना थियो कि यस्तो खालको लुक्सको हाइलेस आएदेखि यहाँनिर नेपालमा लिन्थे किन्थे भन्ने पनि धेरैजना भएको थियो र यसमा पनि अब हाइलेसमा पनि अलिकति 250 सिरिजको जस्तो प्राडोको जस्तोको लुक्समा भित्र चाहिँ इन्टेरियरमा चाहिँ आएको हुनाले चाहिँ धेरैको रोजाइमा चाहिँ यो परेको छ
1: अब यो टोयोटा कम्पनी विशेष गरी अलिकति लग्जरियस र आम मानिसले एफोर्ड गर्नुभन्दा पनि अलिकति महँगो खालको भन्ने खालको हामीले बुझाइ छ आम मानिसहरूको समग्र रूपमा सामान्य मानिसको लागि चाहिँ के छ बैंकिङ प्रोसेस अथवा गाडी लिन चाहेमा ग्राहकहरूको लागि
2: अहिले चाहिँ अब गाडी त अब महँगै हो होइन अब फ्युल कारलाई यतिकै अलिकति ट्याक्स नै धेरै नै छ महँगै हुन्छ त्यसमा पनि अब टोयोटा अलिकति रिलायबिलिटी हुनाले चाहिँ अलिकति चढ्न सक्नेले नै किनिने हो होइन अब नसक्नेले पनि अलिकति आफ्नो बिजनेस व्यापार बढाएर पुरानै भए पनि लिएका छन् सेकेन्ड ह्यान्ड लिए पनि बलियो हुन्छ भनेर त्यो रेन्जमा पनि गएको छ नयाँ लिन नसके पनि अहिले अब ब्याङ्क फाइनेन्सको हिसाबले पनि अहिले इन्ट्रेस्ट रेट एकदमै कम छ यहीँ पनि ग्लोबल आइएमई आएको छ जसले चाहिँ 5.5 माथिको रेन्जमा दिएको छ र डाउन पेमेन्ट पनि अब कम्पनी हुनेलाई त 20% डाउन पेमेन्ट गरेर लाने सुविधा पनि छ त्यो भएको हुनाले चाहिँ अब राम्रै छ भनौँ न अहिले फाइनेन्सियल हिसाबले चाहिँ ब्याङ्क गर्नलाई
1: अब अघिल्लो वर्षको भन्दा यस वर्ष नाइमा अझ विशेष गरी टोयोटामा चाहिँ अलिकति फरक ग्राहकले अनुभव गर्ने कुराहरू अरू के छ गाडीहरूको सन्दर्भमा
2: एउटा चाहिँ हाम्रो चाहिँ टेक्नोलोजी सम्बन्धी चाहिँ हाइब्रिडको टेक्नोलोजी सम्बन्धी चाहिँ अलिकति फरक पाउनुहुन्छ र अब विश्वमै एडप्ट गरेको हाइब्रिड टेक्नोलोजी नेपालले पनि त्यो चाहिँ टेक्नोलोजी बुझोस् जानोस् र केही बारेमा सोध्नु परे कस्तो हो हाइब्रिड भनेर सोध्नु पर्यो भनेदेखि हाम्रो स्टलमा आएर भिजिट गरेर सोध्न सक्नुहुन्छ र अर्को भनेको बलियोको लागि चाहिँ टोयोटा हाइलक्स भनेर चिनिएको चिज चाहिँ अब हामीले यहाँनिर कति वर्षदेखि कस्तो खालको टोयोटा हाइलक्सहरू आइरहेको छ भनेर चाहिँ हामीले यहाँ डिस्प्ले पनि गरेका छौँ र कस्तो खालको पिकअप हो कि आएको थियो भनेर यो चाहिँ धेरै युज हुने नेपाल जस्तो बाटोलाई भएको हुनाले चाहिँ यो पनि आएर कस्तो खालको छ टेक्नोलोजी के छ भनेर बुझ्न सकिन्छ
1: हस् यहाँलाई धन्यवाद कुराकानीको लागि
2: हस् धन्यवाद
1: मैले यति बेला निशान कम्पनीको स्टलमा आइपुगेको छु निशान गाडीको हामीसँग यति बेला हुनुहुन्छ उहाँ यहाँको परिचयमा
3: म अमिता जोशी हो
1: अमिताजी यसबाट के छ निशानको विशेष कस्तो किसिमका गाडीहरू चाहिँ भित्रै व्यवस्था छ कुन कुन नयाँ लन्चहरू भयो
3: निशानको स्टलमा अहिले हामीसँग अभाइलेबल भनेको म्याग्नाइट र टेक्सन हो होइन हजुर यता नायमामा देखि नै भयो होला योपालिको नायमामा हाम्रो लन्चिङ भनेको चाहिँ हामीले न्यू टेक्सनको चाहिँ हामीले लन्च गरेका हो यो चाहिँ अलमोस्ट हजुरको लुक्स लाइज चाहिँ हाम्रो मिनी पेट्रोल जस्तै नै देखिन्छ जसको विशेषता भनेको अब जापानिज टेक्नोलोजी हो अब हामीले यो पालि लन्च गरेको भनेको चाहिँ जे होस् अब जो मान्छेहरू जति पनि हाम्रो ग्राहकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब इलेक्ट्रिक कति कस्टमर्सहरू अझै पनि हुनुहुन्छ कि हामी इभी गाडीहरू चाहिँ चढ्दैनौँ हामी त अलि राम्रै बरु पेट्रोलमै चढ्छौँ होइन भन्ने उहाँहरू कस्टमरहरूको लागि चाहिँ भनेर हामीले स्पेसली यो टेक्टोन चाहिँ लन्च गरेको
1: त्यो हामीसँग निशानमा भएको गाडीहरू र यसको मूल्यको हिसाबमा अलिकति कुरा गरौँ न कति कति
3: प्राइसिङको कुरा गर्नुहुन्छ भने चाहिँ निशान त एकदमै अब पहिला जस्तो होइन हजुर एकदम महँगो छ निशान ब्रान्ड भन्ने बित्तिकै जापानिज ब्रान्ड हो र एकदमै महँगो छ भन्ने बुझाइ चाहिँ अहिले एकदमै टोटली रङ भइसकेका छ सो अहिले हामीसँग जति पनि निशानको गाडीहरू छ स्टार्टिङ प्राइसहरूको 75,000-75,000 नै सुरुवाती प्राइस छ भने टेक्टनको सुरुवाती प्राइस चाहिँ हामीले 51,30,000 गरेर नै यो 9

0: मात्रै लन्चिङ गराएको
1: छ। ग्राहकहरूको चाहिँ विशेष रोजाइ कस्ता किसिमका गाडीहरूमा छ निसानको पनि?
0: निसानमा चाहिँ अहिलेसम्म चाहिँ भन्नु पर्दा हजुरको एकदमै भनौँ न सस्तो राम्रो भरपर्दो भनौँ न हामीले नर्मल सिम्पल भाषाको बुझाइमा हिँड्ने हो भने ग्राहकहरूको चोइसमा चाहिँ सबभर राम्रो पनि अनि ब्रान्ड वाइज राम्रो सस्तो अलि लामो समयसम्म टिक्ने र उहाँहरूले चाहिँ गाडी किनिसकेपछि चाहिँ मेन्टेनेन्स पनि उहाँहरूले चाहिँ गरिराख्न सक्ने खालको चाहिँ रोजाइमा पर्न आउँछ। हामीले चाहिँ लास्ट फ्यु इयर्सदेखि चाहिँ यो कुराहरू सबैलाई चाहिँ एकदम ध्यानमा राखेर चाहिँ म्यागनाइट चाहिँ एकदम पर्फेक्ट भनौँ न जसले चाहिँ इभी गाडी नचढिकन तर राम्रो पेट्रोल नै चढ्ने हो भने चाहिँ यो म्यागनाइट चाहिँ हाम्रो एकदमै सस्तो राम्रो भरपर्दो गाडी भन्छु म चाहिँ।
1: अब अन्त्यमा दैनिक कति ग्राहकहरूले अवलोकन गर्नुभएको छ स्टल हिजोदेखि सुरु भयो?
0: हिजोदेखि सुरु भएको हिसाबमा त एकदमै धेरै नै प्याक छ होइन अलमोस्ट अब होला अब अझै पनि नर्मली अब हाम्रो भन्दा पनि इलेक्ट्रिकको स्टलहरूमा चाहिँ अझ मासिभ भिड चाहिँ छ। हाम्रो कस्टमरको चोइस भनेको चाहिँ जो इलेक्ट्रिकमा नजाने जसको रोजाइ चाहिँ पेट्रोल गाडी नै हो भन्ने मात्रै फिल्टर गरेर कस्टमरहरू भिजिट गर्नु भएको छ। त्यो हिसाबले पनि हिजोको दिनमा मात्रै हामीले कुरा गर्ने हो भने लगभग 150-180 हाराहारीमा चाहिँ हाम्रो स्टलमा मात्रै भिजिट गर्नुभएको छ भने अब सायद अब इलेक्ट्रिकमा त अझ धेरै होला यो भिडको। एकदम धेरै धन्यवाद।
1: यति बेला हामी यो नाइमा मोबिलिटी एक्सपो 2026 अन्तर्गत हुन्री कम्पनीको स्टलमा आइपुगेका छौँ जसले विद्युतीय गाडीहरू मात्र उत्पादन र बिक्री वितरण गर्ने गर्छ। यसका एकजना प्रतिनिधि हामीसँग हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छ। सबको परिचयबाट सुरु गरौँ।
2: मेरो नाम चाहिँ दिवस केसी, म चाहिँ बोमा हुन्री कम्पनीको बोमा इभी भन्ने गाडीमा एज अ मार्केटिङ सेल्स पर्सन बसिरहेको छु।
1: पछिल्लो समय यो विद्युतीय गाडीमा आम उपभोक्ताको चासो बढ़िरहेको छ होइन, भिड पनि धेरै जस्तो स्टलहरू विद्युतीयतिरै बढ़ी देखिन्छ, के छ तपाईँको अवस्था?
2: हाम्रो पनि अहिले राम्रै छ किनभने हजुरको यो सिटी कारहरू छ हाम्रो चाहिँ खासमा त्यो सिटी कार हुनाले मान्छेले चाहिँ कस्तो खालको गाडी रहेछ हेर्दा पनि सानो चिटीको परेको छ भनेर मान्छेले आफ्नो प्रतिक्रियाहरू देखाउन चाहिँ आइरहनु भएको छ भनौँ।
1: यसको के छ मूल्यको हिसाबमा कतिसम्म पर्छ?
2: यसको हजुरको दुईवटा भेरिएन्ट छ, 300 किलोमिटर र 200 किलोमिटर गरेर। 300 किलोमिटरको हजुरको 26 लाख छ र 200 किलोमिटरको चाहिँ 21 लाख हुँदैछ।
1: एकपटकमा फुल चार्ज गर्दाखेरि कुरा गर्नु
2: मैले प्राइसको कुरा गरेँ,
1: किलोमिटर भने चल्ने त्यति चल्ने भन्नु खोज्नु
2: चार्ज गर्नुभयो भने हजुरलाई 300 किलोमिटरको रेन्ज पाउनुहुन्छ।
1: पछिल्लो समय यो विद्युतीय गाडीहरूको जसरी विकास विस्तार देशभरि हुँदैछ होइन, यो हुन्री कम्पनीले विशेष गरी यसकै कारोबार गर्ने रहेछ, अब के होला योभन्दा पछाडिको भविष्यमा? यसो हेर्दाखेरि नेपालमा विद्युतीय गाडीहरू नै फस्टाउँछ अथवा चाहिँ इन्धनबाट चल्ने गाडीहरू पनि केही मात्रामा अघि बढी राख्छ, के लाग्छ?
2: अब हजुरको फ्युचर हेर्दाखेरि चाहिँ इलेक्ट्रिक गाडी नै फ्युचर हुन सक्छ किनभने हजुरको अब पेट्रोलको प्रब्लम, पेट्रोलको त्यो महँगाई हेरेर चाहिँ इलेक्ट्रिक चाहिँ एकदमै मान्छेलाई एकदमै सजिलो भयो कि। अब हजुरले घरमै चार्ज गर्छु, घरको बत्तीले चाहिँ मजाले चार्ज गर्नु मिल्यो, बाहिर गयो हाइवेतिर गयो त्यहाँ पनि इलेक्ट्रिक चार्जर हो, आजभोलि जहाँ पनि पाउनुहुन्छ, चाहे हजुर इन्डियामा ट्राभल गर्दै हुन्छ, चाइनातिर ट्राभल गर्दै हुन्छ, जहाँ पनि आफ्नो गाडी लिएर म कम्फर्टेबल जान पाउँछु भन्ने पाउँछ आजभोलि।
1: यसका लागि सरकारले अलिकति यो चार्जिङको समस्या त्यसै गरी ब्याट्रीमा पनि अलिकति अझै मोडिफाई भएर आउनुपर्छ भन्ने पनि माग उठ्छ बेला बेलामा, कति समस्या छ भनिन्छ अथवा महँगो पर्छ भन्ने चाहिँ यसका लागि के भन्नुहुन्छ?
2: अब त्यो सरकारको चाहिँ सरकारले चाहिँ यस्तो कुरामा चाहिँ ध्यान दिनै पर्छ किनभने हजुरको फ्युचर भनेको अब इलेक्ट्रिक होइन, अब त्यो हाम्रो कुरा देखि पनि नाच्छौँ र देखि पनि सकेको कुराहरू, त्यही हुनाले अब सरकारले अलि यो कुरामा ध्यान दिएको छ, उपभोक्ताहरूलाई चाहिँ धेरै सजिलो हुन्थ्यो कि।
1: त्यो विद्युतीय गाडीभित्र पनि ग्राहकको विशेष चासो त्यसभित्र के विषयमा बढी सोधपुछ हुनुहुँदो रहेछ उहाँहरूबाट?
2: त्यो उहाँहरूको चाहिँ धेरै जस्तो किलोमिटर कति किलोमिटर पुग्छ र अनि पैसा त्यही हो कति कति कति मूल्यको छ त्यही नै छ
1: चासो। हस्, त्यहाँलाई धन्यवाद कुराकानी गर्दा।
2: थ्याङ्क यू सर।
1: हामी यो नाइमा मोबिलिटी एक्सपो 2026 अन्तर्गत इको कम्पनीको स्टलमा आइपुगेका छौँ। म उहाँको परिचयबाट सुरु गर्छु। सरको शुभ नाम?
3: मेरो शुभ नाम ऋषि सिंह।
1: यसको बारेमा पनि अलिकति
3: तपाईँ ओके, म चाहिँ न्यू स्कुटरको मार्केटिङ म्यानेजर हो। हामी अहिले नाइमामा प्रस्तुत छौँ 2026 नाइमामा हाम्रो स्टलमा आइदिनुहोस् होला। हाम्रो स्कुटर हो मेन फोकस, तर इट डजन्ट मिन टू विलर्स भनौँ न, स्कुटर भन्दा पनि टू विलर्स ब्रान्ड हो हामी, अब टू विलर्स ब्रान्डमा हामी स्कुटर हो, तपाईँको स्पोर्ट बाइक भनौँ, तपाईँको रोड रेसर बाइक भनौँ, हामी त्यो प्रोभाइड गर्छौँ।
1: पछिल्लो समय ग्राहकहरूको अलिकति यो विद्युतीय गाडीतिर्फ पनि आकर्षण बढ्दो छ, के पाउनु भएको छ, तपाईँको अनुभव के छ, हिजोदेखि एक्सपोज सुरु भएको छ, आजसम्मको अवस्था के छ?
3: पहिलाको मार्केट अनुसार र पहिलाको जुन हाम्रो जनताहरूको जुन एउटा मेन्टल ब्लक थियो नि, त्यो चाहिँ ओपन भएको छ सर। रिसेन्टली जुन एउटा पेट्रोल सर्टेजले गरेर ओपन भएर उहाँहरू चाहिँ एडप्टेसनमा इलेक्ट्रिक बाइक्स इलेक्ट्रिक स्कुटरको एडप्टेसनमा एकदम बढ्दो देखिरहेको छौँ सर हामीले। सो यस्तै भइराख्यो भने छिटै नेपाल पनि एउटा राम्रो गाडी जस्तै स्कुटर र बाइकमा पनि छिटो एडप्टेसन गर्ने कम्पनी कन्ट्री चाहिँ हुनसक्छ।
1: यो इन्धनबाट चल्ने पेट्रोल र विद्युतीय बाइक चढ्दाखेरि अथवा मोटरसाइकल चढिराख्दाखेरि दुई पानले के फरक छ यसमा चाहिँ?
3: धेरै फरक छ सर, सेभिङ तपाईँको पैसा धेरै सेभ हुन्छ नि सर। तपाईँले मान्नुहोस् तपाईँको होइन, तपाईँले बाइक चलाउनुहुन्छ मान्नुहोस् होइन पेट्रोलको हो, तपाईँले 5,000 रुपियाँ तिर्नुहुन्छ महिनाको, सो तपाईँ 4 वर्षको हिसाब गर्नु भने तपाईँको 3-4 लाख तपाईँको पेट्रोल खोज्नुहुन्छ सर है। त्यही कुरा तपाईँले इभी चलाइराख्नु भएको छ भने यो म्याक्सिमम 20,000 रुपियाँ 30,000 खर्च होला तपाईँको बिजुलीको हो, तपाईँको अलमोस्ट लाइक 3-4 लाखको त यहाँ तपाईँको पैसा सेभ हुन्छ, त्यो त हुँदै भयो। अनि तपाईँले जुन कुरा तपाईँले पेट्रोल बाइक चलाएर पाइराख्नु भएको छ नि, त्यही सुविधा त तपाईँले इभीबाट पनि उठाउन सक्नुहुन्छ नि, त्यो कुरा त्यही हो सर।
1: अब के छ जस्तो विद्युतीय गाडी खरिदका लागि ब्याङ्किङ सुविधा फाइनान्सको यस सन्दर्भमा के छ जानकारी?
3: छ त सर, मजाले तपाईँले आइसी मोटर जस्तै जसरी पाउनुहुन्छ नि फाइनेन्स, त्यस्तै हाम्रो इभीमा पनि मजाले पाउन सक्नुहुन्छ सर। हाम्रो शाखा छ ब्याङ्किङमा पनि, हाम्रो एनआइबी ब्याङ्कहरू हुनुहुन्छ होइन, एनआइबी ब्याङ्क हुन्छ अनि अरू ब्याङ्कहरू पनि हुन्छ हाम्रो पार्टनरहरू, त्यहाँबाट पनि तपाईँले फाइनेन्स सुविधा लिन सक्नुहुन्छ। साकार फाइनेन्स हाम्रो फाइनेन्स पार्टनर नै हो, उहाँबाट पनि तपाईँले फाइनेन्सिङ सुविधा लिन सक्नुहुन्छ सर। मजाले
1: अधिकतम न्यूनतम सबैभन्दा कम मूल्य र सबैभन्दा बढी के फरक छ?
3: हाम्रो सबभन्दा कम मूल्य 2,25,000 बाइक हो एफएक्स विङ, र सबभन्दा बढी मूल्य एफकेएक्स 300 भन्ने, त्यो चाहिँ तपाईँको 3,85,000 पर्छ सर हो। अब तपाईँले डिफ्रेन्स हेर्नुहुन्छ भने एउटा रेन्जको डिफ्रेन्स छ, एउटा 100 किलोमिटर हो भने अर्को 150 किलोमिटर छ, अरू भनेको स्पेक्सहरू फेसिलिटिजहरू, अभियसली तपाईँले अलिकता पैसा तिर्नुहुन्छ भने अझ धेरै फेसिलिटिजहरू पाउनुहुन्छ बाइकको सन्दर्भमा। अर्को ब्याट्रीमा फरक छ सर, हाम्रो 235 चाहिँ तपाईँको ग्राफिनाइट ब्याट्री हो भने 385 चाहिँ तपाईँको लिथियमआयन ब्याट्री हो, सो ब्याट्रीको क्वालिटीमा पनि डिफ्रेन्स हुन्छ, वारेन्टीमा डिफ्रेन्स हुन्छ, सो अलिकता फरक छ। त्यो बाइक धेरै भन्नु पनि अरू खासै फरक के पनि छैन, मोटर पनि मोटर पावरहरू पनि काइन्ड अफ सेम नै छ, त्यो डिजाइन पनि सेम नै छ हेर्न सक्नुहुन्छ तपाईँले। सो त्यस्तो फरक भन्ने एउटा हाम्रो ब्याट्रीमा होइन वारेन्टीमा, ब्याट्री वारेन्टीमा बेसिकली यति नै फरक छ। अनि रेन्जमा बहिनी कति जति ग्राहकहरू अवलोकन गरेर आइराख्नु भएको छ बुझ्न? 200-300 मान्छेहरू आइराख्नु भएको छ, मजाले आइराख्नु भएको छ 200-300 मान्छेहरू।
1: हस् त्यहाँ धन्यवाद समय कुराकानीको लागि सर। तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा नाइमा मोबिलिटी एक्सपो 2026 विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कार्यक्रममा नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघ अर्थात नेपाल अटोमोबाइल इम्पोर्टर्स तथा म्यानुफ्याक्चरर एसोसिएशन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: मेरो कपडा प्याकिङ गर्दै त सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध क्यान्सरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-494-333-4935-55।
4: संयोगको शिर,
5: मेरी जोडको काख,
4: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
5: शान्ति र आनन्दको अनुभूति, सहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर।
5: झुली अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-56-66 र 9841-29-54-81। वेबसाइट झुले.com.np।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: 스페인 가수라 가시카메자 드라마 라디오 네트워크.
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिवी नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा काठमाडौँमा चलिरहेको नाइमा मोबिलिटी एक्सपो 2026मा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। यसअघि हामीले नाइमा अवलोकन गर्न आएका केही नागरिक र त्यहाँ प्रदर्शनीमा राखिएका स्टलका प्रतिनिधिसँगको कुराकानी प्रस्तुत गर्यौं। कार्यक्रममा अब सुनौं नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर एसोसिएशन नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालसँगको कुराकानी।
2: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
1: हस् धन्यवाद।
2: यस वर्ष पनि हरेक वर्ष चाहिँ नाइमाले नेपाल मोबिलिटी एक्सपो 2026 आयोजना गरेको छ, होइन? यसको अहिलेको मुख्य उद्देश्य चाहिँ के हो भनेर बुझ्ने?
3: सर्वप्रथम त नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा नेपालका प्रमुख सवारी साधन आयातकर्ता तथा निर्माताहरूले स्थापना गर्नुभएको एसोसिएशन हो, जसले वर्षमा कम्तीमा एउटा नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्जिबिसन गर्ने गरेको छ। यसको प्रमुख उद्देश्य एउटै छानामुनि अवलोकनकर्ताहरूले आफूलाई मन परेको र आफूलाई सुहाउँदो र उपयुक्त सवारी साधन छान्न सक्नुहोस्, सँगसँगै सवारी साधन र मोबिलिटी क्षेत्रको बारेमा आफूलाई चाहिने जानकारीहरू पनि हासिल गर्न सक्नुहोस्। त्यही भएर हामीले एक्सपोमा सवारी साधन प्रदर्शनीको सँगसँगै लर्निङ सेसन्सहरू र क्षमता अभिवृद्धि र जनचेतनाका कार्यक्रमहरू पनि गर्ने गरेका छौं।
2: अघिल्लो संस्करणको तुलनामा यसपटक चाहिँ एक्सपोमा के कस्ता नयाँ कुराहरू थपिएका छन् जसले आम दर्शकलाई चाहिँ त्यो चाहिँ आकर्षण गरोस्?
3: पहिलो कुरा त पहिलो संस्करण भन्दा अहिले हाम्रो परिष्कृत र वृहत भएको छ हाम्रो एक्सपो, किनभने अघिल्लो वर्ष 47 ब्राण्डहरूले प्रदर्शन गर्नुभएको थियो भने अहिले कम्तीमा 55 ब्राण्डहरूले चाहिँ प्रदर्शन गरिरहनु भएको छ। त्यो मध्ये 50 बढ़ी ब्राण्डहरू लन्च हुनुभएको छ, नयाँ मोडलहरू लन्च गर्नुभएको छ ब्राण्डले। यसले के देखाउँछ भने अवलोकनकर्ताहरूलाई धेरैभन्दा धेरै विकल्पहरू यहाँनिर छन्। अर्को चाहिँ लर्निङ सेसन्सहरू हामीले पोहोरभन्दा अझै परिष्कृत ढंगले अगाडि बढ़ाइरहेका छौं। नेपालकै लब्ध प्रतिष्ठित व्यक्तित्वहरू अनिल केशरी शाह, टीकाराम यात्री, संजय कोइराला, संजय सिलवाल गुप्ता, दीपक थपलिया, आलोक खत्री जस्ता प्रबुद्ध व्यक्तित्वहरूले चाहिँ मोडरेशन गरेर देशकै नीति निर्माता र विज्ञहरू र विदेशबाट समेत हामीले 4 विज्ञहरूलाई बोलाएका छौं। उहाँहरू समेतको उपस्थितिमा लर्निङ सेसन आयोजन गर्दैछौं। अर्को चाहिँ नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई लक्षित गरी हाम्रो मेडिकल पार्टनर ग्रान्डी हस्पिटलले दुर्घटना हुने बित्तिकै कसरी घाइतेलाई कसरी स्याहार गर्ने भन्ने सम्बन्धीको विशेष तालिम र अवेरनेस कार्यक्रम पनि छ। अर्को अघिल्लो वर्षभन्दा अहिले हाम्रो भइरहेको परिष्कृत रूप चाहिँ ट्राफिक प्रहरीको स्टल राखेका छौं हामीले, जहाँ चाहिँ हरेक भ्रमणकर्ताले ट्राफिक गतिविधि र अवेरनेस रोड सेफ्टीसँग सम्बन्धित र ट्राफिक म्यानेजमेन्टसँग सम्बन्धित अवेरनेसका कार्यक्रमहरू पाउनुहुनेछ। तपाईँलाई प्रिमियमनेसको फिलिङ अझै बढ़ी हुनेछ भन्ने हामीलाई लाग्छ।
2: अब अलिकति व्यवसायिक कुरा गरौं, आम दर्शकले गाड़ी अवलोकन गर्ने बाहेक अरू के कुराहरू चाहिँ जान्ने अवसर पाउनुहुन्छ यहाँ आइसके पछाडि?
3: अब एउटै छानामुनि धेरै सवारी साधन हुनुको एउटा फाइदा के हुँदो रहेछ भने किन्न जानुभएको होइन, त बुझ्न जानुभएको हो। यसले तपाईँलाई के लाग्छ भने अहिले पनि नेपालको मार्केटमा एउटा सवारी साधनको वर्कसपभित्र गएर सोधिहाल्ने गइहाल्ने स्थिति त्यति सहज बनिरहेको देखिँदैन। तर एक्सपोमा त तपाईँलाई त आउने यो गाडी कस्तो हो, यसको मूल्य कति छ, छूट कति छ, यसका विशेषताहरू के हुन् भनेर त्यहाँ बुझिसकेपछि त्यो जुन इन्फर्म डिसिजन भन्ने गर्छौँ नि हामी, जानेर बुझेर गरेको निर्णयले त तपाईँले जिन्दगीमा गाडी किन्नु त एउटा महत्वपूर्ण निर्णय हो नि, होइन? अब हाम्रो समाजमा घर बनाउनु, सवारी साधन जोड्नु सपना जस्तो हो नि, होइन? एकदमै धेरै बुझेर गर्न पाउनुहोस् भनेर हामीले प्रत्येक स्टलमा प्रोफेसनल काउन्सिलरहरू ब्रिफ गर्न सक्ने व्यक्तिहरू चाहिँ व्यवस्था गरेका छौं भने लर्निङ सेसन्समा पनि यहाँले ओभरअल मोबिलिटीका पर्सपेक्टिभहरू सोध्न सक्नुहुन्छ, होइन? कुन क्याटेगोरीको भेहिकल चाहिँ तपाईँको लागि उपयुक्त हुन सक्छ, पेट्रोल डिजेल आइस भेहिकल अथवा इलेक्ट्रिक भेहिकल अथवा तपाईँको चाहिँ हाइब्रिड भेहिकल अथवा तपाईँको लागि चाहिँ कुन टाइपको चाहिँ सामान्य फ्यामिली ह्याचब्याक कार चाहिँ तपाईँको लागि जरुरी हो कि अथवा एसयूवी कुनै लग्जरी कार तपाईँको लागि उपयुक्त हो कि कमर्सियल भेहिकल उपयुक्त हो कि, यी कुराहरू हेर्नु त एउटै छानामुनि यो त सबैभन्दा ठुलो विकल्प हो। र मलाई लाग्छ एउटा सिरियस सवारी साधन सिरियसली किन्न खोजिरहनु भएको व्यक्ति चाहिँ एउटा दीक्षित हुने अवसर जस्तो लाग्छ कि मलाई सर.
1: 55 भन्दा बढी ब्रान्डका 40 भन्दा बढी नयाँ मोडलका अझ त्योभन्दा पनि सम्भवतः बढी होला हामीले यतिसम्म जानकारी पायौँ. त्यो किसिमका प्रदर्शनीहरू राखियो भन्ने छ गाडीहरूको, यसमा अलिकति जाउँ के थियो, कस्तो खालको गाडीहरू देख्न पाउँछौँ?
3: अब हाम्रो सुरुको योजना अनुसार चाहिँ हामीले 52 स्टल्समा 55 भन्दा बढी ब्रान्ड भनेका थियौँ. अहिले हेरेर यहाँ आउँदाखेरि 55-56 भन्दा बढी ब्रान्ड देखिनु भएको छ. 40 भन्दा बढी नयाँ मोडल भनेका थियौँ, तर मोडल चाहिँ कतिपय एक्जिस्टिङ मोडलमा पनि अलिकति त्यसलाई चाहिँ इन्हान्स भएर आएको मोडल समेत लन्च गर्दाखेरि हिजो मात्रै पनि करिब 50 आरआरमा लन्च गर्नुभएको नयाँ मोडल लन्च गर्नुभएको थियो. हामीले यसपालि 2 पाङ्रे र 4 पाङ्रे सवारी साधन मात्रै प्रदर्शनमा राखेका छौँ, र त्यसमध्ये पनि 2 पाङ्रेमा मोटरसाइकल र स्कुटर र 4 पाङ्रेमा प्यासेन्जर कार अनि तपाईँको चाहिँ कमर्सियल भेहिकल दुईटा क्याटेगोरीको गरेर 26 प्रकारका कारहरू छन् तपाईँका चाहिँ प्यासेन्जर कार भने 8 क्याटेगोरीका चाहिँ तपाईँको चाहिँ 8 कम्पनीहरूले चाहिँ कमर्सियल भेहिकल प्रदर्शन गर्नुहुन्छ भने 18-19 कम्पनीले चाहिँ तपाईँको टू व्हिलर स्कुटर र मोटरसाइकल प्रदर्शन गर्दै हुनुहुन्छ. त्यो हिसाबले हेर्दाखेरि चाहिँ जुन मोडलहरू आइरहेका छन् अहिले कतिपय मोडल मार्केटमा अलिक अगाडि देखिए तापनि अफिसियली लन्च नभइसकेका र अहिले बजारले विकल्प धेरै दियो. अब नाइमा मोबिलिटी एक्सपो नेपालको सबैभन्दा ठूलो मोबिलिटी एक्सपोमा यति धेरै नयाँ मोडल लन्च हुनु भनेको हामीले मोबिलिटी फर अल भनेका छौँ. अब एउटा किन्न चाहने एउटा अवलोकनकर्ता र किन्न चाहने सवारी साधन जसले खरिद गर्न खोजिरहनु भएको छ अझै बढी उपयुक्तता उहाँले भेट्ने सम्भावना भयो.
1: नेपालमा सामान्यतया आम मानिसको पहुँचमा 4 पाङ्रे गाडी चाहिँ अलिकति कमै देखिन्छ, होइन, हुने खाने अथवा चाहिँ अलिकति पैसा भएको व्यक्तिले मात्रै चढ्न सक्ने भनेर बुझिन्छ. त्यसैले यहाँले पनि भन्नुभयो सोरुममा गएर सिधै बुझिहाल्ने भन्ने हुँदैन भन्नुभयो. त्यसैले गर्दा यस्ता एक्सपोहरूले अझ त्यसका लागि अझ सपोर्ट सहयोग गर्छन् जस्तो लाग्छ. सबैभन्दा सस्तो अथवा आम नागरिकले चाहिँ सामान्य स्तरको मानिसले पनि चढ्न सक्ने गाडीको सुविधा छ कि छैन?
3: मैले यहाँलाई अघि पनि संकेत गरे नेपालका 80% भन्दा धेरै मूल रूपमा आयात गर्ने आयातकर्ता र निर्माण सवारी साधन निर्माणकर्ताहरूको एसोसिएसन हो नाइमा. यहाँ तपाईँले क्याटेगोरी वाइज नट ओन्ली त्यो टेक्निकल क्याटेगोरी मात्रै नभएर यो चाहिँ प्राइस वाइज पनि तपाईँले सामान्य अफोर्डेबल प्राइसदेखि लिएर महँगो प्राइससम्मका गाडी सवारी साधनहरू यहाँ पाउनुहुन्छ. अब मैले नाइमाको सचिवालय अथवा नाइमाको कर्मचारीको हैसियतले नभनी एउटा एक्सपोको दर्शकको हिसाबले हेर्दाखेरि पनि
1: आम नागरिकको
3: हिसाबले हेर्दा पनि करिब 20 लाखको हारादेखि लिएर अझ 20 लाखभन्दा केही कम सम्म तपाईँको चाहिँ अफर प्राइसमा 18-20 लाखका गाडीदेखि लिएर अब करोडौंका गाडी पनि देखिएको स्थिति छ, होइन? त्यो भएर तपाईँले चाहिँ आफ्नो उपयुक्तता अनुसार हेर्ने रह्यो. अर्को कुरा यहाँले भन्नुभयो 4 पाङ्रे सवारी साधन जुन यहाँले लार्जर देन द लाइफ इमेज भन्छ नि, जुन यो चाहिँ मेरो लागि होइन, दिस इज नट द पीस अफ माई केक, त्यो सोचाइबाट चाहिँ हामी मुक्त हुनुपर्छ जस्तो मलाई लाग्छ. तपाईँले एउटा 4 पाङ्रे सवारी साधन किनेर 4 जना परिवारको मान्छे हिँड्ने आफू सुरक्षित तरिकाले धुवा धुनुबाट जोगिने तपाईँको चाहिँ वायु प्रदूषणका सारा कुराहरू जुन छन् त्योसँग जोडिने सबै हिसाब गर्नुभयो भने र तपाईँ 2 पाङ्रे सवारी चलाइरहनु भएको छ भने तपाईँ 4 पाङ्रे पनि अफोर्ड गर्न सक्नुहुन्छ कि बा. त्यो सँगसँगै सवारी साधन यदि नेसेसिटी हो भने सवारी साधन एसेट हुन सक्छ. सवारी साधन लग्जरीको रूपमा या लायबिलिटीको रूपमा एउटा पाटो होला, तर तपाईँले हेर्नुहुन्छ भने कति धेरै व्यक्तिहरूले सवारी साधनलाई एसेटको रूपमा प्रयोग गरेर आय आर्जन बढाइरहनु भएको छ. डिरेक्ट आय आर्जन एउटा हो, अर्को चाहिँ सवारी साधनले जुन गतिशीलता बढाउँछ त्यसपछि तपाईँको पोटेन्सियल बढ्छ भन्ने मलाई लाग्छ. तपाईँले सहज ढंगले कहीँ पुग्न पाउनुभयो, योजना गर्न पाउनुभयो र तपाईँको
1: सुरक्षाको
3: कुरा रह्यो र म त देख्छु स्वास्थ्यको पनि कुरा हो, होइन? काठमाडौँमा वायु प्रदूषणको स्तर कुनै बेला कति स्तरमा पुगेको छ हामीले हेरेका छौँ, होइन? त्यो इन्डिकेटर 50 भन्दा तल हुनुपर्ने, 250 भन्दा माथि पुगेर संसारका प्रदूषित शहरहरूमध्ये हामी पनि पर्यौं, होइन, अग्र स्थानमा. त्यो अवस्थामा हेर्दा सवारी साधनलाई एउटा नेसेसिटीको रूपमा बुझ्नु पर्यो. सवारी साधनलाई एउटा चाहिँ आफ्नो यस्तो एउटा यस्तो एसेट जसले चाहिँ कसैले प्रत्यक्ष रूपमा लाभ लिने गरी चाहिँ सवारी साधनलाई एउटा स्रोत बनाउन सक्नु होला. भने कसैले चाहिँ अप्रत्यक्ष रूपमा त्यसले तपाईँको क्यापासिटी इन्हान्स गर्यो, तपाईँलाई स्वस्थ बनायो र समग्रमा तपाईँको गतिशीलता बढायो भन्ने चाहिँ मेरो बुझाइ छ।
2: यहाँले अलिकति यस्तै खालको प्रश्न जोड्नुभयो, मैले पनि सोध्न चाहे यो आम यो गाडी चढ्ने भने चार पाक्रे गाडी चढ्ने भने नेपालमा चाहिँ विलासिताका लागि बढी हो, त्यो किसिमको सड़क सुरक्षा पनि छैन, सड़कको पहुँच पनि छैन, पैसा हुने मान्छेले गाडी वर्षै पछि फेर्छ, आवश्यकता भन्दा विलासिता बढी भन्ने भाषा पनि एक प्रकारको बहस हुन्छ। यसमा के भन्नुहुन्छ यहाँको अहिलेसम्मको भोगाई बुझाइ देखाई यो एक्सपोलाई हेर्दाखेरि?
3: अब हेर्नुहोस्, नाइमाले सुरुदेखि नै गरेको एउटा बहस पहिले के हो भने सवारी साधन आवश्यकता हो, विलासिता होइन। तपाईँले विकसित देशहरू हेर्नुहुन्छ भने मैले कुनै समय अमेरिका भ्रमण गर्ने अवसर पाएको थिएँ, त्यहाँका सड़कहरू हेर्दाखेरि मलाई म आफू विश्वास गर्न लायक भएन, यति टाढा टाढासम्म जाने बाटोहरू बनाउनेछ, यति धेरै स्पिडमा गाडी हाँक्न सकिने र त्यो गतिशीलता देखिन्छ, त्यहाँ हजारौं गाडीहरू सय किलोमिटर भन्दा बढीको स्पिडमा कुदिरहेका छन्। त्यहाँको एकजना विज्ञले भन्नुभयो, अमेरिका विकसित भएर सड़क बनाएको होइन, सड़क बनाएको भएर विकसित भएको हो भन्नुभयो। देखियो होइन, तपाईँको 300-400 किलोमिटर प्रति घण्टा चल्ने मेट्रो रेलहरू, द्रुत गतिका रेलहरू जापान चाइना नेपाल भने हामी सुन्छौँ, त्यति हुने भने सोच्नुहोस् त 825 किलोमिटर लम्बाइ छ देशको। मलाई लाग्छ काँकड भिट्टाको मान्छेले महेन्द्रनगरको गड्डा चौकीमा जारी खान जान सक्छ नि, अझै यदि 2 घण्टा त लाग्ने रहेछ नि त्यो सुविधा 2-2.5 घण्टामा होइन। गतिशीलताले कति धेरै समाजमा सन्तुलन दिन्छ होला। हेर्नुहोस् त, हाम्रा पहाड़का गाउँ घरहरू किन खाली भयो भन्दा गतिशीलता भएन नि, होइन। मेरो घर खोटाङ हो, म यहाँबाट करिब 200-300 किलोमिटर, यदि मसँग मेट्रो रेल हुन्थ्यो भने त म त 1 घण्टा पुगे रहेछु नि त, म बसाइसराई गर्नुपर्ने थिएन। त्यसले गर्दा मेरा मूल्य मान्यता, मेरा त्यहाँका चाहिँ रिसोर्सहरू र मेरो सम्बन्धहरू सबै बस्ने थिए, समग्रमा हाम्रो समाज सन्तुलित हुने थियो भन्ने मलाई लाग्छ। त्यसले गर्दा यो पहुँचभन्दा बाहिरको कुरा भन्दा पनि यसलाई पहुँचमा बनाउनुपर्छ। तपाईँसँग पैसा थोरै छ, सानो थोरै पैसाको सवारी साधन लिनुहोस्। नेपाल सरकारले अहिले 60% लोन दिने गरी नेपाल राष्ट्र ब्याङ्कले चाहिँ प्रोभिजन गरेका छ, अझ ठूला कमर्सियल भेहिकलमा त अझ त्योभन्दा बढी लोन दिँदैछ। तपाईँले म समग्रमा कसरी हेर्छु भने एसेट बनाउनु भयो भने सवारी साधन तपाईँको किस्तामा पनि तपाईँ लिन सक्ने स्थिति सरकारले बनाइदिएको छ। इलेक्ट्रिक भेहिकलमा दिएको सरकारको सुविधाहरू अहिले हेर्नुहोस्, त्यो किन दिएको त भन्दा सबैले चढ्नुहोस् है, तपाईँको गतिशीलता बढाउनुहोस् है, जसले चाहिँ अर्थतन्त्रदेखि लिएर रोजगारी र सामाजिक सन्तुलनमा योगदान पुर्याउँछ भनेर हो भन्ने लाग्छ। त्यो भएर मलाई लाग्छ सवारी साधन आवश्यकता नै हो। तपाईँसँग धेरै पैसा छ, अलि महँगो लग्जरी गाडीमा जानुहोस् होइन भने नेसेसिटी क्यापासिटी क्याटेगोरीको सवारी साधन म धेरै देख्छु।
2: अब यो हाम्रो कार्यक्रम सुनेकै भरमा कतिपय व्यक्तित्वहरू अथवा यो नेपाल मोबिलिटी एक्सपो पनि अवलोकन गर्न आउन सक्नुहुन्छ, त्यहाँ मैले बैंकको स्टलहरू पनि देखेँ, बैंकहरूको पनि त्यहाँ स्टाफहरूले धेरै ग्राहकहरूसँग अन्तर्क्रिया पनि गरिराख्नु भएको थियो उहाँहरूले आफ्नो बारेमा। अहिलेको सुविधा के छ विशेष यहाँभित्र फिरिसके पछाडि बैंकहरूबाट प्राप्त गर्ने ग्राहकले?
3: अब पहिलो कुरा चाहिँ सर, मैले हिजो पनि कहीँ भनेको थिएँ, सपिङ गर्न जाने मेला भर्न जाने भनिँदो रहेछ कि, त्यो उत्साह एउटा मेला भर्न जानेको उत्साह नै फरक हुँदो रहेछ भने त्यहाँ प्रदर्शनीमा हुनुभएका या त हाम्रा सवारी साधनका प्रदर्शन गर्ने हाम्रा ब्रान्डहरू हुनुहोस् अथवा हाम्रा स्पोन्सर्स पार्टनर्सहरू
4: हुनुहोस् News,
5: journeys into the heart of global events,
4: and voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: स्टलमा बस्दा बस्दै चेक गर्न सक्छ, टेक्नोलोजी हामीसँग त्यो स्तर अवस्था छ। नाइमा नेपाल मोबिलिटी एक्सपो भ्रमण गर्न आउनुहुने जति पनि अवलोकनकर्ताहरू हुनुहुन्छ उहाँहरूलाई ब्याङ्कको पनि विशेष सुविधा छ, यसै गरी सवारी साधनहरूले पनि खुलाएर यसले लेख्नु भएको छ विशेष अफरहरू होइन। कतिपयले चाहिँ तपाईँको राम्रो अफर पनि अफर गरेर हिजै हाम्रो उत्साहजनक उपस्थिति भयो, धेरैजनाले आफ्नो सवारी मन परेको सवारी साधन बुक गरिसक्नु हो भन्ने चाहिँ भनिसक्नु भएको छ।
2: यो मेला हेर्दाखेरि र त्यसपछि समग्र आफ्नो वैयक्तिक मूल्याङ्कनको हिसाबले पनि नेपालमा चाहिँ कति जति मासिक आमदानी हुने मानिसले चार पाक्रे गाडी चाहिँ चल्न सक्छ र त्यसका लागि के कुराहरूको आवश्यकता पर्छ, न्यूनतम मापदण्ड अलिकति यसमा चाहिँ के छ, यहाँको व्यक्तिगत विचारलाई पनि मैले जोड्न चाहे।
3: यो टेक्निकल प्रश्न गर्नुभयो, अब मेरो
1: कतिपय मेरो
2: सरकारले पठाउनु पर्यो जस्तो हामी दुई पाङ्ग्रे चढ्छौँ तर परिवारको सबै मान्छेले सार्वजनिक गाडी चढ्छ भाडा तिर्छ सुरक्षाको कुरा छ रोड सेफ्टीको कुरा छ सबै कुरा हेर्दाखेरि त चार पाङ्ग्रे चढ्यो भने त हिसाब त बराबर हो भन्ने खालको कुरा गर्नुभयो यसलाई मैले जोड्न चाहे
3: मलाई लाग्छ कति आमदानी छ भन्ने भन्दा पनि तपाईँले चाहिँ तपाईँको योजना के हो तपाईँको आवश्यकता के हो भन्ने नै हो मलाई लाग्छ 18-20 लाखको गाडीलाई तपाईँले डाउन पेमेन्ट गर्नु पर्यो भने 40% डाउन पेमेन्ट गर्नु पर्यो भने तपाईँ 8-10 लाख पैसा एरेन्ज गर्न सक्नुभयो भने तपाईँले नयाँ सवारी साधन चढ्न सक्नुभयो होइन अब तपाईँले त्यहाँ सँगसँगै अरू अरू अरू तपाईँले खतल्दै जानुभयो भने तपाईँ म नयाँमा जाँदिनँ हात बसाउनलाई म अलिकति चाहिँ भन्ने पनि के छ अब हाम्रोमा त सबै नयाँ ब्रान्डेड सवारी साधनहरू हुनुहुन्छ तथापि बजारमा एज अ डेभलपमेन्ट प्रोफेसनल मैले के हेर्छु भने 4-5 सवारी साधन 20 लाखभन्दा सस्तो विकल्पहरू पनि बजारमा छन् होइन जुन चाहिँ उहाँले खोजी गर्नुभयो भने अब कति आमदानी छ र किन्ने भन्ने एउटा प्रश्न हो तर सवारी साधन किनेपछि कति आमदानी गर्ने भन्ने अर्को प्रश्न हो
2: र आमदानीको स्रोत पनि बनाउन सकिन्छ भन्ने कुरा पनि भयो
3: डिरेक्ट एउटा स्रोत होइन अर्को इन्डिरेक्ट पनि होला नि त होइन बुझ्नु भएको छ भन्नुपर्दा म सवारी साधन मसँग 4-5 सवारी साधन छ भने म मेरो परिवारलाई लिएर घुम्न जाने भए भने अलिकति मेरो पैसा बच्यो होला होइन त्यो पनि मेरो आमदानी समग्र मेरो फ्यामिली उसमा होइन मलाई चाहिँ अलिकति धुवाँ धुलो सुरक्षाको कुरा अघि मैले भनिहालेँ त्यसबाट पनि तपाईँले रिसर्चको एङ्गलबाट हेर्नुहोस् भने केही न केही पछिको अवस्था हुन सक्ला अर्को तपाईँको वेलबिङ होइन तपाईँ फ्रेस अवस्थामा गाडी चढ्नुहुन्छ फ्रेस अवस्थामा पुग्नुहुन्छ तपाईँको चाहिँ जति सोख्नु भा हुन्छ केही कुरा हुन्छ नि तपाईँको वेलबिङको हिसाबले पनि 4-5 सवारी साधन अलिकति बढी सुरक्षित र राम्रो मानिन्छ भनेर भने अब अप्रत्यक्ष हकमा इट्स अल अबाउट हजुरको मोटिभेसन तपाईँको 4-5 सवारी साधन भएपछि त्यसलाई कसरी अब लिएर तपाईँ एकदमै सधैँ म घुम्छु फिर्छु भन्ने एउटा पाटो होला तर तपाईँको प्रोफेसनल करियरमा हुनु छ भने पनि
2: त्यसले
3: तपाईँको करियर ग्रोथमा हेल्प गर्छ होला जस्तो लाग्छ मलाई करियर ग्रोथमा अब हेल्प गर्छ होला जस्तो लाग्छ मलाई अब सानो उदाहरणकै रूपमा हेर्दा पनि तपाईँ बसेरै सवारी साधन चलाउनुहुन्छ नि होइन तपाईँ थाकिएको मान्छे अफिसबाट घर जाने बेलामा पनि अलिकति रेस्ट गर्दै गर्दै नै पुगिरहेको हुन्छ होला सवारी साधन हिँड्नु पनि राम्रो हो तर सवारी साधन चाहिँले तपाईँलाई वान वे अफ द अदर तपाईँको वेलबिङ तपाईँको हेल्थ समग्रमा सपोर्ट गरेपछि त तपाईँ अरू त्यसले खोताउँछ होला अप्रत्यक्ष चाहिँ मैले त्यो भने त्यो भएर आमदानीको स्रोत भन्दा पनि बढी तपाईँको इच्छा तपाईँको योजना र तपाईँको आवश्यकता
2: यसपट दुई किसिमको हुन्छ अब हामीले एउटा पेट्रोलियम पदार्थबाट चल्ने र एउटा विद्युतीय गाडी भनेर चिन्छौँ इभी भन्ने छ पछिल्लो समय विश्वव्यापी रूपमा यसले बजारीकरण भइरहेको र नेपालमा पनि यसको उपस्थिति कति छ अहिले एक्सपोमा
3: अब नाइनाका मेम्बरहरू 36 कम्पनीहरू नाइनाका मेम्बर हुनुहुन्छ त्यो मेम्बरहरूले सबै प्रकारका पेट्रोल डिजल इलेक्ट्रिक र हाइब्रिड सबै आयात गर्नुहुन्छ अब अहिले केही नन मेम्बर कम्पनीहरू पनि नाइमामा एक्जिबिसनमा हुनुहुन्छ समग्रमा हेर्दा सबै प्रकारका सवारी साधन यहाँनिर अहिले छन् तर अहिले मैले फेरि एज एन अडियन्सको रूपले हेर्दाखेरि अलिक धेरै इभीको उपस्थिति अलिक धेरै हो कि भन्ने देखिन्छ तर डेटा वाइज चाहिँ मैले तपाईँलाई सायद फेरि अझै हेरेर भन्नुपर्छ किनभने उपस्थितिको हिसाबले चाहिँ अब इभी इलेक्ट्रिक भेहिकल प्रतिको हाम्रो एक्जिबिटर्सहरूको अलिकति अपेक्षा
2: उहाँहरूको
3: एनालिसिस भनौँ न अब सायद उहाँहरूको एनालिसिस चाहिँ अब अवलोकनकर्ताहरूले इभी बढी मन पराउनुहुन्छ कि भन्ने देखिन्छ
2: अब अलिकति मैले इभीकै कुरालाई जोड्न चाहेँ नेपालको रोड संरचना र इभीको चाहिँ सम्भावना भविष्यमा चाहिँ यसलाई कसरी लिन सकिन्छ जिम्मेवार संस्थामा जिम्मेवार व्यक्तित्वको हिसाबले पनि
3: नाइमाले नेपाल सरकारलाई मोबिलिटी फर अलको लागि एडभोकेसी गरिरहँदा नेपालको पूर्वाधारको लागि जहिले पनि प्राथमिकतामा राखेर चाहिँ एडभोकेसी गरिरहेको छ अहिले पनि तपाईँ हेर्नुहुन्छ भने भन्सार नाका होइन तपाईँ तातो पानी हेर्नुहुन्छ कि र जब जति पनि चाइना जोडिङ नाकाहरू हेर्नुहुन्छ भने बर्खाले सजिलै प्रभावित पार्दिन्छ होइन कहिलेकाहीँ महिनासम्म पनि रोकिनुपर्ने अवस्था छ पूर्वाधार निर्माण चाहिँ हाम्रो पहिलो एडभोकेसीको प्राथमिकतामा छ अब यहाँले भनेको प्रश्नमा चाहिँ नेपालको हकमा इलेक्ट्रिक भेहिकल प्राथमिकतामा नेपाल सरकारले त्यत्तिकै राखेको छैन त्यत्तिकै सब्सिडीहरू दिएको छैन नेपाल सरकारले जुन एउटा जुन लेभलमा एनालिसिस गरेर त्यो हिसाबले हेर्दा नाइमाले त्यसलाई सराहना नै गरेको छ नेपाल सरकारले ल्याएका यी इलेक्ट्रिक भेहिकल प्रतिका नीतिहरूलाई नाइमाले आधिकारिक विज्ञप्ति मार्फत नै प्रशंसा गरेको छ र यसलाई निरन्तरता दिनुपर्छ र त्यो खालको पोलिसीहरू चाहिँ स्थिर हुनुपर्छ पूर्वानुमान योग्य हुनुपर्छ भनिएको छ केही वर्ष अगाडिसम्म इभी गाडी किन्दा तपाईँलाई 20% डाउन पेमेन्ट गर्दा पाइन्थ्यो अहिले फेरि 40% डाउन पेमेन्ट गर्नुपर्ने भयो नाइमाले नेपाल राष्ट्र ब्याङ्कसँग चाहिँ होइन 20% डाउन पेमेन्ट गर्दै गर्दाखेरि यो गाडी किन्ने अवसर दिनुहोस् जनतालाई ताकि सबैले एउटा मोबिलिटी फर अल हुन्छ भन्ने कुरा. तर अहिले मैले अघि पनि भने डाँडा पाखामा अहिले पनि पहाड़ भित्तामा हाम्रा इलेक्ट्रिक गाडीहरू पुगिरहेका छन् होइन, चार्जिङ स्टेसनहरू चार्जिङ पूर्वाधारहरू निर्माण पनि भइरहेका छन्, ठूला गाडीहरू पनि आइरहेका छन्, नाइमा मेम्बरहरूले ल्याइरहनु भएको छ, ठूला ठूला इलेक्ट्रिक ट्रिपरहरू र इलेक्ट्रिक बसहरू ठूला ठूला पनि आइसकेका छन्. यो अवस्थामा चाहिँ अहिले यहाँले सोधेको प्रश्नमा चाहिँ म कसरी भन्छु भने नेपाल सरकारको लागि एउटा ठूलो चुनौती अब के छ भने व्यापारीहरू त तयारी भइसक्नुभयो, अब सरकारले त्यो पूर्वाधार निर्माणमा बढी ध्यान दिनु,
6: उपभोक्ताहरू तयारी छन्, व्यापारी पनि तयारी छन् संरचना.
3: हजुर,
6: त्यसभित्र के के बस्छ आवश्यक
2: विद्युतीय गाडीका लागि आवश्यक संरचनाहरू पूर्वाधारहरू?
3: पहिलो कुरा त सबै किसिमको सवारी साधनलाई सुरक्षित रोड चाहियो होइन, हामीले रोड त पुर्यायौं तर हेर्नुहोस् एक दिनमा 7-8 औसतमा मान्छेहरू सड़क दुर्घटनाबाट मृत्यु भइरहेको तथ्याङ्क छ. 7-8 त्यो मर्ने मान्छेहरूको एनालिसिस अझै हुन बाँकी छ. मलाई लाग्छ धेरै जसो युवा पुस्ता नै हुनुहुन्छ किनकि बढी मोबिलिटीमा इङ्गेज हुने पुस्ता युवा पुस्ता छ. एक दिनमा 7-8 मान्छे गुमाउनु पर्ने हो त, त्यो त कति गम्भीर कुरा हो. हामी भन्छौँ कर्णालीका हाम्रा हुम्लाको दारमा पुगेका थिएँ म फर्केर आउँछु कि आउँदिनँ जस्तो लाग्यो किनकि बाटो त्यस्तो पहिरो लाने त्यति त्यस्तो बाटो बनाउनु भन्दा त बरु थोरै बाटो बनाऊँ सुरक्षित बाटो बनाऊँ भन्छु म व्यक्तिगत रूपमा होइन. त्यो भएर पहिलो चाहिँ पूर्वाधार निर्माण चाहिँ सबै किसिमको सवारी साधनको लागि हुनु पर्यो. अब इलेक्ट्रिक भेहिकलको लागि फोकस हुँदाखेरि चार्जिङ स्टेसन्सहरू हुनु पर्यो र अर्को चाहिँ ह्युमन रिसोर्सको पूर्वाधार पनि हुनुपर्छ. अब किनभने भर्खर त अहिले नयाँ छन् तर त्यो अलिकति बिग्रियो भने त्यसको टेक्निकल बाटोमा बनाउने त्यसको मेकानिक्सहरू अथवा त्यो चाहिँ टेक्निकल पर्सन्सहरू चाहिँ बनाउनु पर्छ भन्ने लाग्छ र नाइमाले त्यो खालका क्यापासिटी बिल्डिङ तालिमका कार्यक्रमहरूलाई पनि प्राथमिकतामा राखेको छ.
2: जसरी अहिले पेट्रोल पम्प छ्याप्छन् हामीले सहजै पाउँछौँ सबै ठाउँमा बाटोको एक्सेस भएको ठाउँमा, त्यसै गरी चार्जिङ स्टेसन पनि त्यही मात्रामा आवश्यक होला नि अब यो विद्युतीय गाडीहरू बढ्दै गयो भने त
3: होइन र यो त जग जाहेर छ नि होइन, जतै त देखिन्छ धेरै ठाउँमा भइरहेको देखिन्छ तर के हो भने अलिकति अध्ययन गरेर होइन पेट्रोल पम्पकै पनि त अब कति किलोमिटरको बिचमा राख्नु हुने कि नहुने भन्ने हुँदो रहेछ होइन, त्यसको रिस्क एनालिसिस होला. कहीँ कहीँ अलिक बाक्लै पनि देखिन्छ, कहीँ अलिकति उकालिकै हामी अलिक दूर दराजमा भनेको ठाउँमा नभेटिनु पनि सकिन्छ. त्यो बोतलको पेट्रोल गाडीमा हालेर तपाईँको इन्जिनलाई असर पर्ने काम पनि भइरहेको हुनसक्छ. तर समग्रमा चार्जिङ पूर्वाधार निर्माण गर्ने क्रममा अध्ययन गरेर कतिको स्टेसनमा राख्नुपर्ने हुन्छ, कुन खालको राख्नुपर्ने हुन्छ, त्यो आफैमा भोलि ह्याजर्ड हुन सक्छ कि सक्दैन, त्यसको लागि टेक्निकल म्यान पावर कति तयार हुनुपर्ने हो भन्ने चाहिँ हुनुपर्छ होला. तर उत्साहजनक ढंगले प्रगति चाहिँ भइरहेको देखिन्छ किनभने म दिक्तेल जाँदा इलेक्ट्रिक गाडी चढेर जान्छु, म ताप्लेजु जाँदा इलेक्ट्रिक गाडी चढेर गएको छु होइन. त्यो अर्थले तपाईँ हामीले हेर्दाखेरि पूर्वाधारहरू बढ्ने क्रममा छन् तर अलि सुरक्षित बलियो र दीर्घकाल सस्टेनेबल टाइपको बनाउनु पर्यो ताकि नयाँ हुन्छ नि त सबैले काम गर्छ होइन भोलि भन्ने मलाई लाग्छ है, त्यो चार्जिङ स्टेसनको कुरा होस् या नयाँ टेक्नोलोजीको भेहिकलको कुरा होस् र यो सँगसँगै हाइब्रिड भेहिकल्सहरू पनि अहिले हजुर अब हाइब्रिड भेहिकल्सको पनि विभिन्न क्याटेगोरी हुँदो रहेछ. अब म त्यसको टेक्निकल पर्सन नभएको हुनाले मैले डिटेल भन्न नसकौँला तपाईँलाई, तर हाइब्रिड भेहिकल चाहिँ तपाईँको गुड्डा गुड्डी चार्ज हुनेदेखि लिएर पेट्रोलबाट पनि चल्ने र त्यसको इलेक्ट्रिक पावरबाट पनि चल्ने दुइटै चल्ने अलिकति त्यो पनि अहिले आइरहेका छन्, तपाईँको राम्रै प्रदर्शन गर्नु छ, तपाईँले त्यसको बारेमा अलिकति अध्ययन गर्न सक्नुहुन्छ, जनतालाई देखाइदिन सक्नुहुन्छ. मैले अघि नै भनेको दोहोऱ्याउँछु, व्यापारी समुदाय पनि रेडी छ, उपभोक्ता त झन् उत्साहित हुने नै रह्यो जहिले पनि नयाँ प्रोडक्ट आउँदा. तर राज्यले पूर्वाधार ह्युमन रिसोर्स डेभलपमेन्टमा लगानी ताकि अहिले पनि खास वर्कसपहरूमा मूल इन्जिनियरहरू या टेक्निसियनहरू हेर्नुहोस् सबै ठाउँमा नेपाली हुनुहुन्न, हामीले विदेशीहरूलाई पनि रोजगार दिइरहेका छौँ भने हाम्रो युवाले अलिकति बल गर्ने हो भने त्यो खालको रोजगार यहीँ पाउन सक्छ र आफ्नो परिवारसँग बसेर समाजको सामाजिक सन्तुलनलाई योगदान दिएर देशमै स्वरोजगार हुन सक्छ या रोजगार हुन सक्छ भन्ने चाहिँ मेरो व्यक्तिगत बुझाइ हो.
2: हाम्रो साथमा हुनुहुन्छ राजकुमार तुलालज्यू, कार्यकारी निर्देशक, उहाँ चाहिँ नाइमाका कार्यकारी निर्देशक, नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर एसोसिएसन. अन्त्यमा यो जुन मेला छ नाइमा मोबिलिटी एक्सपो 2026 चाहिँ गाडीको बिक्रीसँगै अरू आर्थिक गतिविधिहरू चाहिँ कति चाहिँ देखिन्छ बजारमा, के के कुरामा चाहिँ यसले सहयोग पर्छ आर्थिक गतिविधि चलायमान बनाउनका लागि होइन मानिसहरू आगमन भए पछाडि त्यहाँभित्र अरू पनि व्यावसायिक गतिविधिहरू भइराखेको होला.
3: अब यो चाहिँ बडा राम्रो प्रश्न, धेरैले नोटिस नगरेको तर यो बडो अनौठो लाग्छ मलाई पनि. यसो करिब म एक वर्ष प्लसको महिनामा मैले यो एक्सपो दोस्रो एक्सपो अहिले मैले चाहिँ एज ए सचिवालयको हिसाबले मैले हेरिरहेको छु. यो एक्सपोमा तपाईँ यो स्टल्सहरू निर्माण गर्ने क्रममा तपाईँ आउनुभएको भए करिब 500 500 मान्छेले यहाँ एकैचोटि काम गरिरहनु भएको थियो कम्तीमा एक हप्ता.
6: रोजगारीको कुरा पनि भयो
3: होइन सत्ता मुला. तर त्यो मैले यसो सोचेको हो यो त होइन. अनि हेर्नु न यो सम्मको त्यस्तो भिडमण्डलको त्यो त्यति आकर्षक थिएन नि त्यो होइन. अहिले अन्त त्यो सिँगारिएको छ. अब त्यहाँभित्र हाम्रा फुड पार्टनर्सहरू हुनुहुन्छ, हामीसँग चाहिँ ब्याङ्किङ पार्टनर्स, इन्सुरेन्स पार्टनर्स हुनुहुन्छ, टेक्नोलोजी पार्टनर्स हुनुहुन्छ, एजुकेसन पार्टनर हुनुहुन्छ, खल्ती बाई आइएमए हाम्रो टिकटिङ पार्टनर हुनुहुन्छ, जति पनि एसोसिएटेड हुनुहुन्छ, चार्जिङ पार्टनरै हुनुहुन्छ हामीसँग, अनि जति पनि एसोसिएटेड हुनुहुन्छ त्यो सबै बिजनेस नै इन्हान्स गरिरहनु भएको छ हाम्रो भानु. यसको मल्टिपल डाइमेन्सन्स त यहाँले अझ अर्को अझै रिसर्च गर्नुभयो भने तपाईँको अर्को एउटा चाहिँ एउटा खोजको विषयवस्तु हुनसक्छ. कतिपय अथवा अझ धेरै एक्जिबिटर्सहरूले विदेशी पाहुनाहरूलाई बोलाउनु भएको छ आफ्नो कम्पनीको होइन. उहाँहरू यहाँ बस्नुहुन्छ, होटलमा बस्नुहुन्छ, लोकल मोबिलिटी हुन्छ, उहाँहरू यहाँ हुनुहुन्छ. नाइमाले तपाईँको भारतबाट 3 विज्ञहरू बोलाइरहेको छ यो ब्याट्री रिसाइकल र एथनोल ब्लेन्डिङको प्यानल डिस्कसन लर्निङ सेसन्सको लागि. इन्टरनेसनल अरू विज्ञहरू पनि एकजना आइरहनु भएको छ. एकातिर स्पोन्सर्सहरूले गर्ने आफ्नो चाहिँ खर्च र उहाँको ट्रान्जेक्सनको कुरा रह्यो, अरू चाहिँ त्यहाँभित्र आउने फुड पार्टनर्सको त्यहाँको कुरा रह्यो होइन. र अर्को चाहिँ तपाईँको प्रत्येक ब्रान्डले जुन एउटा स्टल डेकोरेट गरेर सजाएको छ त्यसँग एसोसिएटेड कुरा मान्छेहरू हेर्नुहोस् न, प्लेटफर्म बनाउने एउटा कुरा रह्यो, त्यसको त्यहाँभित्र डिजिटल डिस्प्ले गराउने टिम छुट्टी हुँदो रहेछ, त्यो मोडलिङ गर्ने छुट्टी हुनुहुँदो रहेछ, उहाँहरूको ब्रान्ड एम्बेसडर हुनुहुन्छ छुट्टी हुन्छ. त्यसको मल्टिपल ढाँगामा फैलिएर जाँदाखेरि त्यहाँ त बिजनेस जोडियो, एसोसिएटेड बिजनेस जोडियो. त्योबाट डिमान्ड साइडबाट एउटा यो एक्सपो देखिन्छ, एकदम नेपालको सबैभन्दा ठुलो एक्सपो र प्रिमियम फिलिङ जो पनि आउनुहुन्छ. तर सप्लाई साइडबाट हेर्दाखेरि यसको मल्टिपल बिजनेसका डाइमेन्सन्सहरू छन् र सप्लाई साइडबाट हेर्दा यो ठुलो जिम्मेवारी पूर्वक र धेरै ठुलो योजनाबद्ध ढंगले गरेर गरेको एउटा चाहिँ एउटा परिश्रमको फल जस्तो हो यो एक्सपोजिसन.
2: यस वर्ष यो एक्सपोबाट कति जतिको आर्थिक गतिविधि हुने आकलन छ, अनुमान छ? अघिल्लो वर्ष पनि यहाँहरूले सम्भवतः त्यो आयो होला. कति आर्थिक क्रियाकलाप हुन्छ यसको प्रत्यक्ष?
3: अब यो अलिक ट्रिकी हुँदो रहेछ सर. जस्तो एक्सपोमै मान्छेले गाडी खरिद गर्नुहुन्न, एक्सपोमै आएर टेस्ट ड्राइभ गर्नुहुन्न. एक्सपो भनेको सम्बन्ध विस्तार गर्ने, तपाईँले आफ्नो उपयुक्त सवारी साधन सकेपछि बुझ्ने र तपाईँले निर्णय पनि लिन सक्नुभयो. निर्णय लिइसकेपछि यो सवारी साधन मेरो लागि उपयुक्त रहेछ, अब म यो लिन्छु भनिसकेपछि अब तपाईँको कम्पनी र तपाईँको बिच सम्बन्ध विस्तार भयो. कम्पनीले तपाईँलाई सहजीकरण गर्नुहुन्छ, टेस्ट ड्राइभको बन्दोबस्त गर्नुहुन्छ, तपाईँले थोरै टोकन पैसा टोकन बैना भन्छौँ होइन हामी, यसलाई केही पैसा उहाँ तपाईँ छोडेर बुक गर्नुहुन्छ अनि जानुहुन्छ. अब तपाईँले त्यो गाडी भोलि किन्दाखेरि तपाईँको त्यो चाहिँ त्यो लिड जेनेरेसन के कमर्सियल भाषामा होइन, त्यसलाई चाहिँ हाउ टर्न्स इन्टु बिजनेस भन्ने कुरालाई चाहिँ निर्धारण गर्ने भन्छ. यो तपाईँको लामो प्रक्रिया, यसमा ठुलो रिसर्च गर्नु पर्यो होइन. कतिले चाहिँ तपाईँको बुक गर्नुभयो अनि कतिजनाले पछि त्यो किन्नुभयो भन्ने कुरा. तर हामीले क्वालिटेटिभली हेर्दाखेरि कति उत्साहित ढंगले मान्छेले बुक गरिरहेको छ, कति उत्साहित ढंगले मान्छेले चाहिँ पर्खिरहेको छ. कतिपय ब्रान्डहरूलाई यहाँ तपाईँ हेर्नुहुन्छ भने कुर्नु परेको छ, गाडी आइपुग्नु अझै केही समय लाग्नेवाला छ, तर उहाँहरूले ल म यो लिएरै छाड्छु, मेरोलाई ल्याइदिनुहोस् भन्ने पनि देखिन्छ. हामीलाई हिजो सचिवालयमा धेरैजनाहरू आउनुहुन्छ, कुन गाडी उपयुक्त भनिदिनु पर्यो अथवा अन्य केही रिक्वेस्ट लिएर हामी पठाउँछौँ एक्जिक्युटिभहरूकोमा. तपाईँको चोइस हो, तपाईँलाई हामीले कुनै रेकमेन्ड गर्दैनौँ तर ठाउँ दिन्छौँ चोइस गर्ने भनेको. त्यो अर्थले कारोबारको हिसाबले हेर्दा पोहोरभन्दा डेफिनेटली हाम्रो 1.5 गुणा बढी ठुलो हुन्छ हाम्रो अपेक्षा. पोहोर हाम्रो 1 लाख अवलोकनकर्ताको अपेक्षा गरेका छौँ भने अहिले चाहिँ कम्तीमा पनि हामीसँग 1.5 लाख अवलोकनकर्ताहरू आउनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ. र पहिलो दिनको उत्साहजनक उपस्थिति करिब 29,000 प्लस व्यक्तिहरू हिजो आउनुभयो, त्यसले हामीलाई के देखाउँछ भने अब हाम्रो चाहिँ हाम्रो आकलन पुरा हुने रहेछ भने. कारोबारको हिसाबले जति धेरै दर्शकहरू आउनुभयो, हाम्रो अर्को क्वालिटेटिभ एनालिसिस के छ भने क्वालिटी अवलोकनकर्ताहरू आउनुभएको छ, सिरियस बायर्सहरू धेरै आउनुभएको छ. सोध्नु बुझ्ने र टोकन पनि छोडेर जाने त्यो अर्थले कार वा पोर भन्दा डेफिनेटली बढ्नेछ. फिगरमा चाहिँ यहाँले अरू रिसर्च गर्नुपर्छ होला.
1: यहाँलाई धेरै धन्यवाद सँगै कुराकानीको लागि.
3: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद.
1: उहाँ हुनुहुन्थ्यो नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर एसोसिएसन माइमाका कार्यकारी निर्देशक राजकुमार सुनाल. उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिएको नेपालको समय सकिएको छ. कार्यक्रमबाट प्राविधिक साथी दिनेश निदौला र प्रवेश श्रेष्ठलाई धन्यवाद दिँदै म रेडियो

0: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धानी झाँक्री र अरू घरेलु उपचार पिराउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 9 42 35 888 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88 88

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान डिजिटल कलरला तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगरपालिका 5 सोलु खुम्बु दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी चिन्ने भयो आज
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
3: खै जन्मदाता दिनुहोस् त
4: जन्मदाता गरेको छैन नि म्याडम
3: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड

Thank you.

0: साधन छोड्नु पहिला भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
3: दिदी छिमको ओछिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
4: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9833868
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
5: हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा समिति आफ्नो

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सोलुखुम्बु कानून क्याम्पसको एनएल दुर्गा भर्ना सम्बन्धी
0: यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गाठनको लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851005656, 9841825445 र 9842847750। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस कल्लेरी। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9858870385 र 9861034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, उडा नम्बर 5 सलेरी, सोलुखुम्बु।
3: हट्टेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो समयमा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
3: ल सुन बहिनी, सुनु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाइज भन्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: म त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
5: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलु दुतकुंड नगर पालिका वड़ा नंबर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत भी थप जानकारी का लागि संपर्क नंबर गुरु कुल नारायण श्रेष्ठ 97-63-57-84 विवेक श्रेष्ठ 98-62-82-00-00 सुनी धुपकुंड नगरपालिका 5 सैलरी

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता निकास गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने बेहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु। दिदी आज भोलि मेरो सुमनलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त नागौँछ कोलकातामा बेच्ने जस्तै लक्षिन्छ त। कतै नागौँछ त भाइ, के भएको तिमीलाई? निधाती भन त
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नाम भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बारी हुँदै गयो, अहिले त लड लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुबको हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ झाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
0: बारिशमा लज सृजना गरी दुबैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको तुरीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिए स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाते बालो हो। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। यौनी हिंसाबाट बचाउ र बचाउ। यौनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं।
0: मौसम पूर्वानुमान को जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ। सड़क सीमा अतिक्रमण नगरौ। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ। सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिऊ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सवारी साधनको इन्जिन र तेजस रूपकरण सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र तेजसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर। बालबालिकालाई लागू औषध दुरूपयोगबाट बचाउ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: कल प्रिन्ट न्युजपेपरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

I'm gonna go to the hospital.